0: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा आउँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
6: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमलचौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
6: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
6: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमलचौर, फोन 061-5527-96 र 57-50-13।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे गर्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 10 गते आइतबार, सन् 2026 मे 24 तारीक ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा महानगरभित्र 81,000 रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने मेयर आचार्यको भनाई। फिर्के खोलामा आज तीनतिरबाट डोजर चल्ने। पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न, आगामी राजनीतिक कार्यदिशाबारे छलफल। नेपाल पत्रकार महासंघ कास्कीको 18 साधारण सभा सम्पन्न, गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई हस्तान्तरण। पोखरामा मानाङ्क मुद्राको सार्वजनिकरण, गण्डकीको इतिहासमा नयाँ अध्याय भएको उल्लेख। अन्तर्राष्ट्रिय खबरतर्फ, चीनको कोइला खानीमा विस्फोट, कम्तीमा 90 जनाको ज्यान गयो। र खेल खबरमा, काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई हलायो। गण्डकीका 3 खेलाड़ी एसियन यू 20 एथलेटिक्स च्याम्पियनशीपमा सहभागी हुने।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नुपर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाम न।
6: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-6788।
10: तन्ना आजै फेरि हाल्नुहोस्।
11: अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको बहुचर्चित फिर्के खोला घर खाली गर्ने योजनामा आजदेखि काम शुरू हुने भएको छ। पोखरा महानगरपालिकाले आज 3 ठाउँबाट एकैसाथ डोजर चलाउन तयार भएको हो। फिर्के खोला मिचेर बनाइएका अवैध संरचना हटाउने अभियान शुरू भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। महानगरले सघि 35 दिने सूचना निकालेको थियो। उक्त सूचनाको म्याद शनिबार सकिएको छ। आइतबारदेखि नै खोला किनारका अवैध संरचनामा डोजर चलाउन लागि आचार्यले बताउनु भएको छ। खोलाको मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन महानगरले बिहान 10 बजेदेखि अधेरीकुना, बुढा नीलकण्ठ मन्दिर र 0 किलोमिटर गरी 3 स्थानबाट डोजर चलाउन लागि जनाएको छ। यसका लागि महानगरले सम्बन्धित वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वडा सचिव, इन्जिनियर र सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। अँधेरी कुना केन्द्रमा वडा नम्बर 1, 2, 3, 16, 18, 19, 20, 24, 25 र 30 का जनप्रतिनिधि तथा कर्मचारीहरू खटिनेछन्। बुढा निलकण्ठ मन्दिरमा वडा नम्बर 4, 5, 9, 10, 11, 12, 13, 26, 28, 31 र 33 तथा जीरो किलोमिटर केन्द्रमा वडा नम्बर 6, 7, 14, 15, 17, 21, 22, 23, 27, 29, 29 र 32 का प्रतिनिधि तथा कर्मचारीहरू खटिने महानगरपालिकाले जनाएको छ। यसमा नेतृत्व सम्बन्धित ओडाका ओडाध्यक्षले गर्नेछन्। फिर्के खोलाका ओडा 18 शुरू भएर 24 शुरू भएर 2, 4, 5, 6, 7, 8 र 17 बक्स महानगरपालिकाले 2080 सालमै खोला घर हटाउन लागेको थियो। 35 दिने सूचना निकालेपछि स्थानीयले अदालतमा मुद्दा दर्ता गरे। अदालतले तत्काल नचलाउन अन्तरिम आदेश दिएपछि प्रक्रिया लम्बिएको हो। पछि अदालतले पनि महानगरकै पक्षमा फैसला गरेको छ। महानगरले सूचना निकालेपछि केही व्यापारी र व्यक्तिहरूले आफ्नो संरचना खाली पनि गरिसकेका छन्। यसैबीच पोखराको बहुप्रतीक्षित योजना पोखरा बस पार्क निर्माणमा महानगरले तीव्र तयारी थालेको छ। 4 बैशाखमा निकालिएको 35 दिने सूचनाको समयसीमा शनिबार सकिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले 35 दिनको म्याद सकिएपछि डोजर लिएर निस्किने बताउनु भएको थियो। तर स्थानीयकै मागको आधारमा संरचना हटाउन थप 15 दिन म्याद दिएको छ। उहाँले बस पार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ आवश्यक प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी निकट ट्रेड युनियन महासंघले लामो समयदेखि भोगचलन गर्दै आएको आफ्नो कार्यालय भवन र परिसर पोखरा उपत्यका नगर विकास समितिलाई शनिबार हस्तान्तरण गरेको छ। यसले महानगरलाई थप काम गर्न सहजता ल्याएको मेयर आचार्यले बताउनुभयो। पोखरा बस पार्कको जग्गामा नेकपा एमाले र नेपाली कंग्रेस निकट संघ संगठनका कार्यालय पनि सञ्चालनमा छन्। यसबाहेक विभिन्न सामाजिक संघ संस्थाका भवन पनि छन्। सबैले आफ्नो भवन खाली गर्न थालिसकेका छन्। बस पार्क क्षेत्रमा रहेका जग्गा दनीहरूसँग भएको छलफलपछि सबै सटर र क्लबहरू 15 दिनभित्र खाली गर्ने सहमति भएको महानगरले जनाएको छ। सोही अनुसार पोखरा उपत्यका नगर विकास समितिले 15 दिनको समयसीमा तोक्दै लालपूर्जा भएको जमीनमा रहेका पसल क्लब कम्प्लेक्स र पम्पहरू हटाउन सूचना जारी गरेको छ। छलफलमा बस पार्क क्षेत्रका जग्गा सट्टापट्टा परेका समस्याहरू जग्गा धनी पूर्जा भएका पनि पश्चिमतर्फ बसोबास गरिएका परिवारहरू तथा आफै व्यापार व्यवसाय गरिरहेका जग्गा धनीहरूसँग समन्वयन गरिएको मेयर आचार्यले जानकारी दिनुभएको छ। बसपार क्षेत्रमा हालसम्म आफ्नो परिचय र विवरण बुझाएका 575 सुकुम्बासी तथा भूमिहीन परिवारहरूको महानगरले लगत संकलन गरेको छ। ती परिवारहरूको आवश्यक छानबिन गरी उपयुक्त स्थानमा स्थानान्तरण गरिने उहाँले बताउनुभयो। जग्गा सट्टा पट्टा र लालपूर्जा वितरण प्रक्रियामा भएका कमी कमजोरी अयोग्य व्यक्तिले सुविधा पाएको र असमानता भएको गुनासालाई सम्बोधन गर्न महानगरले न्यायिक समिति छानबिन गठन गर्ने भएको छ। मेयर आचार्यले पोखराको गौरवको आयोजनाको रूपमा रहेको पोखरा बस पार्क निर्माणको महाअभियानमा सकारात्मक सहयोग गर्न सबैसँग आह्वान गर्नुभएको छ। बस पार्क निर्माणको महाअभियानमा केही पुराना गुनासा सम्बोधन गर्न हामी न्यायिक छानबिन समिति गठन गर्छौं, उहाँले भन्नुभयो। सरकारवाला सम्पूर्ण साथीहरू र 5 टोलवासीबाट यो राष्ट्रिय गौरवको अभियान परियोजना सफल बनाउन रचनात्मक सहयोग र सहजीकरण र स्थानान्तरणलाई प्रक्रियामा सकारात्मक भूमिकाको अपेक्षा गर्दछु। आजको आदर्श समाज राष्ट्रिय दैनिकमा फिर्केमा 3 तिरबाट डोजर खबर छापिएको छ।

नेपाली कांग्रेसका नेताहरूले 15 जेठभित्र पार्टीको आन्तरिक समस्या समाधानका लागि अल्टिमेटम दिएका छन्। पार्टी सभापतिले एकलौटी रूपमा पार्टी सञ्चालन गरेको आरोप लगाएका उनीहरूले अहिलेको सबै समस्या समाधानका लागि पहल थाल्न र निष्कर्ष निकाल्न पार्टी नेतृत्व र शीर्ष नेताहरूलाई गण्डकी भेलाले आह्वान गरेको छ। समस्या समाधान नभए 15 गतेपछि महासमिति बैठक आह्वान गर्न माग गरिएको छ। पार्टीभित्र देखिएका समस्याको निकासका लागि जेठ 15 गतेसम्म समाधान निकाल्न माग गर्दछौ भेलाले भनेको छ। यदि नेताहरूले समस्या समाधान नगरे महासमितिको बैठक बसि समाधान निकाल्न आह्वान गर्ने निर्णय गरिन्छ। पार्टीभित्र तत्परता चलिरहेकाले यसको अन्त्य गर्न नेतृत्वलाई भेलाले दबाव दिएको छ। पार्टी तहमा देखिएका पछिल्ला राजनीतिक घटनाक्रमबारे भेलाले नबुझे निर्णय गरेको छ। भेलाका सहभागीहरूले पार्टी विधान र विधि अनुसार नचलेको भन्दै संस्थापन पक्ष र इतर पक्षका नेताहरूलाई तत्काल संवादमा बस्न आग्रह गरेका छन्। यो पक्ष विशेष महाधिवेशनकै समयदेखि फरक कित्तामा उभिएको हो। भेलाले पार्टीको हालको कार्यशैली बीपी कोइरालाको सिद्धान्त र आदर्श विपरीत भएको भन्दै चिन्ता व्यक्त गरेको छ। समस्या समाधानका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालालाई संवाद गर्न पनि सुझाइएको छ। भारतीय संस्थाहरूको अस्तव्यस्तता र एकलौटी निर्णय प्रक्रियाप्रति भेलाले असन्तुष्टि जनाएको छ। पार्टीका पदाधिकारी र केही नेताहरूले पछिल्लो समय गरिरहेको एकलौटी निर्णय तथा भातृ संस्था विघटन लगायतका कामको विरोध गरेको छ। सहभागीहरूले पार्टी सञ्चालनमा देखिएको तत्परता तत्काल अन्त्य गर्नुपर्ने तथा राष्ट्रिय राजनीतिमा भएको मनपरी रोक्न माग गरेका छन्। सुकुम्बासी बस्तीमा सरकारले गरेको बल प्रयोगको घटनालाई भेलाले भत्सना गरेको छ भने संविधान प्रदत्त आवासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। पछिल्लो समय व्यवसायहरूलाई कानून विपरीत धरपकड गरिएको भन्दै कांग्रेस संस्थापन इतर पक्षले यस्ता काम नदोहोर्याउन समेत सचेत गराएको छ। पर्यटकीय राजधानी पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि संघ सरकारसँग माग गरिएको छ। कांग्रेस सभापति गगन थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण प्रसाद सिटौलालाई हटाएकोमा विरोध गरेको छ। पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भातृ संस्थालाई तत्परतामा मात्रै सञ्चालन गर्न पार्टी परिपाटीको अन्त्य गर्न आग्रह गर्ने निर्णय गरियो भेलाले भनेको छ। उक्त निर्णय केन्द्रीय सभापतिलाई पेश गरिने गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले जानकारी दिनुभयो। यसअघि भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको वर्तमान नेतृत्वलाई फराकिलो हृदय बनाएर सबै पक्षलाई समेट्न र जतिसक्दो चाँडो 15 महाधिवेशन गर्न सुझाव दिनुभएको छ। म बीपी पुत्र हुँ, बीपीले यति राम्रो विचार र सिद्धान्त बोकेको पार्टी बनाउनुभयो तर विशेष महाधिवेशनपछि पार्टीको अवस्था दयनीय बनेको छ उहाँले भन्नुभयो। अहिले नेतृत्वमा त्यस्तो फराकिलो हृदय देखिएन। गगनजीले सबैलाई समेटेर पार्टी एक बनाउन जरूरी छ। उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न र पार्टी नै सबैभन्दा माथि भन्ने भावना राख्न नेतृत्वलाई सुझाव दिनुभएको छ। पूर्व केन्द्रीय सदस्य किरण पौडेलले 21 फागुनको आम निर्वाचनको परिणामले नेतृत्वको असफलता प्रमाणित गरिसकेको भन्दै अब एकताको विकल्प नभएको बताउनुभयो। पूर्व केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले देउवाको अनुहार र हस्ताक्षरले चुनाव हार्ने भन्दै प्रचार गर्नेहरूले अन्तत कंग्रेसलाई कमजोर बनाएको आरोप लगाउनुभयो। अर्का पूर्व केन्द्रीय सदस्य गुरू बरालले विदेशीको योजना अनुसार घण्टी पार्टी जन्माइएको र कंग्रेसलाई सिद्ध्याउने खेल भएको जिकिर गर्नुभयो। उहाँले गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै हिजो गठबन्धनहरूको विरोध गर्नेहरू अहिले सत्ताको स्वार्थमा लिप्त भएको टिप्पणी गर्नुभयो। पूर्व मन्त्री मोहन बहादुर बस्नेतले नाटकीय शैलीमा पार्टी अपहरण भएको आरोप लगाउनुभयो। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले नेतृत्वले कार्यकर्तालाई दास र लासको व्यवहार गरेको भन्दै आक्रोश पोख्नुभयो। यस्तै भेलामा सहभागीहरूले पार्टीभित्रको बढ़दो ध्रुवीकरण र विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन्। भेला पार्टी विभाजन गर्न नभई एकता कायम गर्न आयोजना गरिएको उनीहरूको दावी छ। पार्टी सभापति थापा, नेता शेखर कोइराला र पूर्णबहादुर खड्का लक्षित गर्दै भेलाले कांग्रेसभित्रको आन्तरिक कलह छिटो टुंग्याउन दबाव दिएको छ। कांग्रेस गण्डकी प्रदेश स्तरीय भेला, समस्या समाधान गर्न अल्टिमेटम, आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।
नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पुगेको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो रेडियो सगरमाथाले शनिबार 30 वार्षिक उत्सव मनाएको छ, जुन रेडियो दक्षिण एसियाकै पहिलो सामुदायिक एफएम हो। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालको माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोको महत्व र आवश्यकतामाथि कमी नदेखिएको सरकारवालाले बताएका छन्। नेपालको भौगोलिक बनावट, साक्षरताको अवस्था र आर्थिक अवस्थाले गर्दा पनि एफएम रेडियोको महत्व उत्तिकै रहेको छ। सामुदायिक रेडियो प्रसारक संघका कार्यवाहक महासचिव भक्त सङताङले भन्नुभयो, एफएम रेडियोको महत्व हिजो जति थियो त्यति नै रहेको छ, घटेको छैन। प्रविधिले प्रभाव पार्न खोजेको देखिन्छ, तर समुदाय आफैले आफ्ना लागि चलाएको र समुदायकै नियन्त्रणमा हुने हुँदा सामुदायिक रेडियोको महत्व उत्तिकै छ। सामुदायिक रेडियो समुदायले चलाएको समुदायकै उत्तरदायी भएको हुँदा समुदायमा उठाइने सवाल र महत्व नघटेको उहाँको भनाइ छ। प्रसारणको 30 वर्षको अवधिमा नेपालको हालको राजनीतिक तथा सामाजिक परिवर्तन ल्याउने काममा एफएम रेडियोको योगदान र भूमिका निकै महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मह, आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। नेपालमा क्यान्सरको औषधिको चरम अभाव देखिएको छ। विश्व बजारमा क्यान्सरको औषधि तथा कच्चा पदार्थको मूल्य बढ़ेकाले नेपालमा औषधिको चरम अभाव भएको हो। भक्तपुर क्यान्सर अस्पतालमा कुमारी कौशल ढकालले शनिबार बिहान केमोथेरापी गर्नुभयो। केमोथेरापीमा प्रयोग हुने औषधि नपाएको कारण उहाँको केमोथेरापी हुन पाएन। उहाँको छोरा माधव धितालले औषधि खोजिरहँदा आइतबार मात्र प्राप्त हुने खबर आयो। उहाँले औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सम्पर्क गर्दा बल्ल औषधि आइतबार पाउने निश्चित भयो। यो समस्या ढकालको मात्र होइन, विभिन्न क्यान्सर अस्पतालमा औषधिको चरम अभाव भएकै कारण उपचार सेवा ठप्प भएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले अस्पतालमा क्यान्सरमा प्रयोग हुने औषधिको चरम अभाव भएको जानकारी दिनुभएको छ। यस विषयमा स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटासँग बुझ्दा औषधि अभाव रहेको स्वीकार गर्नुभयो। मन्त्रालयले यो विषयमा सम्बन्धित आयातकर्तासँग छलफल गरिएको उहाँले बताउनु भएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
5: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
6: भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
6: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
6: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98562-2059।
10: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
12: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
13: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित तेह्रवटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
13: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
12: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
13: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
12: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
13: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।

0: सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
3: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
4: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
3: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
4: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98462410।
5: It's New Galaxy Time.
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
1: संस्थाका विशेषताहरू
2: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
1: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
2: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ
1: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
6: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
6: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
6: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
6: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
8: आवश्यकता। पोखरा दुई हरिचोक मा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्तक खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000067

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपाल सुनचाँदी व्यवसाय संघ कास्कीको 9 साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले वर्तमान अवस्थामा सुनचाँदी व्यवसायले भोग्नु परेका समस्या समाधानका उपाय र गत वर्ष गरेका कार्य प्रगति सँगै आर्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो। साधारण सभाले वरिष्ठ सुनचाँदी व्यवसायी कृष्णमान वज्राचार्यलाई सम्मान समेत गरेको छ। साधारण सभामा विशेष अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले व्यवसायीको समस्या बारेमा आफू जानकार भएको भन्दै पेशालाई संरक्षण गर्न सबैसँग अनुरोध गर्नुभयो। उहाँले सुनचाँदीको व्यापार मात्र नभई अति आवश्यक वस्तु पनि भएकाले भन्दै त्यस अनुसार व्यवसायलाई सोच्न अनुरोध समेत गर्नुभएको छ। सभामा बोल्दै गर्दा संघका अध्यक्ष भविन्द्र विश्वकर्माले प्रहरी प्रशासनको अनावश्यक दबाव र त्रासका कारण व्यवसाय गर्न समस्या भएको गुनासो राख्नुभयो। यस्तै नेपाल सरकारबाट आर्थिक वर्ष 2082-83 लागि सुनका गरगहनामा 2% विलासिता शुल्क तथा हीरा जवहरातमा 13% मूल्यवृद्धि कर भ्याट र भन्सार दर समेत 10% कायम गरिएको व्यवस्थाले प्रत्यक्ष रूपमा व्यवसाय तथा उपभोक्ता दुवै पक्षमा नकारात्मक प्रभाव परेको कार्यक्रममा बताइएको थियो। बैंकिङ कारोबारको सीमा 10 लाखबाट घटाएर 5 लाखमा सीमित गरिएको निर्णयले विशेष गरी सुनचाँदी व्यवसाय सञ्चालनमा थप जटिलता उत्पन्न गरेको पनि कार्यक्रममा बताइएको थियो। कार्यक्रममा बोल्ने अधिकतम वक्ताहरूले सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको वर्तमान अवस्थामा सामान्य रूपमा 2 तोला सुनको खरिद बिक्री गर्दा पनि 5 लाख भन्दा माथिको लेनदेन हुने भएकाले चेक मार्फत कारोबार गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा व्यवसायीहरू ठगीमा पर्ने गरेको धारणा राखेका थिए। संघका सचिव कमल सुनारले सञ्चालन गरेको कार्यक्रममा स्वर्णकार कल्याण समितिका अध्यक्ष सुशील लोहनी, गोर्खा सुनचाँदी व्यवसाय संघका अध्यक्ष रेणु भराइली, प्रदेश सदस्य हिमलाल विश्वकर्मा लगायतले पूर्व अध्यक्ष विनोद साक्य, लेखनाथ गहत्रा, चेम्बर अफ कमर्स कार्की अध्यक्ष उमराज बास्तोला, प्रदेश सभापति चन्द्रकिशोर गौतम, निर्मल दयाली लगायतले शुभकामना दिँदै वर्तमान अवस्थाको बारेमा चित्रण गरेका थिए। परदेश संग्रहालयमा झण्डै 16 वर्ष पुरानो मानिएको ऐतिहासिक मानाङ्क मुद्रा सार्वजनिक गरिएको छ। शनिबार आयोजित विशेष कार्यक्रममा उक्त मुद्राको सार्वजनिकरणसँगै यसको ऐतिहासिक महत्व र अध्ययन तथा अनुसन्धानको सम्भावनाबारे समीक्षा गरिएको हो। प्रदेश संग्रहालयकी प्रमुख करूणा राईले स्याङ्जाको टक्सार क्षेत्रमा भेटिएको उक्त मुद्रा गण्डकी प्रदेशको इतिहासको अध्ययनका लागि महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो। उहाँका अनुसार यसअघि 3 पटकसम्म स्थलगत अवलोकन गरी स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष र सरकारवालासँग समन्वय गरेर थप अध्ययनका लागि मुद्रा संग्रहालयमा राखिएको खबरमा उल्लेख छ। नेपाल पत्रकार महासंघ कास्कीको 18 साधारण सभा हिजो पोखरामा सम्पन्न भएको छ। साधारण सभा तथा गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहको गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मफस्वलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वित्तीय विकासका लागि सरकार सधैँ तत्पर रहेको बताउनु भएको छ। उहाँले सरकारले पत्रकारिताको विकासका लागि बजेट विनियोजन गर्नेदेखि लिएर विभिन्न तालिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माणको प्रक्रिया शुरू भइसकेको सन्दर्भमा पत्रकारिता क्षेत्रका लागि आवश्यक योजनाहरू समेटिनेमा उहाँले विश्वास लिनुभएको छ। पत्रकारिताको धर्म र जिम्मेवारीको बारेमा चर्चा गर्दै उहाँले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यलाई मात्र आधार मान्न आग्रह गर्नुभएको छ। पत्रकारितालाई राज्यको 4 अंगको रूपमा लिइने हुनाले यसले सबै क्षेत्रलाई नियमन र मार्गदर्शन गर्नुपर्ने धारणा राख्नु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी माधव शर्मा, प्रेस स्वतन्त्र सेनानी नवराज सुवेदी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, उपाध्यक्ष माधव रेग्मी, गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको छनौट समितिका संयोजक, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, पुरस्कार स्थापनाकर्ता सावित्री भण्डारी लगायतले पत्रकारिताको मर्यादासँगै पत्रकारहरूको पेशागत सुरक्षा र हकहितको विषयमा जोड़ दिएका थिए। साधारण सभामा सचिव भूपाल गुरूङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजाराम पौडेलको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो। सहभागी सदस्यहरूले प्रतिवेदनमाथि छलफल गर्दै पत्रकारिता क्षेत्रमा देखि
देखिएका समस्या चुनौती र प्रेस स्वतन्त्रता श्रमजीवी पत्रकारहरूको समस्या समाधानका लागि महासंघ अझ सक्रिय भएर हुनुपर्नेमा सुझाव दिएका छन्। सभाले पूर्ण प्रेस स्वतन्त्र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको अनिवार्य शर्तको रूपमा स्वीकार गर्दै यसको रक्षाका लागि दृढ हुन आग्रह समेत गरेको छ। पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षाको सवालमा महासंघले श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन लगायतलाई दवाब दिने निर्णय समेत गरेको हो। यसैबीच नेपाल पत्रकार महासंघ कास्कीको 18 साधारण सभामा गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार 2083 पत्रकार लाल प्रसाद शर्मा सम्मानित हुनुभएको छ। नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मानित हुनुभएको हो। उहाँलाई गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले पुरस्कार तथा स्थापनाकर्ता भण्डारी परिवार, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायतले नगद 25,000 रूपियाँ सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको हो। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरू भरत कोइराला, रूप नारायण ढकाल, माधव बराल र भोपाल गुरूङ सदस्य रहेको छनौट समितिले उहाँको पत्रकार शर्माको नाम सम्मानका लागि सिफारिश गरेको थियो। पर्वतको कुस्मा नगरपालिका तिएर खौला लाँकुरीमा विक्रमसम्म 2032 सालमा जन्मिनुभएका लालप्रसाद शर्माले 2054 सालदेखि पत्रकारिता शुरू गर्नुभएको थियो।

नेपाली कांग्रेसको 2082 पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति गगन कुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि शुरू भएको मतभेद कायमै छ। सर्वोच्च अदालतले पनि दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि संस्थापनेतर पक्षमा देखिएको बेचैनी अझै कायम रहँदा पार्टी दुई धारमा विभक्त भएको हो। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग संवाद गरे पनि निष्कर्ष भने आएको छैन। विशेष त नेताहरूको व्यवस्थापनकै सन्दर्भमा सहमति जुटेको छैन। सभापति थापाले नेता द्वय खड्का र डाक्टर कोइराला पक्षका 19 जना केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ। साथै उहाँले दुवै नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिने गरी संवाद गर्नुभएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टी निर्माणमा अग्रज नेताहरूको योगदान अतुलनीय रहेकोले उहाँहरूलाई वरिष्ठ नेताको जिम्मेवारी दिन तयार रहेको प्रश्न पार्नुभयो। उहाँले अग्रजको सम्मानमा केवल शब्दमा मात्र नभई उहाँहरूलाई पार्टीको केन्द्रीय कार्य समितिमा मानार्थ वा अन्य उचित पद सिर्जना गरेर स्थान दिइने बताउनु भएको छ। मनसूनजन्य विपदको क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसूनजन्य विपद न्यूनीकरण अभियान शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा गुङ्गबु स्थित नयाँ बस पार्कबाट यो अभियान शुरू भएको हो। अभियानको आरम्भ गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यात्रामा मौसम पूर्वानुमानको पूर्ण हेक्का राख्न आग्रह गर्नुभयो। मौसम पूर्वानुमानलाई व्यवस्था गर्दा ठूला दुर्घटना निम्तिने गरेकाले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकतामा दिन आग्रह गर्नुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले सवारी साधनमा जीपीए, अनलाइन ट्रेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने समेत बताउनु भएको छ। नयाँ बस पार्कमा मनसून लक्षित सचेतना कार्यक्रममा सहायता कक्ष सञ्चालनमा आएको खबरमा उल्लेख रहेको छ।

0: कक्षा एघारको पढ़ाई असार एक गतेबाट सञ्चालनमा आउने भएको छ। यसलाई कार्यान्वयन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले सरकारवालालाई निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा एघारको पठन पाठन असार एक गतेबाट शुरू गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालय र स्थानीय तहमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईईको नतिजा प्रकाशन तथा कक्षा एघारको पठन पाठन शुरू हुने समयबारे अन्यल रहेको थियो। विगतमा एसईको नतिजा असार तेस्रो सातामा प्रकाशन हुने गर्थ्यो, जसका कारण कक्षा एघारको पढ़ाई साउन दोस्रो तथा तेस्रो सातासम्म मात्रै सञ्चालन हुने गरेको थियो। यसपटक भने शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईईको नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै शुरू गर्न लागेको खबरमा उल्लेख छ। नेपाल मेडिकल काउन्सिलले अनाधिकृत रूपमा डाक्टर उपाधि प्रयोग गर्दै चिकित्सा सेवा तथा भ्रामक विज्ञापन गर्ने व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले पछिल्लो समय डाक्टर उपाधिको दुरूपयोग बढ़दै गइरहेको जानकारी दिनुभयो। उहाँले विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र, स्वास्थ्य संस्था तथा सामाजिक सञ्जाल मार्फत गैर चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले नाम अगाडि डाक्टरको उपाधि प्रयोग गरी उपचार, औषधि सिफारिश र परामर्श दिने कार्य बढ़दै गएको जानकारी दिनुभयो। उहाँले यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गरेर जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गर्नुभएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर पाण्डेले नेपाल मेडिकल काउन्सिल एन 2020 अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत उपचार, परामर्श तथा डाक्टर उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको स्पष्ट पार्नुभयो। उहाँले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा शास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र चिकित्सकको मान्यता दिइने बताउनु भएको छ। उहाँका अनुसार विशेषज्ञ चिकित्सकका लागि सम्बन्धित विषयमा विशेषज्ञ तालिम तथा डिग्री अनिवार्य व्यवस्था रहन्छ। काउन्सिलले दर्ता विहीन व्यक्तिले डाक्टरको उपाधि प्रयोग गरेको पाइएमा 15 दिनभित्र प्रेस्क्रिप्सन प्याड, क्लिनिक साइनबोर्ड, भिजिटिङ कार्ड, आधिकारिक कागजात तथा सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउन निर्देशन दिएको छ। डाक्टर पाण्डेले तोकिएको समयपछि विशेष अनुगमन टोली मार्फत स्थल तथा डिजिटल माध्यमबाट पनि निगरानी गरिने जानकारी दिँदै अनाधिकृत रूपमा डाक्टर उपाधि प्रयोग गरी बिरामी जाँच्ने तथा परामर्श दिने कार्य गरेमा काउन्सिल एन अनुसार मुद्दा चलाइने चेतावनी दिनुभएको छ। डाक्टर उपाधिको दुरूपयोग नगर्न निर्देशन आजको गोर्खापत्र राष्ट्रिय दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छैन, एकछिन छोटो विश्राम।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856192018, 9808557710।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
4: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
3: विस्तृत जानकारी को लागि
4: 0168-573-61-9461-9460-6190
3: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बजार।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
0: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 0168-588-364-580-725।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0168-587-266-553-834-8-34।
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
17: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
16: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
17: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
18: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
19: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
20: 3 दिन भयो।
19: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर
20: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
19: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
17: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
22: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
23: बाफ्रे,
22: अब चाहिँ के हुने हो?
24: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
23: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
24: तिमीलाई थाहा थिएन?
23: थाहा थिएन।
24: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
23: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
24: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन हो।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा चार आदर्श मार्ग टोल विकास संस्थाको अध्यक्षमा रमा कुमारी पराजुली चयन हुनुभएको छ। संस्थाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले पराजुलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। संस्थाको उपाध्यक्षमा विनोद प्रसाद डंगोल, सचिवमा जनकराज सुवेदी, कोषाध्यक्षमा मधुसूदन पराजुली, कार्यसमिति सदस्यमा इन्द्रलाल श्रेष्ठ, राजु हरिप्रसाद बास्तोला, लक्ष्मी घिमिरे, शोभा शर्मा, शत्रुधन गुप्ता रहनु भएको छ। यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा चारका वडाध्यक्ष देवकृष्ण पराजुलीले टोल विकास संस्थाहरूले स्थानीय विकास र सामाजिक एकतामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको थियो। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी पाँच वर्षको रणनीतिक योजना निर्माणलाई सहभागितामूलक, प्रभावकारी र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावकसँग अन्तर्क्रिया तथा परामर्श कार्यक्रम गरेको छ। सो अवसरमा क्याम्पस प्रशासन, प्राध्यापक तथा अभिभावक बीच क्याम्पसको शैक्षिक गुणस्तर, विद्यार्थीको समग्र विकास, अनुसन्धानमुखी शिक्षा सिकाई, वातावरण तथा दीर्घकालीन विकास योजना विषयमा विस्तृत छलफल गरिएको थियो। क्याम्पस प्रमुख डा नारायण प्रसाद गौतमले गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र क्याम्पस प्रशासन बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले क्याम्पसलाई समयानुकूल, अनुसन्धानमुखी तथा विद्यार्थी मैत्री शिक्षण संस्थाको रूपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक योजना तयार पारिएको जानकारी दिनुभयो। कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि संचार तथा सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ। पाँच दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्र रहेका आधारभूतदेखि माध्यमिक तहका 48 जना शिक्षकहरूको सहभागिता रहेको थियो। पाँचदेखि नौ जेठसम्म सञ्चालित तालिमको समापनको अवसरमा मादी गाउँपालिका अध्यक्ष देवीजङ गुरूङले आजका शिक्षक प्रविधि मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। आजका विद्यार्थी जन्मैदेखि प्रविधिसँग जन्मिने भएकाले तिनलाई पढ़ाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरूङको भनाइ थियो। मादीका शिक्षकहरूको क्षमता विकासका लागि गाउँपालिकाले सधैं प्रयास गर्ने प्रतिबद्धता जनाउँदै वहाँले सिक्ने कुरामा उमेर बाधक नबन्ने धारणा राख्नुभयो। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाई अनिवार्य रहेको बताउनुभयो। गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरेको जानकारी दिँदै लामिछानेले शिक्षक अब प्रविधि मैत्री नबने विद्यार्थीको सिकाईमा नकारात्मक असर पर्ने विचार राख्नुभयो। वडा पाँचका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहायक शिक्षा अधिकृत भगवान पौडेल, सहभागी सुनिता गुरूङ र हिमलाल पौडेलले पनि आफ्नो भनाई राख्नु भएको थियो।

नेपाल चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमानथाङमा सम्पन्न भएको छ। चीनको तिब्बत स्थित झोबाङ काउन्टिङ सार्वजनिक सुरक्षा ब्यूरो र नेपाल तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरूबीच उपल्लो मुस्ताङको लोमानथाङ स्थित एक होटलमा दुई देशबीचको संयुक्त सीमा सुरक्षा सम्बन्धी समन्वयात्मक बैठक बसेको हो। कोराला नाका स्थित लोमानथाङ गाउँपालिका पाँच लोमानथाङमा आयोजित नेपाल चीन संयुक्त सीमा समानात्मक बैठकमा झोबाङ काउन्टिङ सार्वजनिक सुरक्षा ब्यूरो तथा आठ चिनिया प्रतिनिधिमण्डलको सहभागिता रहेको खबरमा उल्लेख छ। तनहुँका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले संयुक्त रूपमा शुक्ला गण्डकी नगरपालिकाका विभिन्न वडामा संचालित कृषि फर्म मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको अनुगमन गरेका छन्। सरकारी अनुदानबाट संचालित कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै वास्तविक अवस्था बुझ्न अनुगमनलाई तीव्रता दिएको हो। टोलीले कृषक तथा उद्यमीहरूले सरकारी सहयोगको दुरूपयोग गरेका छन् वा छैनन् भन्ने विषयमा प्रत्यक्ष जानकारी लिँदै कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन बजारीकरण, प्रविधि चुनौती र कृषकहरूले भोगिरहेका समस्याबारे स्थलगत अध्ययन गरिएको थियो। अनुगमन टोलीले सबैभन्दा धेरै पहिले शुक्ला गण्डकी एकमा रहेको ओम कृषि फर्मको अवलोकन गरेको थियो। उक्त फर्म तनहुँ जिल्लामै व्यावसायिक रूपमा सिप्लिकान, कुरिलो र कागती खेती गर्ने एकमात्र फर्मको रूपमा परिचित हुँदै आएको छ। नेपालमै दुर्लभ मानिने सिप्लिकान खेतीको व्यावसायिक व्यवस्थाहरूले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको टोलीले जनाएको छ। पोखरा दुई स्थित सनफ्लावर बोर्डिङ स्कूलबाट एसईई उत्तीर्णलाई सम्मान गरिएको छ। 2082 सालको एसईईमा यहाँबाट उच्चतम 4.0 जीपीए ल्याउन सफल आरती आचार्य सहित सबै उत्तीर्णलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

0: लायन्स क्लब अफ पोखरा फ्रिस्टेल सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित फिर्के खोला किनारमा रहेको आफ्नो भवन खाली गरेको छ। पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा सौन्दर्यकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि जेठ 6 गते 3 दिनभित्र संरचना खाली गर्न पुनः निर्देशन दिएको थियो। सोही अनुसार क्लबले निर्णय गरेर भवन खाली गर्न शुरू गरेको संस्थापक सदस्य क्याम छेत्रीले जानकारी दिनुभएको छ। पानस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको 14 वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका 8 सृजना चौक स्थित सहकारी कार्यालय अगाडि शनिबार गरिएको शिविरमा 110 जनाले सेवा लिएका छन्। सहकारी अध्यक्ष रामेश्वर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष इन्द्रमान चौहानले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले बचत ऋणको क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य जस्ता जनहितका कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा वडा नम्बर 8 का जनप्रतिनिधि पवित्र केसीले शुभकामना व्यक्त गर्दै समुदाय स्तरमा यस्ता स्वास्थ्य सेवा प्रभावकारी हुने बताउनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: फ्रिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आइवेफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।

विश्राम बजी अनुपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान 11:30 बजे बैठक शुरू हुनेछ। शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिनुहुनेछ। शनिबारको बैठकमा महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव चारजना सचिवहरूले धारणा राखेका थिए। शुक्रबार र शनिबार बोल्ने अधिकांश अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका चारमा रहेको नार्च्याङ लेक गाउँ संस्कृति र प्रकृतिको संगम हो। समुद्री सतहदेखि 2000 मिटर उचाइको पहाड़ी पाखामा गुचुमुच्च परम्परागत शैलीका ढुंगे घरहरू रहेकाले लेक गाउँले मगर संग्रहालयको पहिचान बनाएको छ। करिब 100 परिवारको बसोबास रहेको लेक गाउँमा सबै मगर समुदायका व्यक्ति छन्। अन्नपूर्ण गाउँपालिका चारका वडा सदस्य श्याम पूर्जाले सयौं वर्षदेखि स्थानीय सिपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएकाले लेक गाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै मगर म्युजियम भनिएको बताउनु भएको छ।

अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगमा भने पानी पर्ने गरेको छ। आज र भोलिको मौसम पनि त्यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराईका भूभागमा तातो लहरको सम्भावना रहेकोले महाशाखाले जनाएको छ। भोलि पनि गण्डकी प्रदेश सहित बागमती मधेश र तराईका भूभागमा हावाहुरीको सम्भावना रहेको खबरमा उल्लेख छ। धादिङ चितवन मकवानपुर रौतहट सिन्धुली लगायतका ठाउँमा पानी परेको छ। संखुवा सभामा सबभन्दा धेरै पानी परेको खबरमा उल्लेख रहेको छ। दिउँसो बखत चर्को घाम र तातो हावाका कारण मानिसहरू बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै बनेको छ। यो तराईको खबर हो। पश्चिम तराईका धेरै ठाउँमा अधिकको तापक्रम 40 डिग्री सेल्सियससम्म भन्दा माथि पुग्ने गरेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको छान्जी प्रान्त स्थित चाङझी शहरको कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजयी शुरूआत गरेको छ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको हो। खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-13 विजयी भएको हो। यो जितसँगै नेपालले दुई खेलबाट 4 अंकसहित समूह एको दोस्रो स्थानमा उक्लिन सफल भएको छ भने सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। र कास्की जिल्ला एथलेटिक्स संघले आगामी मे 28 31 2026 हङकङमा आयोजना हुने 22 एसियन U20 एथलेटिक्स च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता हुन लागेको गण्डकी प्रदेशका 3 खेलाड़ीलाई औपचारिक रूपमा विदाई गरेको खबरमा उल्लेख रहेको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पोखरा महानगरभित्र 81,000 रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने मेयर आचार्यको भनाई। फिर्के खोलामा आज 3 तिरबाट डोजर चल्दै। पोखरामा नेपाली कांग्रेसको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न। आगामी राजनीतिक कार्यदिशाबारे छलफल। नेपाल पत्रकार महासंघ कास्कीको 18 साधारण सभा सम्पन्न। गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मालाई प्रदान। पोखरामा मानाङ्क मुद्राको सार्वजनिकरण। गण्डकीको इतिहासमा नयाँ आधार भएको उल्लेख। अन्तर्राष्ट्रिय खबरतर्फ चीनको कोइला खानीमा विस्फोट, कम्तीमा 90 जनाको ज्यान गयो। र खेल खबरमा काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई हरायो। गण्डकीका 3 खेलाड़ी एसियन U20 एथलेटिक्स च्याम्पियनशीपमा सहभागी हुँदै। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार। रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्मिलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी मार्ग नदीपुर फोन 061-577-718 98463-32836 98562-22099।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
2: वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997।
1: भर्ना खुल्यो।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक
4: चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
5: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
4: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
6: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
7: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
6: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
7: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
6: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
7: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
6: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
7: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्छ भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना

0: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज

0: डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्रीला डेभलपमेन्ट बैंकको पहल।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
11: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
13: एडमिशन आर ओपन, एडमिशन आर ओपन, एडमिशन आर ओपन। looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
14: phone 061-576-361. Mobile 98461-57144.
13: Contact school administration. GEF Secondary School. Education for enlightenment.

0: नासर्वे कति छाप डिजाइन बे मारेगाना खिनानी खनी तोला
1: खनाई बेवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नई साबा मार दोकान पो मोना नई पेसोलाई नी चार चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
0: तोई निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565358 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
5: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266553834
9: हेलो
10: हजुर नमस्कार
9: हेलो
10: नमस्कार काका सुन्नु भएन
9: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
10: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
10: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
10: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर
10: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढ़ावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाह कर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
1: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 98560 19218, 98028 57710।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061591728, मोबाइल 98560 0279 29।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइतमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: चौबिसै घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आठ सृजना चोक कास्की
2: फोन 061-572-648-572-849।
4: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: ल, गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ। कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
6: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
6: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: टाइम चेक।
12: यति बेला बिहानको 8 बजेको छ।
13: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
2: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476-9560-24-216।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू, 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
3: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
7: हाम्रा विशेषताहरू, शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
7: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
7: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877-98-560-2059।
10: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी, फोन 061-75-76-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
12: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
13: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
13: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
12: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
13: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
12: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
13: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
12: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
14: इट्स न्यू गैलेक्सी टाइम।
15: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
12: संस्थाका विशेषताहरू,
15: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
12: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
15: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
12: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
15: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
12: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
15: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस, डेडिकेटेड टू एकेडमिक एक्सलेंस सिंस 1994।
16: ओहो, ऐसे ही तो पास करियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
17: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
16: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
17: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
16: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
17: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
16: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
17: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
18: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
19: डिजिटल ठगीबाट बचौं।
20: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
19: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
20: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
21: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
22: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
21: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
22: शिखर इन्स्योरेन्सको सहकार्यमा
21: अस्पताल खर्च सहाराले गर्छ।
22: ई सेवा सबै सधैँ सँगै।

0: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irwin. You are tuned 93.4 megahertz. Aaja hamisanga vishesh hamra atithi hununcha, Siddhi Setuli Pratishthanka adhyaksha Sri Pramila Tajaju. कार्यक्रममा स्वागत छ
1: यहाँलाई. धन्यवाद छ.
0: लामो इतिहास बोकेको प्रतिष्ठान जो 2064 सालमा स्थापना भएर विभिन्न कार्यक्रमहरू कार्यहरू विशेषत शिक्षा सम्बन्धी र अलिकता जहाँ आवश्यक छ आवश्यकताको ठाउँहरू हेरेर कार्य गर्ने एउटा प्रतिष्ठानको रूपमा हामीले चिन्ने गर्दछौं. करिब करिब हाम्रो नजरले हेर्दाखेरि यहाँ अध्यक्ष भएको नाताले यसको बारेमा केही बताइदिनुहोस्.
1: धन्यवाद. सिद्धि सतेली प्रतिष्ठान म सुरुदेखि होइन, यो सिद्धि सतेली प्रतिष्ठान चाहिँ यो साक्य परिवारबाट स्थापित हो. यो साक्य परिवारको पनि विश्वरत्न साक्यज्यूको ले स्थापना गर्नुभएको. उहाँले आफ्नो बाबा आमाको नामबाट स्थापना गरे तापनि त्यहाँ चाहिँ सबै मनकारी मनहरूको चाहिँ यो एउटा सामूहिक संस्था भन्न चाहन्छु. म चाहिँ यो संस्थाले म आबद्ध हुनुभन्दा पनि त्यो संस्थाले गरेको कार्यको मूल्याङ्कनमा म परेको हुनाले म त्यसमा आबद्ध हुन पुगे. यो चाहिँ 2064 सालबाट स्थापना भएको पुस एक गते सिद्धि सेतेली प्रतिष्ठान स्थापना भयो. योमा चाहिँ यसले विशेषत काम गर्ने भनेको वर्षे पछि चाहिँ बच्चाहरूलाई शैक्षिक सामग्री र उहाँ नानी बाबुहरूको लागि नानी स्पेसल्ली नानीहरू छात्राहरूको लागि चाहिँ छात्रवृत्ति नगद पुरस्कार पनि दिने गरेको एक वर्ष प्रत्येक वर्ष चाहिँ यो हुने गर्छ. र अर्को छ एक वर्ष चाहिँ विशुद्ध सामाजिक काममा काम गरेका महिला बालबालिका अथवा अपाङ्ग र एकल महिलासँग सम्बन्धित काम गरेका व्यक्तित्वहरूलाई सम्मान गर्छ एक वर्ष होइन. अनि अर्को वर्ष चाहिँ वृत्ति पुरस्कार भनेर संस्थागत एकदमै विशुद्ध कतै पनि डोनर नलिएको आर्थिक भनौँ न सरकारी निकायको नजरमा नपरेको संस्थाहरूलाई चाहिँ सम्मान गर्ने यो तीनटा क्याटेगोरी चाहिँ एकदमै स्पेसल्ली यो कार्यक्रम गर्छ. यो गर्ने क्रममा चाहिँ म 2075 सामाजिक काम गरेको क्षेत्रबाट चाहिँ म एकल महिलाको तर्फबाट मलाई सम्मान गरेको हुनाले म योमा आबद्ध भएको हो. त्यति बेलासम्म चाहिँ सामाजिक काममा को मूल्याङ्कनबाट आधारमा गर्थ्यो भने त्यसको दुई वर्षपछि विश्वरत्न साक्यज्यूको चाहिँ आफ्नो सानीमा पनि अपाङ्ग नबोल्ने हुनुहुँदो रहेछ अविवाहित. त्यसपछि उहाँ बितेपछि फेरि उहाँको नाममा पनि अपाङ्गको क्षेत्रमा काम गरेकोहरूलाई र सामाजिक क्षेत्रमा काम गरेकोलाई दुईजनालाई एकैचोटि सम्मान गर्ने कार्यक्रम राखेको छ यसमा होइन. अहिले चाहिँ हामीले यो जेठको अस्ति जेठको 8 गते चाहिँ हामीले छात्रवृत्ति सम्बन्धी कार्यक्रम गऱ्यौँ भने अब माघको 17 गते माघको 7 गते माघको 7 गते चाहिँ सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ यो. र यो भदौको 17 गते चाहिँ पनि एउटा कार्यक्रम साधारण सभा चाहिँ त्यो दिन हुन्छ हाम्रो. यसरी कार्यक्रमहरू चाहिँ फिक्स जस्तै छ तीन चारवटा सेड्युलमा कार्यक्रम.
0: भनेपछि यो विभिन्न विधामा काम गरिरहँदा यहाँ आफै पनि यसै संस्थाबाट सम्मानित भइसक्नु भयो.
1: म सम्मानित भएपछि नै म त्यहाँ आजीवन सदस्य बने. त्यो संस्था चाहिँ कस्तो छ भने 40% चाहिँ साक्य परिवारहरूको संलग्न छ र आर्थिक सहयोग छ त्यहाँ भने 60% चाहिँ मनकारी मनहरू तपाईँ हामी सबैले संरक्षक सदस्य आजीवन सदस्य साधारण सदस्य र आफ्नो पितृहरूको नाममा राख्नलाई सिद्धि सेतुले भनेर स्मृति प्रतिष्ठान भनेर उहाँहरूको नाममा राखे तापनि त्यसमा चाहिँ सबै कोही पितृहरूको नाममा राखेको छ. कसैले चाहिँ म आजीवन सदस्य बन्छु भनेर राखेको छ, कसैले संरक्षक भनेर राखेको छ भने त्यो क्याटेगोरी अनुसार पैसा डोनेट गरेको हुन्छ. त्यसले अहिले चाहिँ हामीले छात्रवृत्ति यो बेला दिन्थ्यौँ, योपालि ब्याङ्कले ब्याज कम दिएको हुनाले योपालि हामीले अहिले गरेका छैनौँ. अब भदौको सत्र गते अब के हुन्छ त्यहाँ पैसा हेरेर गर्ने हो र त्योमा चाहिँ हामी सबैले थप्ने काम पनि गर्ने र योभन्दा गत वर्ष चाहिँ हामीले 80 वर्ष कटेका हाम्रै सदस्यहरूलाई चाहिँ जन्मदिनमा अब घर जाउँ न त यसो शुभकामना दिउँ भनेर पनि हामी गएका थियौँ किन भन्दा वृद्ध भएका बुवा आमाहरूलाई बोल्ने साथी हुँदैन छोराछोरी बुहारीहरू नाति नातिनाको फुर्सद हुँदैन र अचेलको जेनेरेसन ग्यापले गर्दाखेरि चाहिँ बुढाबुढी भएपछि चाहिँ त्यो परिवारमा चाहिँ अलि हरो भए जस्तो के अलि झन्झटिलो भए जस्तो आत्मसम्मान नपाए जस्तो आफूले गरेको सृष्टिलाई चाहिँ आफैबाट अपमान हो कि भन्ने जस्तो हुने र त्यहाँमा हामीले भेटघाट गर्न जाँदाखेरि उहाँहरूलाई उत्साह पनि बढ्ने भनेर हामीले त्यसरी कार्यक्रम पनि राखेका थियौँ र हामी सदस्यहरूबाट 2,000-5,000 यस्तो गरेर पनि लगभग 50,000-60,000 उतिखेरै उठाएर पनि हामीले जन्मदिन मनाउन गएका थियौँ र अर्को वर्ष फेरि जाँदाखेरि कस्तो हुन्छ भन्ने कुरालाई चाहिँ हामीले अलि गइराख्दाखेरि पनि अलि घर परिवारहरूले नरुचाएको हो कि घरमा कोही मान्छे नभइदिने उहाँहरू मात्रै भइदिँदा हामी जाँदा उहाँहरूलाई अप्ठ्यारो फिल भएको हो कि जस्तो पनि लाग्यो त्यसपछि एक वर्ष चाहिँ कन्टिन्यू गऱ्यौँ हामी 8-10 जनाको घर गयौँ र त्यसपछि हामीले अब सोच्दैछौँ के गर्ने भनेर
0: भनिन्छ वृद्ध भयो आफ्नै आँगन भयो परदेश भनिन्छ होइन त्यो कुराहरू पक्कै पनि हामीले आफ्नो भोग्ने बेला नभइसक्दाखेरि पनि अरूको देखेर पनि महसुस गर्न अनुभव गर्न सक्छौ होइन अनि यो संस्थामा भन्नुभयो अब त 40% साके परिवारको 60% चाहिँ मनकारी मनहरूको डोनेसनबाट चलिरहेको छ भनेपछि कति इन्ट्रेस्टेड हाम्रो आज हाम्रा श्रोताहरू पनि हामीलाई सुनेर बस्नुभएको र ओहो यस्तो संस्थामा म पनि मैले पनि यसमा म पनि डोनर बन्न पाए हुन्थ्यो म पनि संलग्न हुन पाए हुन्थ्यो भन्ने उहाँहरूलाई लाग्छ भने उहाँहरू कसरी यसमा चाहिँ नि कसरी सदस्य बन्न सक्छ
1: यस्तो छ अब तपाईँ जो मैले यहाँ भनिरहँदा जसले चाहिँ सदस्य 6,000 दियो भने चाहिँ एक वर्षमा 4 वर्षमा 6,000 दिँदा पनि हुन्छ जस्तै मैले एकैचोटि दिन सक्दिनँ भने यो वर्ष 1500 दिने अर्को वर्ष 1500 गरेर 4 चोटि दिन पनि सकियो होइन त्यस्तै गरी म आजीवन सदस्य बन्छु भन्यो भने 5,000 दिन सकियो है अब कसैले मेरो बर्थडे हो मेरो बर्थडेमा यसरी त्यहाँ पैसा जम्मा गरौँ न अब म बाहिर गयो भने 10-15-20 हजार खर्च हुन्छ नि म 5,000 भए नि दिन्छु भन्न पनि पायो होइन त्यस्तो छ भने कोहीले मेरो बुवा आमाको श्राद्ध हो अथवा सासू ससुराको श्राद्ध हो भन्यो भने पनि त्यहाँ पैसा राख्न सकिन्छ भने अब हामीले चाहिँ खास गरी सदस्य चाहिँ नदिने धेरै नदिने अरू किसिमले चाहिँ दिने किनभने साधारण सभा गर्दाखेरि कोरम नपुग्ने हुनाले त्यो छ र मैले यस्तो छ है भनेर भन्दाखेरि अस्ति जस्तै माता तीर्थ औँसीमा पनि ल बुवा आमा नहुनेहरूले तपाईँहरूले यहाँ डोनेट गर्न सक्नुहुन्छ है भनेर मैले मेरो साथीहरूलाई भन्दा 4 जनाले 1500-1500 दिनुभयो होइन जस्तै विदेशमा हुने साथीहरूलाई भन्दाखेरि अस्ति 1 जनाले 20,000 पठायो हिजो मलाई 22,000 पठाएछ भनेको विदेशमा रहनेहरूले पनि काम गर्न त चाहन्छ नि कहाँ लगानी गर्ने कसलाई यो गर्ने कमाएको जसले पनि कमाएको 10% चाहिँ दान गर भन्छ नि त्यो मान्छेहरूले दिने मनकारीहरूले थाहा पाए भने कहाँ दिने होला भन्ने मान्छेहरू पनि हुँदो रहेछ भन्ने लाग्छ त्यस कारणले जो जोले यो सुन्नुभएको छ तपाईँहरूले पनि मैले एकदमै त्यो आग्रह गर्न खोजेको होइन कि म त्यहाँ इच्छुक हुनुहुन्छ भने अथवा रहर छ भने करले होइन रहरले यो संस्था राम्रो रहेछ पितृको नाममा यो सधैँ रहिराख्दो रहेछ भन्ने भयो भने पनि त्यसमा चाहिँ त्यसरी राख्न सकिन्छ त्यो करले होइन भित्री मनदेखि आउनु पर्यो त्यस कारणले दिने मनकारीहरूले थाहा पाए भने कहाँ दिने होला भन्ने मान्छेहरू पनि हुँदो रहेछ भन्ने लाग्छ त्यस कारणले जो जोले यो सुन्नुभएको छ तपाईँहरूले पनि मैले एकदमै त्यो

0: हुने बित्तिकै यो संस्था राम्रो रहेछ भन्ने लागेर म पनि आजीवन सदस्य हुँदै जाँदा, अब सदस्य सहित बस्दै जाँदा जाँदा उपाध्यक्ष भएर त्यो रोल क्रमले अध्यक्ष हुने पालो आयो, नाइ भन्न सकिएन। अब बस्ने अब संघ संस्थाहरूमा अब कमै बस्ने भन्दै बस्दा पनि म अहिले चाहिँ यो संस्थामा अध्यक्ष हुन आइपुगेको छु, त्यसको लागि चाहिँ म यो संस्थाप्रति आभारी पनि छु।
1: यस संस्थामा तपाईँ सम्मानित भइसक्नु भएको छ,
0: हजुर,
1: सदस्यता नहुँदैखेरि,
0: हजुर,
1: तपाईँले कस्तो लाग्छ, के गर्नु भएको थियो जसको मूल्याङ्कन भएर यहाँ सम्मानित?
0: ए म चाहिँ 2055 सालमा एकल भएको, मेरो श्रीमान बितेपछि म चाहिँ श्रीमान बितेपछि अब त्यति बेला यो संघ संस्था भन्ने त्यति थिएन, सुनेको नि थिएन मैले। त्यो बेलामा चाहिँ आमा समूह भन्नेहरू थियो, अनि मलाई लाग्थ्यो यो बजारमै पनि विभेद, एकल महिलालाई भएको विभेद श्रीमान भइन्जेल र श्रीमानको मृत्यु भएकै 5 मिनटपछि पाइने फरक देखेर र आफूले सामाजिक भोगाईहरू भोग्दै जाँदाखेरि यो आमा समूह जस्तै हामी जस्तैको पनि संस्था बन्न पाए हुन्थ्यो भन्ने मलाई त्यो 1-2 वर्षपछि मलाई कौतूहलता जाग्यो। अनि त्यस्तै गर्दै जाँदाखेरि एकल महिलाको संस्था छ अरे भन्ने सुने, अनि सुनेपछि पोखरामा हामीले मैले नै एकल महिलाहरू को को छ भनेर सोच्ने, मैले फोनमा कुरा गर्ने गर्दाखेरि मेरो छोरीले पनि एकल महिला भनौँ न बाबा नहुनेहरूकै छोराछोरीलाई उसले साथी बनाउँदो रहेछ, त्यो भाइब्रेसन मिलेको होला। अनि मैले भन्दाखेरि मम्मी फल्ना पनि मेरो साथीको मम्मी पनि यस्तो हो उस्तो हो एकल हो भन्दै जाँदा छोरीले पनि मलाई सहयोग गर्यो होइन। त्यसै गरेर हामीले समूह बनायौँ, अनि समूह बनाउँदै जाँदा झोलामा हामीले चाहिँ झोलामा चाहिँ अफिस बनाएर घर घरै कहिले कसको घर कहिले कसको घर हामीले चाहिँ मिटिङ राख्दै जाँदाखेरि केन्द्रमा मानव अधिकारको लागि महिला एकल महिला समूह भन्ने संस्था भेला पर्यो, अनि उहाँ कन्ट्याक्ट गरेर गरेपछि मैले चाहिँ म जागिर खान्छु तर म जागिर भन्दा पनि यो संस्थालाई अगाडि लान्छु भनेर भन्दाखेरि जागिर छोड्नु पर्दैन, तिमीले आमा समूहले जे गर्छ त्यस्तै गर भनेर भन्नुभएपछि अनि हामीले त्यो काम गर्दै गयौँ। अनि केन्द्रबाटै आएर टेबल कुर्सी र एउटा दराज किनिदिनु भयो, त्यसपछि हामीले संस्थागत अफिस खोलेर विधिवत केन्द्रको संस्थालाई यहाँ सिडिओ कार्यालयमा सूचीकृत गरेर काम गर्दै आयो। त्यसपछि अहिले संस्थागत हामी झोलादेखि लिएर अहिले जिल्ला वडा जिल्ला प्रदेश हुँदै केन्द्र र इन्टरनेसनलसम्म यो संस्था छ, र मैले गरेको एकल महिलालाई गरेको कामको मूल्याङ्कन देख्नु भयो अथवा सुन्नु भयो अथवा के देखेर चाहिँ मलाई सामाजिक क्षेत्रमा काम गर्ने त्यो विधानमा नि छ एकल महिलालाई पनि सम्मान गर्ने भन्ने रहेछ, अनि त्योबाट म परेको भन्ने चाहिँ मलाई लाग्छ
1: भने निस्वार्थ भावले आफूलाई परेको जस्तै अरू दिदी बहिनीहरूलाई पनि यही सिचुएसनमा हुनुहुन्छ भनेर एक एउटा समूह गठन गर्नुभयो समूहबाट। अनि यहाँहरूले यो एकल महिलालाई सस्टेन गर्नलाई कार्यक्रमहरू गर्नका लागि चाहिँ कस्तो खालको कसरी अगाडि बढाउनुहुन्छ कि, किनभने अब कति त अब जागिर खाने व्यवसाय होला, कतिको त श्रीमान नै श्रीमानप्रति नै आश्रित हुनुभयो
0: यस्तो रहेछ। अब जस्तै म श्रीमान भएको भए यत्तिकै यहाँ आउँथिन होला, घरै बस्थे, मैले जागिर खाएको भए जागिर खान्थे अनि घरै बस्थे, बाहिरी कुरा बाहिरी संसार मलाई थाहा हुन्थेन। तर एकल भएपछि के भयो भन्दाखेरि अफिस खोलियो, तर अझै पनि एकल महिलाको अवस्था कस्तो छ भन्दाखेरि जो सम्पन्न छ जो चाहिँ आत्मनिर्भर छ उहाँहरूले कहीँ पनि सोधखोज गर्दै हिँड्दैन होइन। अब हाम्रो समूहमा चाहिँ कस्तो आउँछ भने घर हेला गरेको, छोराछोरी पढाउन नसकेको, अनि अंश नदिएको, विभेद गरेको त्यस्तो दिदीबहिनीहरू आउनुहुन्छ। अब उहाँहरूको चाहिँ योग्यता अनुसार हामीले त जागिर दिन सक्ने कुरा भएन। हामीले चाहिँ काउन्सिलिङ गर्थ्यौँ, हामी सुरुमा भेट्दाखेरि कन्या स्कुलमा हामी जम्मा भएको, त्यहाँ 50-60 जना जम्मा हुँदाखेरि हामी केही बोल्न सकेनौँ, सबै रोएर नै त्यो दिनको मिटिङ भनेको रोएर नै सकिएथ्यो भने त्यो रोएर पनि हामीलाई चाहिँ पखालिँदो रहेछ, हामी म मात्रै होइन भन्ने भएको थियो भने उहाँहरू जब हाम्रो अफिसमा आउनुहुन्छ समूहमा आउनुहुन्छ हामीले चाहिँ परेका उहाँहरूको कुराहरू सुन्ने, उहाँहरूले के गर्न सक्नुहुन्छ, अब हुन्छ नि स्किलहरू, अब स्किल अब उहाँको के छ, उनलाई रुचि के छ, स्किल के छ, स्किल मात्रै भएर भएन रुचि पनि हुनु पर्यो, तन मन धन भन्छ क्या त्यो मन मात्रै भएर नि भएन धन मात्रै भएर भएन तन पनि हुनु पर्यो

0: त्यस कारणले उहाँहरूको त्यो हेरेर हामीले पहिला पहिला असाध्यै तालिमहरू दियौँ स्किलसम्म, जस्तै सिलाइ बुनाइ कडाई गर्ने, अनि त्यो तान बुन्नेहरू थियो, अनि गुडिया बनाउने, सिलाइ भयो, बुटिक भयो, ब्युटी पार्लर भयो, कतिले त निशुल्क पर्सनल पनि ब्युटी पार्लर हुनेले ब्युटी पार्लर सिकाइदियो, गुडिया हुनेले गुडिया सिकाइदियो, त्यस्ताहरू गरेर कतिले आत्मनिर्भर भएर बसेको पनि छ भने पछि यो स्थानीय सरकार नगरपालिका आयो, नगरपालिकाहरूसँग पनि बजेट लिने, कोर्डिनेसन गर्ने, अनि उहाँहरूलाई आत्मनिर्भर बनाउने कामहरू त्यसरी गऱ्यौँ। र कानुनी समस्या परेकाहरूलाई चाहिँ त्यति बेला यो कानुन सम्बन्धी महिलाहरूलाई निशुल्क परामर्श गर्ने उहरू पनि थियो, वकालत गरिदिने, उहाँहरू कहाँ पठाइदिने, अनि समस्या अब पैसा तिर्नै सक्ने रहेछ भने राम्रै भन्नाले तिर्न सक्ने ठाउँमै वकिलहरूसँग परामर्श गरिदिने, हामी त्यस्तो गरिदिने, उस्तै परेर गर्दा नि टेरेन भने हामी घरैमा गएर पनि समस्याको समाधान के हो त भनेर बुझ्दिन पनि गएका छौँ। र कोही कोही परिवारमा जाँदा चाहिँ हामीलाई तिमीहरूले मेरो बुहारीलाई बिगार्यो, यहाँ आएर घरसम्म आयो, हामीलाई मुद्दा हाल्यो, तिमीहरूले उचाल्यौ भन्ने पनि थियो। त्यस्तो गर्दाखेरि अदालतसम्म नि गइयो, जिल्ला प्रशासनमा गइयो, धेरै यस्ताहरू जाने थियो। अहिले चाहिँ यो स्थानीय सरकार आएपछि न्यायिक समिति भन्ने भएको भएर उहाँ त्यतातिरबाट नि सहयोग भएको रे, अहिले हामीलाई त्यति धेरै बोझ चाहिँ छैन।
1: मानसिक र भौतिक समस्यामा परेका दिदी बहिनीहरूलाई पनि यहाँले मजाले सेवा पुर्याइराख्नु भएको तपाईँहरूको तर्फबाट।
0: हामीले आर्थिक सेवा चाहिँ होइन, परामर्श गरिदिने, बाटो देखाइदिने, होइन
1: भनेपछि अहिले काहीँ अप्ठ्यारो परेकोहरूलाई एउटा वे देखाउने नै सबभन्दा। अनि तपाईँले जुन भन्नुभयो सुरुमा तपाईँहरू यसरी जम्मा भएपछि सबभन्दा पहिला मिटिङ भनेको यी आँसुबाट सुरु भएको मिटिङ भन्नुभयो, कस्तो लाग्छ यहाँलाई? कुरा सुन्दा पनि अलिकता अचम्म लाग्ने, महिला दिदी बहिनीहरू एकल भएपछि आँसुले आँसुसँग सुरुवात गर्छन् भने पुरुष दाजुभाइहरू चाहिँ नि ठ्याक्कै अपोजिट, अब कुन चाहिँ केटी बिहा गर्ने भनेर, होइन कस्तो लाग्छ?
0: यस्तो रहेछ, अब हाम्रो संस्कार कस्तो छ भन्दाखेरि, जस्तै म एकल भयो भने मेरो माइतीहरूले अथवा सबैले तेरो कर्म यस्तो भन्छ, होइन? अब जस्तै मै बित्यो भने मेरो श्रीमानको लागि चाहिँ 13 दिनभित्रै फल्नालाई यो केटी ल्याइदियो भने यसले सुख पाउँछ भनेर पहिल्यै त्यो 13 दिनभित्रै त्यो सोचाइ भइसक्छ। त्यस कारणले हामीलाई चाहिँ भाग्यले तेरो भाग्य यस्तै भन्ने थुपार्छ भने पुरुषहरूलाई चाहिँ ल यसले गर्न सक्दैन, यसले भात पकाएर नै खान सक्दैन भन्ने न्यु पारेर, र पुरुष आफैले पनि
1: इच्छा जाहेर गर्यो,
0: इच्छा जाहेर भन्दा नि आफै आत्मनिर्भरै नहुने क्या। हामी चाहिँ केटाकेटी हुन्छ यो हुन्छ, केटाकेटी प्रति नै हाम्रो आँखा घोप्टिँदो रहेछ, हाम्रो तन मनै बच्चामा घोप्टिन्छ भने उहाँहरू चाहिँ पकाएर खान सक्दिन भनेको त त्यो आत्मनिर्भर नभएको हो नि त, होइन? केटा मान्छे रुनु हुँदैन भन्छ, जस्तो हामी त्यहाँ भेटेर रुँदाखेरि त्यो हाम्रो के त्यो आँसुलाई नै हामीले शक्तिमा परिणत गऱ्यौँ भन्ने चाहिँ लाग्छ। किनभने रुन त रोइन्छ, रोएर नै जतिखेर नै रुने होइन त्यो,
1: तर पहिलो भेट चाहिँ नि आँसुबाट
0: एकदमै त्यो कहिले भुल्न सक्दैन।
1: तपाईँको एकदमै इमोसनल भयो त्यो, होइन? मिटिङ, पहिलो मिटिङ। अनि अब यो यसरी, अब यो दिदी बहिनीहरू यसरी तपाईँहरू जमा हुनुहुन्छ, होइन? कार्यहरू विभिन्न कामहरू पनि गरिराख्नु भएको छ, तर अहिलेको यो जेनेरेसन ठ्याक्कै उल्टो भइसकेको छ। तपाईँको उहाँहरूको यो एकल हुनुभन्दा पनि उहाँहरू एकल हुन चाहनुहुन्छ, अहिलेको जेनेरेसन
0: बिहा गर्न चाहँदैन,
1: बिहा गर्न पनि चाहँदैनन् र इन्डिपेन्डेन्सी खोज्छन्।
0: यस्तो हो नि, पहिला हामी पढेथेनौँ, बाहरूले चाहिँ फलाइ यो केटादेखि यो रुख टुप्पालाएर नि पाल्छ भनेर हामीलाई दिइहाल्थ्यो, हामी मानिहाल्थ्यौँ। अहिलेका केटाकेटी के छन्, म पढ्नुपर्छ, मैले पढेर खुट्टामा उभिनुपर्छ, म आत्मनिर्भर हुनुपर्छ भने, जब आत्मनिर्भर भएपछि त उसले केही देख्दै उसले कसैलाई देख्दै देख्दैन क्या। जस्तै अब भन्दा हिंसा नहोस्, जस्तै जनजातिहरूमा अलि धेरै पढेको केटीहरू भयो भने केटाहरू त खालि विदेश जाने मात्रै छ नि त, त्यो पढेको केटीहरूले पढेको केटै पाउँदैन क्या, होइन? त्यस्तो पनि मैले देखिराखेको छु। अनि पहिला पहिला चाहिँ हामी एसएलसी पास भए बिहा गरिदिइहाल्ने, खुब पढे आइए पढ्दा बिहा गरिहाल्ने थियो भने, अहिले चाहिँ ब्याचलर पास गर्नुपर्छ, एउटा जागिर खानुपर्छ, अहिले त के हो र भन्ने हुन्छ, होइन?
1: यो सहारा भनेको आफ्नो एउटा फाइनेन्सियल इन्डिपेन्डेन्सी नहुँदाखेरि चाहिँ पहिला विवाह गरेर पुरुषसँग नै श्रीमानसँग नै आश्रित हुनुपर्छ भनेर महिलाहरू चाहिँ अलिकता
0: बिहा भइहाल्छ,
1: बिहा भइहाल्थ्यो,
0: मानि पनि हाल्छ,
1: नानी पनि हाल्थ्यो। अहिलेको दिदी नानी

0: अहिलेको छोरीबेरीहरू चाहिँ मजाले पढेका छन्, म कमाउन सक्छु, म आफै बाँच्न सक्छु, मलाई किन चाहियो?
1: त्यो पनि हो, अनि अहिले चाहिँ कस्तो छ भने हामीले चाहिँ जति पनि टचरहरू सहेर बस्थ्यौँ नि, अहिलेको केटाकेटीले सहँदैन होइन, उसलाई मन परेन भने डिभोर्स गरिहाल्छ, बिहा गरेको हप्ता दिन पन्ध्र दिन त्यो रेकर्डहरू हामीसँग
0: छ भन्ने कुरा पनि अब यस्तो भयो। पुरुष जातिहरूलाई त पहिलेदेखि उहाँहरू चाहिँ टचर लिने भन्दा पनि अलिकता दिने टाइपको संस्कार हाम्रो होइन नेपाली समाजमा त्यो थियो भने अहिले चाहिँ महिलामा टचर सहने खालको थियो भने अहिलेको महिलाहरूमा चाहिँ त्यो छैन,
1: बरु केटाहरूले सहन्छ क्या अहिले होइन। जस्तै परिवारमा के भन्छ, छोराले भन्दा बुहारीहरूको हैकम अलि बढी आइसक्यो होइन,
0: कस्तो लाग्छ यो देख्दा तपाईँलाई?
1: अलि मन खल्लो चाहिँ लाग्छ होइन, कस्तो भन्दा पहिला छोराहरूलाई कामै हराउँथेन नि त, मेरो छोरीले के भन्थ्यो, भाइलाई कामै हराउने, खालि मलाई हराउँछ, मैले भाँडामा भाइले बढाउनु पर्छ भन्थेन, उसैले भाइलाई काम हराउँथ्यो क्या होइन। अनि मैले ए छोरी कहाँ तिमी गुच्चा खेलेको भन्दाखेरि लगाएर छोरीले गुच्चा खेल्नुहुन्न भन्ने भनेर भनिहाल्थ्यो भने, अहिलेको चाहिँ कस्तो छ भन्दाखेरि जस्तै एकल भए पनि परिवारले बिहा गरिदिन्छ होइन, अनि बिहा गरिदिइहाल्छ नि त, तिमी बस्नु हुँदैन यो हुँदैन भनेर काउन्सिलिङ गरिहाल्छ। पहिला हाम्रो पालामा त थिएन नि त, तिम्रो कर्मै यस्तो हो, तिमी यस्तो बस्नुपर्छ, तिम्रो नाममा अब अंश दिइहाल्यो भने यो पहिला जान्छ, अहिले दिन हुँदैन होइन, विभिन्नहरू थियो नि त, विश्वास कम थियो होइन। अहिले त कानुन पनि के आइसक्यो, बिहा गरे दोस्रो बिहा गरे नि त्यो अंश फिर्ता गर्न पर्ने भन्ने आएछ, के आइरहेछ क्या। मैले भन्न खोजेको यहाँ के हो भन्दाखेरि, हाम्रो काउन्सिलिङ हाम्रो स्कुलिङ नै कस्तो छ भन्दा, छोरालाई चाहिँ काम नगराउने थियो र त्यो भयो। अहिले चाहिँ के छ भने, मैले छोरालाई के भन्थेँ भने, बाबु तिमीले काम गर्नुपर्छ, तिमीले काम गरे भने भोलिपछि तिम्रो श्रीमती आइसिनी तिमीलाई माया गर्छ, तिमी केही काम नगरेर थपक्क बस्ने, अनि भोलिपछि तिम्रो बुढी आएर तिमीलाई काम हरायो भने मेरो पनि मन दुख्छ भन्न भएन नि त। मैले यो भने तिमीले काम हरायो भने, तिमीले काम जाने भने तिमीलाई बुढीले माया गर्छ, तिम्रो बुढीले मलाई ए मम्मीले त कस्तो सिकाएर राखेको छ भनेर मलाई पनि मक्ख पार्छ, त्यस कारणले तिमीले काम जान्नुपर्छ गर्नुपर्छ भन्थे क्या मैले। भनेपछि उसले गर्थ्यो पनि फुर्केर, ए हो रहेछ भनेर काम गर्थ्यो। अहिले मैले अनि बिहा नगरिन्जेल मैले भाँडा माझेँ नि, मम्मीले आज मलाई रिसाएर भाँडा माझ्यो भन्थे क्या। त्यस कारणले गर्दाखेरि पहिल्यै सिकायो भने त्यो आफूलाई पाच्चे हुन्छ। अब काम केही नसिकाउने, अचेलको त दुईजनै काम गर्न जान्छ अनि भ्याउँदैन, अनि दुइटैले काम गर्दाखेरि मेरो पालामा चाहिँ काम नगर्ने, बुढी आएपछि यसले काम गर्यो मलाई माया गरेन उसलाई माया गर्यो भन्ने हामीलाई नेगेटिभ कुरा आउँछ क्या। त्यस कारणले अहिले हामीले त्यस्तो नेगेटिभ धारणा हामीमा घटिसक्यो होइन, यो समयको माग भनौँ न,
0: सबै कुरा बुझाइको कुरा हो, अनि यो मनको कुरा हो। सबैभन्दा ठुलो नै मनको भूमिका हुन्छ होइन, कस्तो महसुस गर्ने, के महसुस गर्ने, के भइरहेछ भन्ने कुराहरूलाई अहिलेको समाजमा हेर्नु पर्दाखेरि चाहिँ कति कुराहरू विकसित भएका छ भने कति कुराहरू अलिकता विकृति भइरहेको पनि हामीले देखिरहेका छौँ। तर यी सबै कुरालाई एकदमै ब्यालेन्समा ल्याउनका लागि, सबै कुरालाई ब्यालेन्समा ल्याउनको लागि एट लास्ट भन्नुपर्दाखेरि होइन, अब हिजोको दिनमा दिदी बहिनीहरू असाध्यै पीड़ित थिए भने आजका दिदी बहिनीहरू असाध्यै इन्डिपेन्डेन्सी खोज्ने, अनि त्यो खोज नपाउँदाखेरि उहाँहरू डिप्रेस्ड हुने, त्यो माहौल हामीले देखिरहेका छौँ। यसै सबै कुरालाई ब्यालेन्स चाहिँ कसरी गर्न सकिन्छ?
1: यस्तो पहिला चाहिँ जस्तै घरमा एकजनाले मात्रै काम गर्थ्यो होइन, बा अड्डा जानुहुन्छ, आमा भात पकाउनुहुन्छ भनेर हामीले पढाएको थियो किताबमा, हो कि होइन? होइन, के अरे, हि इज अ डक्टर, सी इज अ नर्स भनेर पढेको होइन, त्यो थियो भने अहिले त्यो छैन नि त। अहिले घरमा चारजना छ भने चारैजनाले काम गर्छ, चारैजना छ यो साधन, मोटरसाइकल गाडी चाहियो, बाटोमा गाडी भिड भयो, पहिला त थिएन नि त। पहिला म परिवारकोले एकजना मात्रै काम गर्थ्यो भने तीनजना घरै बसेर खाना पनि पुग्थ्यो, कि घरका के भन्छ कृषिको भनौँ न खेतीपाती गरिन्थ्यो, उत्पादन हुन्थ्यो। अहिले त सबैलाई टेबलमा काम चाहिएको छ, टेबलमुखी काम चाहिएको छ भने उत्पादन छैन अनि काम नगरी पुग्दैन। त्यस कारणले गर्दा मैले नि कमाएको छु भन्ने, उसले नि मैले नि कमाएको छु भन्ने, त्यसले गर्दाखेरि पनि त्यो महसुस कम भएको हो भन्ने लाग्छ। आजकल पहिला हामीले बुवाहरूले जे रोजे उहीसँग बिहा गर्थ्यौँ भने, हामीले दसवटा रोजेसम्म केटाकेटी बिहा गर्नलाई हेरेछौँ भने, अहिलेको छोराछोरीले उनीहरूले बिसवटा हेरेर रोजिसक्छ क्या होइन। त्यो कारणले गर्दा अहिले तपाईँले बिहा गर्नलाई केटा खोज्नुहोस् केटी खोज्नुहोस् सबै जोडी भइसक्यो हुन्छ, त्यो पाउन एकदमै 10% मात्रै पाइन्छ क्या। त्यसले गर्दाखेरि पनि आफै आफै डिपेन्डेन्ट हुने, आफै आफै कमाउने, आफै आत्मनिर्भर निर्भर हुने अनि घरमा चाहिँ केट अहिले त कस्तो छ भन्दा हामी चाहिँ छोरी हुँदा नि पीडितै हो हाम्रो पालामा त यो जन्मिँदाखेरि के भन्छ यो भिडियो एक्सरे गर्ने मिसिन नभएर हामी जन्मेको होला होइन अहिले त जन्मिँदा पनि हुन्छ नि त्यो हेरेर जन्मिन्छन् हेरेर जन्मिन्छन् भने हामी त त्यति बेला छोरी हुँदा नि पीडितै थियौँ बुहारी हुँदा नि पीडितै थियौँ आमा हुँदा नि पीडितै छौँ अहिले सासू हुँदा नि पीडितै छौँ अब इभन बजै हुँदा नि हामी पीडितमै पर्छौँ किनभने नाति नातिनीले हामीलाई थर्काउँछ नि त होइन उनीहरूले भनेको हामी दाल लिनुपर्छ भनेको आफ्नो पर्सनल नभइकन कि देख्ने नै त्यस्तो छ नि त देखाइ नै त्यस्तो छ हामी चाहिँ बिचको सधैँ बिचकोमा के पीडित पीडित पीडितमै हाम्रो जेनेरेसन
0: हुँदा हुँदै पनि अबको जेनेरेसन त पीडित छन् भन्ने कुरा त अब यो छँदैछ तर यसबाट माथि उठ्न के गर्न सकिन्छ अहिलेको जेनेरेसन तपाईँको जेनेरेसन हाम्रो जेनेरेसन
1: अब हामी चाहिँ मौनै बस्नुपर्छ किन भन्दा हाम्रो हामी जेनेरेसन ग्याप पनि छौ पहिलाको खानापाना र अहिलेको खानापाना पनि मिल्दैन होइन पहिलाको रहन सहन लवाई खवाई किनभने आजकल कस्तो छ हेर्नु त अहिले सुन महँगो भएर मात्रै हो होइन भने एकपल्ट लगाएको पार्टीको सुन अर्कोचोटि त्यो गहना लाउँदैन एकपल्ट लगाएको साडी अर्कोपल्ट लाउँदैन त्यसकै प्रतिफल होला नि अहिले महँगाई भएको के होला अनि गर्दाखेरि कति कुराहरू चाहिँ डिफ्रेन्ट आइसक्यो नि त होइन सबैले भनौँ न अब कपडाकै कुरा गर्दा लवाईकै कुरा गर्दा हामी जेनेरेसनै मिल्दैन क्या
0: भनेपछि सबभन्दा राम्रो भनेको इट्स टु किप क्वाइट चुप लाएर बस्नु नै सबभन्दा बेस्ट जस्ट लाइक हाम्रो राष्ट्र
1: त्यो चुप लाएर बस्नु एक ठाउँमा रह्यो होइन अर्को कुरा जेनेरेसन मिलेन भन्न
0: खोज्नु यसलाई अलिकता भनी समायोजन चाहिँ कसरी गर्न सकिएला जस्तो तपाईँलाई आफ्नो पोइन्ट अफ भ्यूबाट कस्तो लाग्छ
1: यस्तो हो अब मेरो मात्रै भनेर हुँदैन परिवार अनुसार पनि हुन्छ
0: त्यो त हुने नै भयो तर पनि तपाईँलाई समग्रमा धेरै दिदीबहिनीहरू हेर्नु भएको छ नि त तपाईँ त समाजमा हुनुहुन्छ विभिन्न संघ संस्थालाई लिड गरिसक्नु भएको छ र अनि फेरि जीवनलाई पनि धेरै भोगिसक्नु भएको छ देख्नु भएको छ
1: यस्तो छ अब सबैभन्दा पहिला त उसको आर्थिक अवस्थामै भर पर्छ होइन अब अरू घोडा चढ्यो भने आफू धुरी चढेर भएन त्यस कारणले हामीसँग आबद्ध भएका दिदी बहिनी मैले संस्थागत भन्नुपर्दा हामीसँग आबद्ध भएका दिदी बहिनीहरूको कसैको पनि त्यो मातेको आत्तेको छैन क्या होइन हामी जसरी जान्छौँ हामी कस्तो हुनुपर्छ भनेर भनिराखेका छौँ त्यस्तै नै छ अब समग्रमा अब पैसा भएर मातिनी आत्तिने हुन्छ नि अब एकदम उचालिएर जाने अनि त्यो पानी धेरै
0: गर्नु
1: भएन
0: तर अनि कति कुरा सुन्दै गर्छु असाध्यै आजभोलि भर्खर यङ लेडिजहरू पनि डिभोर्स पछाडि उहाँहरूको कमेन्टहरू उहाँहरूको कुराहरू आउँछ उहाँहरूले के भन्नुहुन्छ भने आफ्टर डिभोर्स यति धेरै प्रपोजहरू आयो यति धेरै प्रपोज आयो एकदमै गाह्रो भयो यस्तो खालको कुराहरू आउँछन्
1: होइन त्यो त मेरो पालामा नै आएकै हो प्रस्ताव होइन अनि अब के भन्छ हामी साथी हामी एकल महिला दिदी बहिनीहरू बिहा बस्दाखेरि फल्लाले यसो भन्यो उस्तो भन्यो भन्दाखेरि त्यो कुरा प्रस्ताव होइन आउने अनि मैले के भन्थे नि पखाना छोराछोरीको बिहा गरौँ अनि हाम्रो बिहा गर्ने हो भनेर जिस्काउँथे क्या किनभने त्यो तिनीहरूलाई मन शान्त पनि हुन्छ एउटा कुराले किनभने हामी अहिले बिहा गऱ्यौँ भने त छोराछोरी लथालिङ्ग हुन सक्छ भन्ने हिसाबले त्यो भित्र जोकिङभित्र चाहिँ वास्तविक कुरा चाहिँ छ नि त किनभने मैले छोराछोरीलाई टुङ्गो नलाएसम्म म चाहिँ केही हुनु हुँदैन मेरो मन भड्किन हुँदैन भन्ने हिसाबले चाहिँ पख छोराछोरीको बिहा गर्ने अनि बल्ल हामी बिहा गर्ने नगरौँ भनेर मैले सम्झाउँथेँ कि अब मजाकको रूपमा सम्झाउँ
0: पनि त्यो विशाल हृदय विशाल मन भएका स्पेसियली भन्नुपर्दा हाम्रो नेपालभित्रका दिदी बहिनीहरू धेरै दिदी बहिनीहरू तपाईँले भन्नुभयो जस्तै गरिकन एकदमै तपाईँ हरेक ती कुराहरूलाई पछ्याउँदै आफ्नो सन्तानको भविष्यप्रति नै समर्पित हुँदै आफ्नो जीवन नै लाई नै एकदमै आजको दिनसम्म पनि तपाईँ आफ्नो छोराछोरी नातिसम्म पनि भएर तपाईँले आफ्नो जीवनलाई त्यो आफ्नो खुसी भन्दा पनि आफ्ना सन्तानको खुसीमा नै जीवनयापन गर्नु
1: मलाई कस्तो लाग्थ्यो भने मैले छोराछोरी अब मेरो त सानै थियो नि 5 वर्ष र 8 वर्षको थियो मलाई के लाग्थ्यो भने यो छोराछोरीले मेरो यो हो मेरो मान्छे यो हो यो मेरो मान्छे होइन यो मेरो सम्पत्ति हो मेरो यो हो मैले पढ्नुपर्छ भन्ने नचिनेसम्म मलाई पिर लाग्थ्यो होइन अहिले त मैले छोराछोरीलाई शिक्षा दीक्षा मैले दिन सक्ने दिइसकेँ होइन उनीहरू जागिर खाइसक्यो बिहा भइसक्यो अब नाति नातिना भइसकेपछि चाहिँ मैले चाहिँ विश्राम पाएँ अब मलाई जे भए पनि म यिनीहरूप्रति चाहिँ म पिर गर्दिन, मैले जे गर्न पर्थ्यो मैले सेफ ल्यान्डिङ गरेँ भन्ने चाहिँ एउटा ढुक्क चाहिँ लाग्छ।
0: एउटा जिम्मेवारी पुरा गर्नु भएको जस्तो महसुस यहाँले गर्नुभयो, किनभने यहाँले समाजमा पनि ती एकल दिदी बहिनीहरूलाई समेटेर उहाँहरूलाई पनि ल्यान्डिङ गरिसक्नु धेरै हदसम्म गर्नु भएको छ भने आफ्नो परिवारप्रति त त्यो पक्कै पनि तपाईँको ल्यान्डिङ त सेफ ल्यान्डिङ हुन्छ।
1: कस्तो भन्दा आफूले सोचेको जस्तो हुन्छ नि, मैले यो पछि यो गर्छु यो पछि यो गर्छु छोरालाई यो बनाउँछु, अब होला डक्टर बन्ने थियो होला, मसँग हैसियत थिएन, बाबु तिमीले यो पढ्नु पर्छ भने के त्यो पढेर के हुन्छ भन्थ्यो, यो पढे यो हुन्छ, यसरी यो लाइन गयो भने यो हुन्छ, यो लाइन यो हुन्छ भनेर मैले सम्झाएपछि ऊ इन्जिनियर पढ्न जाँदासम्म पनि मैले यो पढेर के हुन्छ भन्ने हुन्छ नि, अचलको केटाकेटी त ब्रोइलरै कुखुरा हो, मैले किन ब्रोइलर कुखुरा हो भन्दा मैले ब्रोइलर कुखुरा भन्ने पालेको हो, त्यो ब्रोइलर कुखुराले कस्तो गर्छ भने त्यही टो घोप्टेर खाइराख्ने अनि गाँड यत्रो बनाएर त्यहीँ पल्टिराख्ने के उठ्दै नउठ्ने भनेपछि फेरि उठ्ने त्यहीँ खाने त्यहीँ सुतिहाल्ने भनेको अचलको बच्चाहरू पनि ब्रोइलर कुखुरै जस्तो लाग्छ के जे छ त्यति मात्रै थाहा छ त्योभन्दा बढी थाहा छैन
0: भने धेरै अनुभव जीवनका अनुभवहरू समेटिएर समेटिसक्नु भएको र आज चाहिँ हाम्रो श्रोताहरूले पनि धेरै कुरा सुन्ने अवसर प्राप्त गर्नुभयो, यो पनि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हामी चाहन्छौ। भके पनि हामी दीप बाल्छौ, दीपमा जुन घिउ राख्छौ अथवा तेल राख्छौ त्यो भनेको हाम्रो नकारात्मक र दियो जुन बाती राखिन्छ त्यो चाहिँ एउटा अहंकार र जब ज्ञानको ज्योति बाल्छौ त्यो जब प्रकाशित हुन्छ त्यो अहंकार त्यो नेगेटिभिटी सबै छोडिकन एकदम जहिले पनि एम हाई एण्ड बी पोजिटिभ भन्ने कुरा चाहिँ प्रकाशित गर्छ नै त्यो तपाईँ बन्न सक्नु भएको छ। आजको दिनमा यहाँसँग कुराकानी गरिरहँदा म आफूले पनि धेरै कुरा बुझ्ने मौका पाएँ र हाम्रा श्रोताहरूले पनि धेरै कुरा महसुस गरिराखेका होलान् एउटा महिला भएको नाताले र कोही चाहिने महिलाका सहयात्री भएको नाताले पनि हामीलाई मजाले सुन्नु भइरहेको छ भन्ने कुरामा म विश्वास गर्छु। धेरै धन्यवाद दिन चाहन्छु र अन्तमा जाँदा जाँदै केही कुरा छ भने राखिदिनुहोस्।
1: अन्तमा अब यहाँ बोलाइदिनु भयो त्यसको लागि धन्यवाद र मेरो मैले भन्नुपर्ने मेरो व्यक्तिगत संस्थागत कुराहरू पनि बोल्ने मौका दिनुभएकोमा धन्यवाद छ।
0: धेरै धन्यवाद। आज हामी सिद्धि सेतुली प्रतिष्ठानका अध्यक्ष श्री प्रमिला तज्याज्यूसँग कुराकानी गर्ने क्रममा धेरै मनका कुराहरू गर्यो, यहाँहरूलाई पनि यो कुराहरू यसाध्यै मनन गरिदिनुहोला भन्ने भन्दै आजको यो कार्यक्रम समय संवादबाट म संगीता पनि विदा हुने अनुमति चाहन्छु। तपाईको दिन शुभ रहोस्। धन्यवाद।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड़कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन, ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
13: विस्तृत जानकारीको लागि
14: 0168-5736-98-41-97-464-61-7690
13: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
15: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
17: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
18: 14 मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
20: सर्टिफिकेट इन डेन्टल साइन्स,
21: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
20: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
21: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
20: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
21: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
14: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
21: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 0165838364-580725।
22: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
23: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
24: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
25: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
26: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन हो।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
0: ए
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा, हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
4: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
5: सल्लाहकार तेरे के हो?
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
11: टाइम चेक।
12: यति बेला पूर्वाह्नको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
15: 93.4 गुड मर्निंग पोखरा।
12: तपाईको दिन शुभ रहोस्। शनिवार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। सँगसँगै अब आज आइतबारको दिनमा हुनुहुन्छ तपाईँ। अब कतिजना आइतबार आज पनि रमाइलो छ, अफिस बिदा होला होइन, कतिजनाको दिनचर्या सधैँ चाहिँ सधैँभर काममा व्यस्त रहिरहनु भएको होला। एनिवे तपाईँका पलहरू, तपाईँका समयहरू, तपाईँका कामहरूले सफलता पाउन सकोस्, धेरै धेरै शुभकामना। यसो भनिरहँदाखेरि चाहिँ मलाई अहिले हामी सामाजिक सञ्जालहरूमा चाहिँ हेर्छौ नि होइन, धेरै कुराहरू हामी देखिरहेका छौँ, धेरै कुराहरू चाहिँ भोगिरहेका छौँ। कहिलेकाहीँ सामाजिक सञ्जालमा आफ्नै भोगाईहरू प्रस्तुत गरिराखेका छौँ, कहिलेकाहीँ अरूका भोगाईहरूलाई चाहिँ हामीले वकालत गरिराखेका छौँ होइन। यसो भनिरहँदाखेरि चाहिँ कहिलेकाहीँ कस्तो लाग्छ भने जीवन कहिल्यै एउटै सधैँ रहँदैन होइन, कहिले खुसी आउँछ, कहिले दुःख, कहिले सफलता हात लाग्ला, कहिले असफलताले थिच्न खोज्ला। यही उतार चढावको नाम नै त जीवन हो नि। यसैले परिस्थितिले जति नै जस्तो गरे पनि आफूलाई सकारात्मक सोचमा चाहिँ टिकाइराख्नुपर्छ। हामी प्राय के गर्छौँ भने यति धेरै व्यस्त छौँ, यति धेरै एउटा चाहिँ होइन आफूलाई चाहिँ व्यस्ततामा राख्छौँ कि अरूका लागि धेरै समय दिइराखेका छौँ कि, परिवार भन्यो, साथीभाइ भन्यो, समाज भन्यो, कामको जिम्मेवारी भन्यो होइन, यो पुरा गर्दा गर्दै आफ्नै मन र स्वास्थ्यलाई चाहिँ बिर्सिरहेका छौँ। तर याद राखौँ, आफू नै खुसी छैनौ भने अरूलाई पनि खुसी दिन त सक्दैनौ नि। त्यसैले अरूका लागि बाँच्दा बाँच्दै कहिलेकाहीँ आफ्नै लागि पनि समय निकाल्ने हो कि। मलाई लागेको कुरा चाहिँ जुन अहिले टिकटकदेखिन् त लिएर होइन हामीले इन्स्टादेखिन् त लिएर हरेक समाचारहरूदेखिन् त लिएर हेर्छौँ नि, मान्छे चाहिँ फ्रस्ट्रेसन चाहिँ सामाजिक सञ्जालमा चाहिँ निकालिराखेका छन् कि। यसको अर्थ मान्छे खुसी छैनन् र चाहिँ जिम्मेवारी पूरा गर्दा गर्दै आफैलाई बिर्सिराखेका छन् होइन, आफूलाई माया गर्न चाहिँ सकिराखेका छैनन्, आफूलाई चाहिँ ख्याल राख्न सकेका छैनन्, आफ्नो मनलाई स्वस्थ बनाउन सकेका छैनन्। आफ्नो मनलाई खुसी बनाउने सानो कुराहरू चाहिँ खोज्न सकौँ होइन, जसको अब हामीले चाहिँ बिहानको शान्त हावामा हामी रम्न सक्छौँ कि, आफूलाई मनपर्ने गीत सुनेर चाहिँ रम्न सक्छौँ कि, एक कप चिया, परिवारसँगको हाँसो, आफ्नो सपनाका लागि गरिएको मेहनत सम्झिन सक्छौँ कि। यी सबै जीवनको सुन्दर पक्ष हो। संघर्षको मैदानमा दौडिरहँदा शरीर र मन दुवैलाई चाहिँ आराम पनि चाहिन्छ भन्ने कुरा चाहिँ नबिर्सौं होइन। स्वास्थ्यलाई नै जीवनको सबभन्दा ठूलो धन हो भनेर चाहिँ सोचौं। पैसा, सफलता, नाम कमाउन सकिएला तर स्वास्थ्य गुमेपछि जीवनको स्वादै हराउँछ नि त। त्यसैले समयमै आराम गरौं, राम्रो सोचौं, राम्रो खाऊं, मनलाई बोझमुक्त राख्ने प्रयास गरौं। जीवन कठिन भए पनि आशाहरू चाहिँ कहिल्यै चाहिँ यो जीवनमा चाहिँ आशा पलाउन चाहिँ कहिले नछोडौ होइन। अब अँध्यारो रातपछि उज्यालो बिहान चाहिँ पक्कै पनि अवश्य आउँछ होइन। संघर्ष बिना त सफलता सम्भव त छैन, तर संघर्ष गर्दैमा कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने आफूलाई हराउन चाहिँ हुँदैन कि। हामी यति व्यस्त हुन्छौँ, यति हामी हाम्रा तालमेलमा जीवनशैलीमा यति व्यस्तताका साथ चाहिँ दौडिराखेका हुन्छौँ कि। आजको व्यस्त जीवनमा धेरै मानिस अरूलाई चाहिँ खुसी बनाउन खोज्दै आफ्नै मनका आवाजहरू चाहिँ सुन्न छोडिसकेका छन् कि जस्तो लाग्छ होइन। अरूको अपेक्षा पूराहरू गर्दै आफ्ना चाहना, आफ्नो स्वास्थ्य होइन, आफ्नो खुसीलाई पछाडि पारिराखेको जस्तो एउटा चाहिँ आवाज चाहिँ भइराखेको छ। अब त तपाईँले पनि गरिरहनु भएको छ होला आफैलाई होइन, म चाहिँ के का लागि दौडिराखेको छु, म चाहिँ कसका लागि दौडिराखेको छु, मैले आफूलाई चाहिँ समय कतिको दिएको छु, आफ्नो मनलाई खुसी कहिले बनाउन सकेको छु, आफूलाई आफ्नो स्वास्थ्यलाई चाहिँ कहिले मैले चाहिँ एउटा ध्यान दिन सकेको छु। यी प्रश्नहरू यति बेला तपाईँका मनमा पनि उब्जिराखेको होला होइन। अब जीवनमा सबैभन्दा पहिला त आफूलाई माया गर्न सिक्नुपर्छ कि, आफूलाई समय दिनुपर्छ, कहिलेकाहीँ थाकेको मनलाई विश्राम चाहिन्छ, रोएका आँखालाई मुस्कान चाहिन्छ होइन, दौडिरहेको जीवनलाई केही बेर रोकिएर सास फेर्न पनि त आवश्यक हुन्छ नि। यसर्थ सकारात्मक सोचले जीवन बदल्न सक्छ। परिस्थिति जस्तो सुकै भए पनि यो समय बितेर जान्छ भन्ने कुरालाई चाहिँ विश्वास राखौं। आफूभित्रको शक्ति चिनौं, आफूलाई कमजोर होइन, संघर्ष गर्न सक्ने मान्छे हो म भन्ने चाहिँ ठानौं होइन।
अनि आफ्नो सपनाको पछि दौडिरहँदा आफ्ना स्वास्थ्यलाई व्यवस्था चाहिँ नगरौं होइन, त्यो व्यवस्था गर्दाखेरि तपाईँका सपनाहरू पूरा त होलान् तर तपाईँको स्वास्थ्यले साथ नदिन सक्ला। शरीर स्वस्थ भए मात्र त पूरा सपनाहरू चाहिँ पूरा गर्न शक्ति हुन्छ नि त, मानसिक शान्ति पनि उत्तिकै आवश्यक छ। त्यसैले अनावश्यक तनाव, नकारात्मक सोच र आत्मग्लानीबाट चाहिँ टाढा रहन सिकौं, जीवन अरूका लागि मात्र होइन भन्ने कुरा चाहिँ बुझौ के, आफ्ना लागि पनि बाँचौ, आफूलाई खुसी हुने कारणहरू खोजौं, जीवन सुन्दर बनाउने जिम्मेवारी चाहिँ तपाईँकै आफ्नै हातमा छ क्या, कसैको हातमा छैन। मेरो जीवन कसैले सुन्दर बनाइदिन्छ, मेरो जीवन कसैले खुसी भरिदिन्छ, मेरो जीवनमा कसैले सुख भरिदिन्छ, हाँसो भरिदिन्छ भनेर चाहिँ सम्झनु बेकार हो। तपाईँको जीवनमा ती सबै कुरा हुने चाहिँ तपाईँकै हातमा छ, तपाईँकै जिम्मेवारी हो। तसर्थ जीवनमा उतार चढाव आउँछ तर आशा हराउनु हुँदैन, अरूका लागि समय दिँदा आफ्नै मन र स्वास्थ्यलाई नबिर्सौं, संघर्ष गरौं तर आफूलाई पनि माया गर्दै भनेर चाहिँ मैले यो भन्न चाहे, किनभने अहिले पछिल्लो क्रममा चाहिँ यस्ता खालका प्रवृत्तिहरू, यस्ता खालका कुराहरू, फ्रस्ट्रेसनहरू, आफ्नो होइन आत्मआलोचनाहरू, पारिवारिक कुराहरू चाहिँ सामाजिक सञ्जालमा छताछुलो, यो त भनेको चाहिँ एउटा एक प्रकारको काइन्ड अफ एउटा फ्रस्ट्रेसन चाहिँ मान्छेहरूले त्यसरी उतारिराखेका छन् कि, त्यो भनेको चाहिँ आफूलाई बिर्सिसके मान्छेहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्दा गर्दै, आफ्ना कर्तव्यहरू पूरा गर्दा गर्दै आफूलाई माया गर्न चाहिँ बिर्सिसके मान्छेहरू। अब हामी कति घटनाहरू चाहिँ सुनिराखेका छौँ, कति घटनाहरू चाहिँ देखिरहेका छौँ, कति घटनाहरू भोगिरहेका छौँ होइन। तसर्थ जीवन भन्या चाहिँ अरूले के सोच्ला, अरूले के भन्ला भनेर चाहिँ भन्दाखेरि पनि मैले के गर्न सक्छु, मैले कसरी सोच्न सक्छु र म आफूलाई कसरी खुसी राख्न सक्छु भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हुन्छ। तसर्थ त्यसरी नै सोचौं, सकारात्मक सोचौं, सकारात्मक रहौं, सकारात्मक वातावरण सृजना गरौं, त्यही वातावरणमा आफूलाई चाहिँ रहन सहन, आफ्ना रहन सहन, आफ्ना होइन जीवनशैलीलाई चाहिँ बिताउने कोसिस गरौं। अहिले खानपानकोले पनि त मान्छेका दिमागमा नकारात्मक असरहरू चाहिँ पारिराखेका छ कि, हामीले खाएको खानेकुराहरूले हामीलाई चाहिँ असर गरिराखेका छ, हामीले तनावमुक्त जीवन एउटा चाहिँ होइन जिउनै जानेकै छैन, जीवनमा तनाव चाहिँ रहन्छ। हुन त मान्छे जबसम्म सास फेरिरहन्छ तबसम्म केही न केही कुराले चाहिँ पछ्याइराख्या हुन्छ कि, तनाव, चिन्ता, यावत कुराहरू, तर ती चीजहरू सदैव रहिरहँदैन भन्ने कुराहरू चाहिँ त्यो त्यो कुरालाई चाहिँ मनन गर्नुपर्ने हुन्छ र त्यसरी जीवनलाई खुसी राख्ने कोसिस गर्नुहोला, यो भन्न चाहे तपाईँका लागि या चाहिँ मेरा लागि सबैका लागि। रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। यति बेला तपाईँकै खुसीको लागि एउटा गीत राख्न चाहन्छु।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98-463-32-836, 98-560-22-09।
6: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
7: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
6: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
8: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
9: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
10: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
9: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
10: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
9: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
10: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
9: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
10: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
9: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
11: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू,
13: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
12: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
13: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
12: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
13: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
14: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
15: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटका
13: साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।

0: डिप्लोमा इन एग्रीकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
0: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
0: टिपी राख त 9814068091 वा 9856080460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
7: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या.
5: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0-84-46-525.
8: डिजिटल ठगीबाट बचौं.
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
9: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन.
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ.
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन. फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.

0: ओलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुंग, कंसल्टेंट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुंग, कंसल्टेंट फिजिशियन डाक्टर अनुमोल पौडेल,
1: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेज प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

ओके तपाईको लागि हामीले यो मीठो गीत राख्यौं रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ भोखरको मीठो गीत है तपाई पक्कै पनि यो गीत सुनिरहँदाखेरि कहिलेकाहीँ लाग्छ नि होइन जिन्दगीको रीत नै यही हो हारपछि जित हुन्छ कहिले जीवनमा आँसु आउँछ होइन आज आँसु भयो भने भोलि फेरि हाँसो हुन्छ होइन जिन्दगी हुन त सधैँ एउटै अवस्थामा त रहँदैन कहिले खुशी आउँछ कहिले दुःख आउँछ कहिले जित हात पर्ला कहिले हारले मन थिस्ला होइन तर जीवनको सबैभन्दा ठूलो सत्य यही हो कि हार अन्त्य होइन नयाँ शुरूआतको संकेत हो मान्छेले हार नदेखेको भए जितको महत्व त कहिले बुझ्थे त बुझ्नै सक्दैनथे अन्धकार नभएको भए उज्यालोको मूल्य थाहा हुन्थेन त्यसैले जीवनमा आउने कठिनाई असफलता र आँसुहरू केवल दुःखको क्षण मात्र होइनन् ती त भविष्यको बलियो सिकाइ हो भनेर चाहिँ यो गीतले भन्या हो कि जस्तो लाग्दैन तपाईँलाई मलाई चाहिँ त्यस्तै लाग्छ अब जिन्दगीले आज चाहिँ जिन्दगीले रुवाएको पनि त हुन सक्छ नि होइन आफ्ना मान्छेले साथ छोडेको पनि हुन सक्छ मेहनतको परिणाम नआएको पनि हुन सक्छ परिस्थितिले थिचेको पनि हुन सक्छ तर समय सधैँ एउटै कहाँ रहन्छ र होइन जस्तै बादल लागिसकेपछि एक दिन फेरि एकछिन पछि आकाश खुल्छ त्यसरी नै दुःखको समय पनि एक दिन समाप्त हुन्छ खुशीको बिहान आउँछ आजको आँसु भोलिको मुस्कान बन्न सक्छ यदि हामीले हार मानेनौ भने कहिलेकाहीँ जीवनले यति धेरै परीक्षा लिन्छ कि अब सकिँदैन जस्तो पनि लाग्ला तर ती क्षणलाई आफूलाई सम्हाल्न सक्नुपर्छ तसर्थ अब जिन्दगीको एउटा चाहिँ असली सुन्दरता भनेको चाहिँ हरेक दुःख पछि सुख आउँछ भन्ने आशा हो त्यसैले परिस्थिति जसोसुकै भए पनि आशा आत्मविश्वास धैर्यता चाहिँ कहिल्यै गुमाउनु हुँदैन जिन्दगीको रीत नै यही हो हारपछि जित हुन्छ आँसुपछि हाँसो आउँछ होइन अनि अन्धकारपछि उज्यालो फैलिन्छ यो गीतले यस्तै सन्देश बोक्या जस्तो लाग्छ एनिवे रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अब आज पोखराको कुरा गर्ने हो भने पोखरालाई पनि बिस्तारै एउटा चाहिँ ब्युटिफिकेसनसँग चाहिँ जोड्नका लागि पोखरामा पनि विभिन्न कामहरू चाहिँ भइरहेको छ अब पोखराको सबभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ फिर्के खोलाको संरचना हटाउन सँगसँगै होइन अव्यवस्थित एउटा चाहिँ बसोबासलाई चाहिँ व्यवस्थित तरिकाले राख्न या चाहिँ अब कुराहरू चाहिँ उठान भएको छ व्यवस्थित बस पार्कका कुराहरू चाहिँ उठान भएको छ होइन अब यो पोखरा महानगरपालिकाले चाहिँ फिर्के खोलाको जुन खोलामा चाहिँ सीमाभित्र बनेका संरचनाहरू चाहिँ हटाउन आजबाट चाहिँ डोजर चलाउन थालेको छ वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको विषय हो कि फिर्केको संरचना या चाहिँ अव्यवस्थित बसोबास या चाहिँ सुकुम्बासी बसोबास भनौँ या चाहिँ होइन एउटा पोखरा महानगरपालिका 9 अवस्थित वडा नम्बर 9 अवस्थित रहेको बसपाकको कुराहरू चाहिँ किन नआओस् होइन यो सबै वर्षदेखि विवाद र राजनीतिक मुद्दा बनेको कतिपय अवस्थामा चाहिँ एउटा भोटर ब्याङ्कको जस्तो बनिराखेको थियो अब यो संरचना हटाउने विषयलाई महानगरले यसपटक चाहिँ खोलाभित्र बनेको संरचना हटाएर एउटा चाहिँ करिडोर बनाउने चाहिँ अभियान थाल्ने भएको छ अब यो पोखरा यो एउटा चाहिँ होइन सम्बन्धित वडाहरूको वडा अध्यक्षको नेतृत्वमा आजदेखि फिर्के खोलामा एकै ठाउँबाट तीन ठाउँ एकैचोटि तीन ठाउँबाट चाहिँ डोजर चलाइनेछ भनेर चाहिँ भनिएको छ जस्तै डोजर एउटा डोजर चाहिँ वडा नम्बर 2 र 18 को सिमाना अन्धेरी कुनादेखि भत्काउन सुरु गर्ने वडा नम्बर 4 त्यसपछि तर्फ आउने अर्को डोजरले वडा नम्बर 4 र 5 को सिमानाको फिर्के फूल बुढा नीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गर्ने वडा नम्बर 5 र 8 तर्फ आउने र अर्को एक डोजर चाहिँ वडा नम्बर 7 र 8 को सिमानामा 0 किलोमिटर स्थित लायन्स भवन भत्काउँदै वडा नम्बर 6 तर्फ आउने भनेर चाहिँ भनिएको छ अब यो 2080 साल असारमा गरिएको फिर्के खोला नाप्जस प्रतिवेदन अनुसार चाहिँ खोलामा घर निर्माण भएका सबै प्राकृतिक एउटा प्रकृतिका संरचनाहरू चाहिँ हटाउन लागि प्रतिवेदन अनुसार चाहिँ खोलामा खोला घरमा चाहिँ होइन अब यो 160 संरचना पर्छ खोला घरमा संरचना निर्माण गर्ने प्रदेश एउटा चाहिँ प्रहरीकै कार्यालय लगायत सरकारी कार्यालयहरू पनि छन् समाज घरदेखि व्यक्तिका घरसम्म पर्छन् होइन तसर्थ अब यो आजदेखि हटाउनका लागि चाहिँ
पहल गरिएको छ। सँगसँगै पाँच दशकदेखि जग्गा अधिग्रहण गरेर निर्माण हुन नसकेको पोखरा बस पार्कमा बनेका संरचना खाली गराउन पनि पोखरा उपत्यका नगर विकास समितिले 15 दिने अल्टिमेटम दिएको छ। अब यो समितिले 2083 जेठ 9 गते सार्वजनिक सूचना जारी गर्दै बस पार्क क्षेत्रको एउटा चाहिँ होइन अव्यवस्थित रूपमा निर्माण गरिएका व्यावसायिक सटर तथा पसलहरू चाहिँ खाली गर्नका लागि अन्तिम म्याद 15 दिनको अन्तिम म्याद दिएको थियो। अब यसअघि जारी भएको 35 दिने सूचनाको म्याद जेठ 8 गते सकिएको थियो। त्योभन्दा अगाडि 6 गते नै पनि होइन एउटा चाहिँ कुराहरू चाहिँ उठेको थियो सुकुम्बा 9 गते भित्र सुकुम्बासी र त्यहाँको बसोबासीहरूलाई चाहिँ एउटा विवरण पनि पेश गरिएको थियो। अब यो पोखरा बसपा क्षेत्र पोखरा घरदेखि सेती पुलसम्म पृथ्वी राजमार्गदेखि दक्षिण एयरपोर्टदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रभित्र बनेका सम्पूर्ण संरचनाहरू चाहिँ हटाएर बसपाको निर्माणको प्रक्रियालाई सहजीकरण गर्ने यो कदम चालिएको भनेर चाहिँ पोखरा महानगरपालिकाका मेयरले भन्नुभएको छ। होइन अब तोकिएको अवधिभित्र व्यवसायीहरूले आफै संरचना नहटाएर एउटा चाहिँ नगर विकास समितिले कानून बमोजिम आफै हटाउने र सोक्रममा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाकै बाटै एउटा सरकारी बाँकी सर असुल गर्ने भनेर चाहिँ यो कड़ा नियम छ। 2031 सालमा पोखराको एक आधुनिक बस पार्क निर्माणका लागि पृथ्वीचोक क्षेत्रमा कुल 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो तर पाँच दशकसम्म यो योजना कार्यान्वयन हुन नसक्दा तीव्र अतिक्रमका कारण चाहिँ यो हाल यो जग्गा चाहिँ 26 रोपनीको आसपासमा मात्रै छ। होइन यो खुम्सी नपुगेको छ। 205 रोपनीबाट होइन अब यो जम्मा 26 रोपनी देखिएको छ। अब यो पनि एउटा यसलाई पनि सकारात्मक पक्ष होइन यो पछिल्लो क्रममा पोखराको सौन्दर्यीकरण गर्नका लागि व्यवस्थित बनाउनका लागि होइन यो पहललाई चाहिँ सबैले एउटा चाहिँ सहजै कतिले स्वीकारिराखेका छन् आफैले संरचनाहरू चाहिँ हटाइराखेका छन् अब कति चाहिँ यसको अल्टरनेटका कुराहरू चाहिँ गरिराखेका छन्। एनिवे पोखरालाई माया गरौं पोखरालाई सुन्दर पोखरा अझ बनाउनका लागि तपाईँ हाम्रा पनि उत्तिकै कर्तव्य उत्तिकै होइन एउटा चाहिँ आवश्यक छ। त्यो यो अभियानमा चाहिँ सबैको साथ र सहयोगको आवश्यकता चाहिँ देखिन्छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा सांगीतिक कोशीली

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फ्रेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061577007, 97625338316।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98560-27-29।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू,
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
12: ओहो ला ल ल ल ल मरे के हो हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
12: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
12: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढ़ावको डर एसआईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्
13: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9761405 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
12: नमस्ते डाक्टर साहब
1: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
12: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
12: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
12: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
12: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
14: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
15: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
16: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
17: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. आजको दिन यहाँको लागि सफल रहन सकोस्, स्वस्थ रहनुहोला, जीवनमा मस्त रहनुहोला, होइन आफूलाई माया गर्नुहोस्, आफूलाई सम्मान गर्नुहोस्, होइन आफूलाई समय दिनुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु आग्रह गर्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रविधि समिश्रणमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु. नमस्ते.
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुशी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
18: नेपाल सरकार विज्ञापन
20: बोर्ड. मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
21: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
20: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
21: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ.
18: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01-5686-536, मोबाइल 98-560-0536.
19: मानसिक समस्याबाट बच्ने उपायहरू:
18: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
18: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
18: असल साथीहरूसँग मात्रै संगत गरौं,
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
18: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं.
18: नेपाल सरकार विज्ञापन बोर्ड.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
1: भर्ना खुल्यो।
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
2: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-5501-5288-877, 98-560-20-059।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
5: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
5: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
5: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माथि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने।
6: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सह शैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-462-42-010।
1: इट्स न्यू गैलेक्सी टाइम।
3: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
1: संस्थाका विशेषताहरू:
3: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
3: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
1: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
3: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
1: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस। डेडिकेटेड टू एकेडमिक एक्सीलेंस सिंस 1994।

0: स्मार्टफोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति, यसरी कहिले बन्ने हुन लखपति, कहिले करोडपति?
6: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर, एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटेनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: Admission are open.
5: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
4: phone 061-576-361, mobile 98461-57144.
5: Contact school administration, GEF Secondary School. Education for enlightenment.

0: IME Life, Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर काश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ।
9: विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा माक्स र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या?
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
11: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
12: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
11: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
12: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरर।
11: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाउ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 11 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङ्गको आजको यो नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ विश्वभरि लाइभ सुनिरहनु भएको छ www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगा हर्ज पोखरा र रातोपार्टी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिङ नेपाली मनहरू। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। मेरो नाम चाहिँ सबिन हो, यहाँलाई थाहा नै छ। र आज तिथिमितिको कुराकानी गर्नुपर्दाखेरि आज मिति 2083 साल जेठ महिनाको आज 10 गते आइतबार हो। अंग्रेजी तारिक अनुसार मे 24 तारीक 2026 रहेको छ। यो मिति अंग्रेजी र नेपाली मिति मैले भनिसकेको छु, यहाँहरूलाई थाहा नै छ। आज बार के बार हो भन्ने कुरा आइतबार हो आज, होइन? कसैलाई झुकेर कन्फ्युज हुन्छ कि भन्ने हिसाबले मैले प्रायः यसो यसो भन्दै आइरहेको छु। सुन्दै हुनुहुन्छ हामीलाई विभिन्न माध्यम मार्फत, घरमै बसेर खाना खाँदै, खाना बनाउँदै, खाएर, अथवा पसलमा बसेर व्यापार गर्दै, अथवा गाडीमा टक्क गाडी चलाउँदै, रेडियो सुन्दै, होइन, अथवा आफ्नो गन्तव्यतर्फ हिँड्दै हुनुहुन्छ होला, अथवा गाउँघरतिर हो भने केही काम गर्दै बसेर, अथवा कसरी हुन्छ जस्तो हामीलाई विभिन्न माध्यम मार्फत देशदेखि विदेशसम्म यो कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। र आजको यो श्रृंखलामा पनि मैले केही गाउँ खाने कथाहरू लिएर आएको छु। एकदेखि 10 नम्बरसम्म 10 गाउँ खाने कथाका प्रश्न मेरो साथमा हुनेछन् र सँगसँगै गीत पनि बज्छन् विभिन्न विधाबाट। अर्को कुरा के छ भन्दा टेलिफोन सहभागिता पनि मैले लिन्छु र एउटा नम्बर छान्नुभयो भने त्यो नम्बरमा रहेको गाउँ खाने कथाको प्रश्न मैले राख्छु। यदि सही जवाफ तपाईँले दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ हार्दिक बधाई। बधाई त जति दिन्छु म फेरि ओके ल ठिक छ। 0165443040 मार्फत तपाईँ एकैछिन पछाडि आउँदै गर्नुहोला। शुरूआतमा यसो केही प्रसंगहरू जोड्छु मैले, त्यस पछाडि अनि अरू के हुन्छ गीत बज्छन्, त्यही नै हो। त्यसरी नै कार्यक्रमलाई अगाडि बढ़ाइरहेको अवस्था हो। अत्याधिक गर्मी र तातो हावाको लहरबाट बच्न आग्रह गरिएको छ। जस्तो अब के छ भन्दाखेरि, होइन, यो पछिल्लो समय एकदमै गर्मी धेरै बढ़िसकेको छ कि, होइन, हामीले पोखरा आसपासमा त्यति धेरै फिल नगरे पनि अनि गर्मी हुने ठाउँमा पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढ़ेको छ। तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली, कञ्चनपुरलाई उच्च सतर्कता, कपिल वस्तु, रूपन्देही, अर्घखाँची, पाल्पा लगायतका जिल्लाहरूलाई आधावधिक गरेको छ। यी धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ। अत्याधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने, बान्ता हुने जस्ता स्वास्थ्य समस्याहरू देखिन सक्छन्। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो खालको एउटा शरीर ढाक्ने कपड़ा र प्रशस्त पानी पिउन, साथै कागती पानी र फलफूल खान पनि प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्रै गर्न प्राधिकरणले आग्रह गरेको छ। अब बिरामी हुनुभन्दा पहिला नै हामी सचेत भइयो भने त्यसले नै हामीलाई गजब गर्छ नि त। ल ठिक छ। अब आज नेपालगंजदेखि धनगढ़ीसम्म यो अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। पहाड़ी भेगमा त चट्याङसहित वर्षा हुन्छ भनिएको छ। पोखरा आसपासमा त एकछिन पछाडि 2-3-4 बजे पछाडि डडङ डडुङ, होइन, पानी पुरै घोप्टाए जस्तरी पानी परि नै हाल्छ। यो त भयो थोरै अपडेट, यहाँहरूलाई मैले जानकारी गराउनु पर्दा विभिन्न ठाउँको तापक्रम बढ़िरहेको छ। र अर्को कुरा के छ भन्दाखेरि, अब यो पोखरा महानगरले आजबाट यो जुन सरकारी ठाउँहरू ओगटेर बनाइएका संरचनाहरू आजबाट भत्काउन सुरु गरेको छ। अघि केही बेर अगाडि मात्रै सुरु गरिएको हो र पक्कै पनि महानगरपालिकाको बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना आजदेखि डोजर चलाउन लागि हो। महानगरले सार्वजनिक सूचना नै निकालेर यो हटाउन आग्रह गरेको थियो र 35 दिनको समय दिएको थियो। उक्त समय सीमा
हिजो मात्रै सकिएको र आजबाट सार्वजनिक जुन छन् ठाउँहरू ती ठाउँमा ओगटेर घर बनाइएका ठाउँहरूमा सुकुम्बासी हुन् अथवा के हुन उनीहरू पहिचान गरेर होइन उनीहरूलाई उचित व्यवस्थापन हुन्छ भनेर पनि भनिएको छ र आज यो मैले प्रसङ्ग लामै छ एकैछिन पछाडि पक्कै सबै प्रसङ्गहरूमा जोडिनै हाल्छु होइन यहाँहरू कार्यक्रम सुन्दै गर्नुहोस् र सहभागिताको लागि 0165-4040 मार्फत आउन सक्नुहुनेछ एकैछिन पछाडि आउनुहोला होइन तपाईँको टेलिफोन कलमा एकैछिन पछाडि लिन्छु र अहिले भने पोखरासँग सम्बन्धित रहेर एउटा गीत सुन्छौँ हामी त्यस पछाडि कुराकानी गर्नको लागि म उपस्थित हुनेछु यहाँहरू सुन्दै गर्नुहोला कार्यक्रम पोखरा कलिन अहिलेको लागि पोखरा ओके एउटा गीत सुन्छौँ जाउँ है पोखरा ओके एउटा गीत सुनौ यो गीत पछाडि म आउँछु

0: ओके यो पोखरा आसपासको क्षेत्रलाई समेटिएर बनाइएको गीत सँगसँगै मैले कार्यक्रमलाई शुरूआत गरिसकेको छु। कार्यक्रम पोखरा कल इन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत केही साथीहरूले सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कल इन पोखरामा पोखरा र आसपासको क्षेत्रको त अब प्रशंसा गर्नै पर्ने होइन, पर्यटकीय राजधानी पोखरा उसो त अब नेपालको पर्यटनको राजधानी भइसके पछाडि यहाँ एकदमै धेरै खालका त्यो पर्यटक लोभ्याउने ठाउँहरू छन् र पर्यटन लोभ्याउने खालका गतिविधिहरू पनि भइरहन्छन्। एउटा न एउटा गतिविधि भइरहन्छ पोखरामा, चाहे त्यो दाई महोत्सव किन नहोस्, चाहे तिहारको बेलामा सामूहिक भाइटिका किन नहोस्, दशैंको बेलामा विदेशीसँगै विदेशी पर्यटकसँगै लगाइने जमरा र टिका किन नहोस्, दशैंको टिका किन नहोस्, यो बर्खाको बेलामा गरिने हिले महोत्सव किन नहोस्, होइन यी कुराले त अहिले पोखरा एउटा पोखरा भएको छ होइन। यहाँबाट बिहान उठ्दा बित्तिकै हिमालय देख्न पाइयोस्, यहाँ तले सधैँ सधैँ नेपाली भन्न पाइयोस् भने जस्तै रामकृष्ण ढकालको त्यो गीतको शब्दहरू सापटले लिँदाखेरि अब कहाँ पुग्छ र होइन कहाँ बयान गर्न सकिन्छ र अब माछा पुच्छ्रेको जुन छाया फेवातालमा पर्दाको त्यो जुन दृश्य होइन कमै मात्र हामी देख्न सक्छौँ। यही बाटो भएर विश्वकै सबैभन्दा चर्चित अन्नपूर्ण पदमार्ग पनि यहीँबाट जान सकिन्छ होइन, त्यही भएर हरेक कुराले पर्फेक्ट छ। त्यही भएर यो कुराहरू यहाँले बुझ्नुहुन्छ। आजबाट पोखरा महानगरले फिर्केमा डोजर लगाउँदैछ र सामुदायिक भवनदेखि स्कूलसम्म आज डोजर दौड़िँदैछ। यहाँलाई थाहा नै छ पोखराको 1 र 18 को सिमाना अँधेरीकुनादेखि शुरू गरी वडा नम्बर 4 र 5 को सिमाना फिर्के पुल स्थित बुढा नीलकण्ठ मन्दिरदेखि शुरू गरी वडा नम्बर 5 र 8 तर्फ वडा नम्बर 7 र 8 को सिमाना 0 किलोमिटरदेखि स्थित लायन्स भवनदेखि फेवा तालतर्फ डोजर लगाइन शुरू गरिएको छ र पक्कै पनि अब यी जुन खालका संरचनाहरू अवैध थिए यिनीहरूलाई चाहिँ अब हटाउन लागि छ। पोखरा इन्जिनियर कलेजले झण्डै आधा संरचना खोला मिचेर बनाएको छ भनेर यहाँ तातोपाटी .com खबर छ। स्टेप बाई स्टेप बोर्डिङ स्कूलको भवन पनि खोलामै ठडिएको छ भनेर भनिएको छ। त्यसै यो बाहेक कुंवर समाज, बराल समाज, सोपाल तमु समाज घर, अपुन मगार समाज, गिरी समाज घर, लायन्स क्लब भवन, बगाले टोल अर्चल बोर्डको क्रियापुत्री भवन होइन, फोटोग्राफर संघको भवन, राधाकृष्ण मन्दिर लगायत दर्जनौ संरचना खोलामै बनेका छन्। पोखरा महानगरपालिकाले प्रतिवेदन बुझेपछि 2080 कार्तिक 10 गतेदेखि सूचना नै निकालेर फिर्केको खोला घाटभित्र पर्ने स्थायी तथा अस्थायी संरचना 35 दिनभित्र हटाउन अनुमति प्रदान निर्देशन दिएको थियो। अब फिर्के तमु समाजसहित 13 जना निवेदकले नक्सा पास गरेर संरचना बनाएको भन्दै अदालत गुहारेपछि कार्तिक 14 गते उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महानगरको अभियानमा ब्रेक लगाएको थियो। तर पुस 16 गते न्यायाधीश द्वय मिलन कुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएपछि महानगरलाई कानूनी बाटो पूर्ण रूपमा खुलेको हो र पक्कै पनि आज डोजर चल्न शुरू भइसकेको छ। अब अवैध संरचनाहरू सबै भत्किनेवाला छन् होइन। र पोखरामा हिजो मात्रै एउटा गजबको फुटबल भयो कि, तपाईँलाई थाहा छ कि छैन होइन, थाहा नभएको भए अब थाहा हुन्छ। पोखरामा हिजो के भयो भन्दाखेरि पोखराको मालेपाटनको जुन बाराई खेल स्कूलको मैदान छ त्यहाँ चाहिँ पोखराको मालेपाटन र पर्स्याङ लगायतका ठाउँका 65 जना ज्येष्ठ नागरिकहरू 4 टीममा बाँडिएर फुटबल खेले। उनीहरूको उमेर थियो 70 वर्षभन्दा माथि। हेर्नुहोस् त कस्तो गजब थियो त्यो दृश्य हेर्नको लागि। त्यही भएर यहाँ मैले यो थोरै जोडे ज्येष्ठ नागरिकको वाकिङ फुटबल भनेर। प्रमुख अतिथि फेरि 102 वर्षको हुनुहुँदैछ कि, जेपी क्रस भन्ने। यो मालेपाटनको चौरमा हिजो मात्रै भएको थियो, निकै रमाइलो भएको थियो खेल हेर्नको लागि। तपाईँले पनि पक्कै जो जसले सुन्नु भएको छ हेर्नुभयो होला होइन। ल गजब थियो। ओके 061-543-0040 मार्फत तपाईँ आउनुहोस् कुराकानी गर्नको लागि। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। पोखराको मालेपाटन पर्स्याङ लगायतका ठाउँमा 70 वर्ष माथिका 65 जना ज्येष्ठ नागरिकहरू 4 टीममा बाँडिएर फुटबल खेले र पक्कै पनि गजबको दृश्य हिजो देख्न पाइयो। त्यही भएर त पोखरा पोखरा आफैमा विशेष छ भन्ने कुरा हो नि त। ल, 11:17 गएको छ स्टुडियो घडीमा। तपाईसँग कुराकानी गर्नको लागि र आज गाउँ खाने कथाका प्रश्न उत्तर सँगसँगै रहनको लागि उपस्थित भएको छु। आज पनि सार्वजनिक विदा छ, मजाले घरमै बस्दै हुनुहुन्छ होला, के छ त काम होइन? विदा भए पछाडि त सरकारी गैर सरकारी विभिन्न तिर काम गर्नेहरूलाई त गजब छ नि। अब हामी यस्तोलाई भए पो ल, एकजना साथी आउनु भएको छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरिहालौँ है। त कहाँदेखिको हुनुहुन्छ? नमस्ते।
1: हेलो, नमस्ते सबिनजी, गुड मर्निङ।
0: गुड मर्निङ गणेश गुरुङ, के छ हाल खबर?
1: हजुर ठिक छ, एकदम ठिक छ।
0: अनि माटे पानीतिर सुनाउनुहोस्।
1: सबै राम्रै छ भनौँ, ठिक छ,
0: सब ठिक ठाक। खाना खानुभयो?
1: खाना खाएर रेडियो घुमाइरहेको थिएँ,
0: ठ्याक्कै पोखरा कहिले नै आइहाल्यो होइन?
1: हजुर।
0: ल ठिक छ, अनि के छ आज दिनभरिको प्लान, के छ, के गर्दै हुनुहुन्छ?
1: त्यस्तो त थिएन, केही छैन आजको लागि त छैन केही। हिजो भने माथि काउडाँडातिर गथ्यो।
0: ए, खास के थियो विशेष काउडाँडातिर?
1: होइन, केही पनि थिएन, माथि यतिकै त्यहाँ एकजना भाइहरूको रेस्टुरेन्ट छ।
0: ए, माथि कता, कहाँनिर?
1: अलि माथि नै हो, त्यो लालीगुराँस टोल भन्छ क्या, माथि लालीगुराँस चौक भन्ने ठाउँतिर।
0: बिचतिर कि माथि टपमै?
1: माथि नै, त्यो कालीको चौक भन्दा अलिकति माथि नै हो। तपाईँ जान गइरहनु भएको छ होला क्या? माथि
0: माथि त गएको,
1: अलिकति टपमा पुग्नु पर्दैन,
0: अलिक तलै हो,
1: अलिकति मुनि।
0: ए ल,
1: टप भन्दा अलिकति मुनि
0: भन्नाले ठुलै रेस्टुरेन्ट हो कि नर्मल खालको?
1: होइन, यसो खाजा पानी,
0: खानाहरू, भनेपछि त्यहाँ हिँड्दै गइयो कि साधनमा गइयो?
1: बस्ने कोठाहरू छैन के रे?
0: ए हजुर,
1: अहिलेलाई सानो, त्यही खानाहरू आउँदो रहेछ, खानाहरू खानेहरू, त्यो अर्डर, त्यो अब ल आजतिर खाना खान आउँछ है भनेर, यस्तोहरू
0: ग्रुपहरू भनेपछि
1: गरी हो, त्यस्तै ग्रुपहरू आउँछ।
0: टक्क पोखरा हेर्दै फेरि खानुको मजा पनि छुट्टै छ नि त होइन?
1: पोखराको भ्यू त,
0: भ्यू हेर्दै टक्क खानु,
1: राति पोखराको बत्ती हेर्दै उज्यालो,
0: मेरो घर त्यहाँनिर रहेछ भनेर होइन, तर तल हेर्नेहरूलाई होइन, ए यस्तो रहेछ भने टक्क ठिक छ ठाउँ चाहिँ। दिउँसोमा त घर पनि पत्ता लगाउन सकिन्छ, अनि भनेपछि हिँड्दै जानुभएको हो कि के छ, साधनमै जानुभयो?
1: होइन, साधनमै गएको थियो, साथीसँग गएको थियो।
0: ए, कति बेर बसेर फर्किनु भयो त अनि?
1: त्यो पानी परेर रोकेपछि झरेको,
0: खाजा भुजा खाइयो, खाजा भुजा,
1: खाजा भुजा खाइयो। अनि अघि तपाईँले त्यो 70 वर्ष मुनिको कि माथिको हो फुटबल भएको,
0: ओहो 70 वर्ष माथिका,
1: माथिकाहरू
0: यो त गजब भयो नि त हिजो त। अनि
1: के जोस जाँगर चलेछ बुढाहरू,
0: बुढाहरूलाई खेलाउने फेरि युवा हुन् होइन? यो चाहिँ यो एउटा यो क्लब छ कि, ज्येष्ठ नागरिक क्लब भन्ने रहेछ माले पाटनमा,
1: क्लबको पदाधिकारीहरू नि,
0: क्लबका
1: युवाहरू होला नि,
0: क्लबका पदाधिकारी त युवाहरू भयो, अब अलि चलाउनलाई त युवाले चलाउनु पर्यो होइन? अब बुढा खाडाले त अब स्पोन्सर खोज्न पनि नसक्लान्, अब टाइम दिन पनि नसक्लान् अथवा नभ्याउलान्, तर त्यो गठन चाहिँ त्यसरी भयो होइन, तर खेल्ने चाहिँ 70 वर्ष माथिका थिए, चार टिम थिए होइन, 65 जना थिए त्यहाँ चाहिँ टोटल,
1: बिजुली अफिसको पछाडि होला नि,
0: हो बिजुली अफिसको पछाडि त के हो एकदम,
1: तैँले त्यहाँ मेरो बाल्यकाल त्यतै हुर्किएको कि, म नि त्यही हुर्किएको हो।
0: ए भनेपछि
1: उहाँले त्यो बिजुली अफिसमा क्वार्टरमा पुसै हुनुहुन्थ्यो।
0: ए हजुर,
1: त्यो क्वार्टरमै सानो म त्यतै बसेर पढेको थिएँ कि
0: पहिला। ए गुड गुड गुड, भनेपछि त्यहाँनिर सबै थाहा छ नि,
1: त्यो धर्मस्थली स्कुलमा नि पढेँ सानोमा,
0: ए
1: त्यहाँ धेरै पढेन, अनि पछि स्कुल चेन्ज गरिदिइहाले फेरि अर्को स्कुलमा
0: बाह्र स्कुलको खेल मैदान भन्छ कि मालेपाटनको होइन
1: त्यो त्यो खेल मैदान चाहिँ त्यो बाह्र स्कुलको होला नि होइन
0: हो बाह्र स्कुलको एकदम बाह्र स्कुल बाह्र स्कुलको खेल मैदान हो धन्न त्यति चाहिँ रहेछ मिचेका छैन
1: धन्य है त्यहाँ त पहिला यस्तो रमाइलो हुन्थ्यो क्या त्यो सानोमा बेला बेला पनि गइरहेको थियो
0: यस्ता खुल्ला ठाउँहरू चाहिन्छ खेल्नको लागि होइन
1: छैन त्यस्तो खुल्ला ठाउँहरू
0: अलिअलि भएका पनि मिचमाच पारेर पनि सकिसकेको थियो आजबाट डोजर चल्दैछ
1: चलाउनै पर्छ यस्तोहरू त मिचेकोहरू त
0: त्यही त अब फेरि के जहाँ खोला छ त्यो खोला मिच्ने होइन अब पहिला त कस्तो थियो भन्दाखेरि मिच्ने बनाउने त्यस पछाडि कोही बोल्न आयो भने अब त्यसलाई पार्टीको संरक्षण हुने होइन पैसा बुझाउने त्यसरी नै जोगिएका थिए नि त धेरै होइन
1: त्यसरी नै जोगिरहेको
0: अब अहिले त फाल्न पर्यो त आखिर अहिले त खोइ सबैले नबोलिकन छोडे त आखिर जानिरहेछन् हट्ने रहेछन् त त्यो त मिचेकै रहेछ भन्ने प्रमाणित त भयो नि
1: मिचेकै भएर त अब
0: छोडे नि त होइन
1: छोडे नि न त प्रतिकार गरिहाल्थ्यो
0: प्रतिकार गर्थ्यो होला हामी छोड्न मिल्दैन भन्थ्यो होला तर यहाँ त के रहेछ भन्दाखेरि जोलाई जसले मिचेर गर्थ्यो उसले चाहिँ राजनीतिक संरक्षण पायो होइन कसरी हुन्छ
1: त्यो राजनीतिक कर्मीहरूले नि साह्रै एकदमै के भन्ने
0: संरक्षण गरेर
1: कि त लाल त्यो झुक्क्याएर राख्यो नि त बिचराहरू त्यत्रो वर्षमा 35-36 वर्षसम्म
0: औ ल हेर्नुहोस् त होइन जरा गाडेर अहिलेसम्म बसिरहेका रहेछन्
1: सबै झुक्क्याउने ल दिन्छु लाल बोजो दिन्छु लाल बोजो दिन्छु भन्दै पकाउँदै अर्को भोटको लाइन अर्को सालको भोट लाइन
0: जसले मिचेर गर्थ्यो उसले चाहिँ राजनीतिक संरक्षण पायो होइन कसरी हेर्छ
1: त्यो राजनीतिक कर्मीहरूले नि साह्रै एकदमै के भन्ने

0: खाली गरिसके, केही ठाउँमा छन् अब तिनलाई पनि आज डोजर लाएर भत्काइदिएछ। मैले अघि तपाईँलाई कार्यक्रम मार्फत पनि भनेको थिएँ होइन, सुन्नु भएको थियो होला होइन, ल अब
1: आज गाउँ खाने कथा है,
0: ओ आज गाउँ खाने कथा
1: जानिँदैन क्या, तर पनि
0: ल ठिक छ, प्रयास गरौँ, जाने जानी होला, नजाने पासै भनिहाल्ला, भए पास
1: अब
0: नभए अभ्यास
1: अभ्यास ल भनेपछि आठ नम्बरको राखिदिनुहोस्।
0: आठ नम्बरको प्रश्न तपाईँको लागि है त,
1: ल
0: पूर्वमा दाजु पश्चिममा भाइ, बस्छन् दुवै भेट्नै नपाई, के होला?
1: दाजु पश्चिममा भाइ
0: बस्छन् दुवै भेट्नै नपाई, अरे कस्तो होला त, दाजुभाइ नै भेटेन, ल भन्नुहोस् के होला अब, के होला त भने जस्तै होइन,
1: अब मिल्छ मिल्दैन, ल म चाहिँ नदीको दुई किनार,
0: ओके दुई किनार भन्नुभयो है,
1: हजुर
0: पूर्वमा दाजु पश्चिममा भाइ, बस्छन् दुवै भेट्नै नपाई, अब यसको सही जवाफ हो घाम र जुन,
1: घाम र जुन,
0: चित्त बुझ्यो कि बुझ्यो,
1: पूर्वमा घाम पश्चिममा जुन,
0: ल गणेश एकदम खुसी लाग्यो, सम्झिँदै गर्नु होला है त,
1: नमस्कार,
0: नमस्ते हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो, पूर्वमा घाम पश्चिममा जुन होइन, त्यस्तै त्यस्तै हुन्छ, ओके 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, र यहाँहरू समक्ष कुराकानी गर्नको लागि यति बेला क्रम अनिहरूमा सबिन तपाईँको साथमै छु, तपाईँ मेरो साथमै हुनुहुन्छ, र कार्यक्रम पोखरा कल इन यहाँले सुनिरहनु भएको छ, कार्यक्रम मार्फत विभिन्न जानकारीहरू पनि मैले गराउँदै आएको छु, फेसबुक लाइभका कमेन्टहरूलाई पनि मैले जोड्छु, र सँगसँगै गीत पनि बज्छन्, यहाँहरूको सहभागिता पनि लिन्छु, सम्पूर्ण प्याकेजहरू यहाँ छ कि होइन, अहिले त कहीँ केही सामान किन्न गयो भने प्याकेजमा दिनुहोस् न भनिन्छ नि, होइन यो किन्ने यो किन्न किन्नुहोस् प्याकेजमा लिँदाखेरि सस्तो पर्ने रहेछ कि होइन, त्यही भएर प्याकेजमा लिनुपर्छ हरेक कुराहरू, कार्यक्रम पनि प्याकेजमै छ, र अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई अनियर गर्छु है त, कहाँदेखिको हुनुहुन्छ, नमस्ते, सायराम जमुना दिदी आरामै हुनुहुन्छ,
2: हजुर ठिक छु, अनि हजुर
0: एकदम ठिक ठाक छ मेरो पनि, अनि दिपतिर के छ सुनाउनुहोस्,
2: दिपतिर खास त्यस्तो नयाँ नौलो केही छैन, घाम चर्किरहेको छ अब दुई बजीसम्म, अनि त्यसपछि पानी दर्किन्छ, हावा हुरी सहित है एकदमै सहित पानी पर्छ, यस्तै छ,
0: एकछिन पछाडि त सुरु भइहाल्छ है,
2: हजुर
0: ल ठिक छ, अनि खाना खानुभयो के छ आज दिनभरि, कता के गर्दै हुनुहुन्छ,
2: आज घरमा नै हो, खाना नि खाएको छैन, अब खानु,
0: ए खाना खानु भएको छैन, पाक्नु त पाकिसक्यो होला नि,
2: हजुर
0: ल ठिक छ त्यसो भए, अब हामी प्रश्नतर्फ लाग्छौँ,
2: हजुरको भयो खाना,
0: खाना भइसक्यो मेरो चाहिँ,
2: ए हजुर
0: कति नम्बर राख्नु पर्यो पर्यो पर्यो, एक
2: करोड रोटी कहिले पनि पाक्दैन अरे के, रोटी पाक्नु,
0: रोटी पाक्नु त दोहोरो बनाउनै पर्छ नि होइन,
2: हजुर
0: ल ठिक छ, अनि कति नम्बर,
2: आज एक नम्बर हो जाउँ क्या अरे, अगाडिको त मलाई आउँथ्यो, अब के गर्छ है,
0: तपाईँलाई आउँथ्यो,
2: हजुर
0: ओहो लो गाह्रो भयो त, है त ल सुनौ, सानी नानीको हातभरि चुरा, चली खेली आफ्नो गर्छ काम पुरा, के होला,
2: यो कुचो झाडु भन्छ नि,
0: कति सजिलो मिलाउनु भयो नि तपाईँले,
2: हामीले जति बेला त्यही चलाइराख्नु पर्छ,
0: ए हे है,
2: त्यही त महिलाहरूको त अब प्राय जसो बिहान उठ्नु बित्तिकै दिनमा पनि रातिमा लगाउने बेलुकामा लगाउनु हुँदैन, घाम आयो भनेर कति बढाउनु पनि हुँदो रहेछ, त्यो आफ्नो आफ्नो चलन हो, खास भन्ने हो भने घाम अस्तासी नबढार्नेहरू के लक्ष्मीमा त रुष्ट हुनुहुन्छ अरे,
0: त्यही भन्छन् क्या,
2: हजुर
0: है कस्तो कुरा, ल दिदी एकदम
2: होला भनेर मान्छु क्या अरे मैले त, अब अरूले के गर्नुहुन्छ,
0: ल ठिक छ, सबैले मान्छन्, मान्ने गरेका पनि छन्, हुन्छ दिदी सम्झिनु भयो खुसी लाग्यो, छुटौँ है त,
2: हस्
0: नमस्ते, उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो जमुना तामाङले पोखराको दिपबाट, उहाँले पनि सही जवाफ दिनुभएको छ, उहाँले भने 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन

0: नम्बर खुला रहेको छ। तपाईसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबै नै यति बेला तपाईँको साथमै छु, तपाईँ मेरो साथमै हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ। विभिन्न माध्यम मार्फत हामीलाई सुनिरहनु भएको छ। टेलिफोन मार्फत आउनको लागि 0161543040 मार्फत आउन सक्नुहुनेछ। 11 बजेर 30 मिनट गएको बेला छ। एकैछिन कमर्सियल ब्रेकको पालो, ब्रेक पछाडि म आउँछु।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू,
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: गर मी भाई के ची सो प्यू ना
1: प्यू ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी माना या फिर
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: ची सो हॉले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27729

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9855192018 9028557710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार के हो चेर।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोको।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।

0: Hello, Pokhara calling.
1: Okay, Kajam Pokhara calling. Yeah, listen down, bhai kosa. FM band ko 93.4 megahertz. Sangshing hamro online madhyam marfat hamiki sath live maso. Ready bola kram ma hamilai kajam sunera comment gaunu bhai kosa. Shiva Kumar Biswakarmale all the way from Pokhara. 10 औद्योगिक क्षेत्र देखि र लेख्नु भएको छ ऋण लागे केही छैन कमाएर तिराउला तर औकात देखाउने आफन्तको अगाडि दिन कहिले नलागोस् है भगवान जय गोर्खाली पूजा शुभ प्रभात नमस्कार दाई म पनि सुन्दै छु है पोखरा कलिन सविन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने भन्नु भएको छ ओ त्यस्तो है ल ठीक छ ऋण लागे केही छैन कमाएर तिरिहालिन्छ नि हैन तर औकात देखाउने आफन्तहरूको अगाडि दिन चाहिँ लाग्नु भएन रिवर्सी पुगिहाल्यो नि त थ्याङ्क यू सो मच शिव हामीलाई औद्योगिक क्षेत्रदेखि नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ र अहिले पनि सुनिरहनु भएको छ मुसु मुसु हाँस्दै होइन ल एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्छु नियमित सम्झिँदै गर्नुहोला सौरभ केसीले सबैजनालाई सम्झिनु भएको छ उहाँलाई पनि म थ्याङ्क यू सो मच भन्छु 0615340040 स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ आउनको लागि सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 0115340040 मार्फत अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना सदस्य साथी आइसक्नु भएको छ स्वागत गरिहालौँ है त नमस्ते के छ हो शिव दाजु ल ठिक छ अनि बाजा बटनतिर हो ल ठिक छ अनि के छ व्यापार व्यवसाय कस्तो चलिरहेको छ आजभोलि ए हो कति नम्बर राखौँ त कति नम्बर राखौँ कति नम्बर पाँच नम्बर ल पाँच नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त्यो गाउँखानेको थाहा प्रश्न हो ध्यान दिएर सुन्नु होला चरायो खरायो पानीदेखि डरायो के होला यसको सही जवाफ हो जुत्ता ल है त सम्झिँदै गर्नु होला हस् उहाँ हुनुहुन्थ्यो शिव परियार हामीलाई बाजा पाटनदेखि के नाम भन्नुभएको थियो उहाँको टेलरिङ सेन्टर छ टेलरिङ सेन्टरमा बिहानबाट बेलुकीसम्म घन्किने भनेकै रेडियो अन्नपूर्ण 93.4 MHz भनिन्छ होइन यस्तो यस्तो 93.4 MHz भने यस्तो हो कि ठ्याक्कै उहाँकोमा घन्किरहन्छ कृष्ण परियारको शिला टेलरमा त्यस्तो चाहिँ न्यू एयर फेसनमा होइन हाम्रो शिव दाई शिव परियार दाईको बाजापाटनको होटलहरूमा यी ठाउँहरूमा रेडियो अन्नपूर्ण 93.4 बिहानबाट बेलुकीसम्म होइन त लगजप 11:42 गइरहँदा तपाईँसँग कुराकानी गर्नको लागि समय अवधि छ अझै बल्ल त 11:42 गएको छ पूर्वाह्न 11 बजीबाट मध्याह बाह्र बजीसम्म आउने कार्यक्रम हो पोखरा कलिन र तपाईँसँग कुराकानी गर्ने क्रममै छु म यति बेला क्रममा आज सुन चाँदीको भाव घटेको भन्ने खबरहरू प्राप्त भइरहेका छन् अब घटेको राम्रो हो कि बढेको राम्रो हो कि के हो ल ठिक छ त्यसो भए अमेरिकामा अब तपाईँ अमेरिकामा जो जो हुनुहुन्छ होइन अब तपाईँले ग्रीन कार्ड लिनको लागि अमेरिकामा होइन नेपालको एम्बेसीमा आएर ग्रीन कार्ड लिनुपर्ने हुन्छ है त त्यस्तो ऊ बनाइदियो होइन अमेरिकी सरकारले त्यो खालको नियम ल्याइदियो अब ग्रीन कार्ड लिनको लागि तपाईँ नेपाल आउनुपर्छ नेपालको एम्बेसीमा आएर ग्रीन कार्ड लिन सकिने भनेर खबरहरू आइरहेका छन् ओके अब यसले गर्दाखेरि धेरैजसो विद्यार्थी र जो जो आमा बुवालाई लैजान्थे होइन लगेर 5-7 महिना राख्ने त्यस पछाडि ग्रीन कार्ड एप्लाई गर्ने र ग्रीन कार्ड झप्पै पाइहाल्ने अमेरिकातिर हराउने प्रवृत्ति थियो अब चाहिँ अन्त्य भएको छ अब जो जो विद्यार्थी अमेरिका जान्छन् उनीहरूले ग्रीन कार्ड बनाउन नेपाल नै आउनुपर्छ नेपालको एम्बेसीमा आएर मात्रै ग्रीन कार्ड बनाउन सक्छन् अब उहाँबाट ग्रीन कार्ड बन्दैन है त अमेरिकी सपना कतिको थियो होला अब त्यो अमेरिकी सपना सपनामै सीमित रहनेछ अब यस्तै गरी अन्य देशहरूले पनि कडी कडाउ गरे भने नेपालका युवा शक्तिहरू नेपालमै रहन्थे, अब नेपालका कामदारहरू भनेर कोरियामा लगेर नेपालको श्रम बेचिएको छ। अब यो अहिलेको सरकारले यो तुरन्त बन्द गर्नुपर्छ जस्तो मलाई लाग्छ है, किनकि नेपालका श्रमिकहरूले नेपालमै केही गर्नुपर्छ कि होइन, उता गएर उता लगेर नेपालको श्रमको जुन कुरा छ केही न केही गर्ने वातावरण बनाइसके पछाडि त बाध्य भएर नि त यहीँ बसेर गर्नुपर्ने हुन्छ नि त। त्यही भएर यो खालको गतिविधिहरूमा अहिलेको यो सरकारले विशेष ध्यान दियोस्। यो जुन ईपीएस प्रणाली छ यो पूर्ण रूपमा खारेज गर्नुपर्छ यदि नेपालका युवाहरू युवा नेपालमै राख्ने हो भने होइन, यो जो जो गएका छन् उनीहरूलाई पनि तुरन्त फर्काइनुपर्ने आवश्यकता हो। ओके, 11:44 गइसकेको छ स्टुडियो घडीमा, 0165-43-0040 तपाईँको लागि खुला छ। यदि सहभागिता जनाउन चाहनुहुन्छ भने आउनुहोला। हामीले केही साथीहरूसँग कुराकानी गरिसकेका छौँ, अब बाँकी साथीहरूसँग कुराकानी गर्ने हो। अब भन्दै अहिलेको लागि एउटा गीत सुनौ होला है, कति मै मात्र बोलिराख्ने कि, कहिलेकाहीँ त गीत पनि बजाउनु न हो दाई भन्दाखेरि फेरि होइन। ल ठिक छ, एउटा गीत सुनौ, त्यस पछाडि त अनि गुटुटुटुटुट हाम्रो भेट भइहाल्छ होइन त। ल अहिलेको लागि एउटा आवाज तपाईँ सबैजनाको लागि धडकनबाट।

अघि मेरो मनैको फूल तिमी तिम्रो मनैमा सिउरी चलचित्र थियो केबाट धड्कन नेपाली चलचित्रबाट तपाईँको लागि आवाज मैले प्रस्तुत गरिसकेको छु। 11:49 गइरहँदाखेरि कार्यक्रम पोखराको अरिनी यहाँले सुनिरहनु भएको छ। आजको लागि कार्यक्रमबाट अब साइन आउट हुनुपर्ने बेला भएको छ। यहाँहरू सुनेर र सहभागिता जनाएर साथ दिनुभयो र साथसाथमा धेरैजनाले हामीलाई फेसबुक लाइभ मार्फत पनि सुनेर कमेन्ट गर्नुभएको छ। उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्छु, किनकि तपाईँको यो साथ यो माया आगामी दिनमा पनि पक्कै यसै गरिरहनेछ। यहाँहरू समक्ष रहेर म आगामी श्रृंखलाहरूमा पनि यसै गरी कुराकानी गर्नको लागि जोडिनेछु। आज फोन गर्नुभयो गणेश गुरूङले माटेपानीबाट, जमुना तामाङले पोखराको दीपबाट, शिव परियारले बाँझा पाटनदेखि फोन गर्नुभएको थियो। गाउँखाने कथाका प्रश्न सँगसँगै म रहे, केहीले प्रयास गर्नुभयो, केहीले सही जवाब पनि दिनुभयो। पक्कै पनि आगामी दिन पनि यहाँको साथ यसै गरी मिल्ने नै छ। ठिक छ, अब अरू त यिनै हुन् कुराहरू। हेलो, हाम्रो सबिन दाई शनिबार पनि विदा हुँदैन कि क्या हो, जिप्रोका अगाडि देखेको थिएँ हिजो अरे हो। ल ठिक छ, यता आमोद विक्रम वीर विक्रम कोइरालाले पनि कमेन्ट गर्नुभएछ, आमोद सर के छ हाल खबर, डाक्टरले भन्या म त कुनै अंग दान गर्न पनि सक्दिन अरे, मृयौला रक्सीले फोक्सो चुरोटले अनि मुटु प्रेमले बर्बाद भएको छ। थ्याङ्क यू सो मच आमोद सर, सुन्दै हुनुहुन्छ, ल एकदम रेडियो अन्नपूर्णको शुभ चिन्तक आमोद वीर विक्रम कोइराला सरले सुनिरहनु भएको छ र सुनेर कमेन्ट पनि गर्नुभएछ। थ्याङ्क यू सर, हामी साथमै छौं है त। ओके, पेसाले चाहिँ उहाँ प्रोफेसर हुनुहुन्छ र अहिले उहाँ पीएचडी गर्नको लागि पोखरा युनिभर्सिटीबाट उहाँ अहिले पीएचडी स्कलर पनि रहनु भएको छ। आमोद सरलाई पनि थ्याङ्क यू सो मच है त। ल ओके, शिवले भन्नुभयो, धीरबहादुर गुरुङले हेलो सबिन भाइ सुन्दैछु, माल के भन्नुभएको, मल्ल मासले गर्दा अन्नपूर्ण गाउँपालिका नम्बर 3 काँडेमा अवस्थित श्री काँडे बाराहाको पूजा मिति 2083 असार 10 गते बुधबार हुने जानकारी सबैलाई गराउँछु है। कहाँको साइनो बोलको गीत सुनाइदिनु न, जय होस् भन्नुभएको छ हो। कहाँको साइनो, कहाँ गएर टुङ्गियो, के भन्ने गीत छ नि, मैले खास अर्कै गीत खोजिरहेको थिएँ। हुन्छ, एकै सुन्दै कार्यक्रमबाट छुट्टी होला नि त के छ र। थ्याङ्क यू सो मच सबैजनाको लागि, यहाँहरू सबैजना सुन्दै गर्नुहोला, सहभागिता जनाउँदै गर्नुहोला भन्दै आजको यहाँको दिन शुभ रहोस्, जय होस्।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560191218 9008557710।
4: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किने झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9856035815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
7: phone 061-576-361, mobile 9846157144.
8: Contact school administration. GEF Secondary School, education for enlightenment.
9: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5338-34।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: स्मार्टफोन पोइन्टसँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा छ थाहा छ,
2: सल्लाहकार तेरे के हो चल।
1: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले,
5: हर्ले गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्ले।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि माछपार पोखरा। फोन 061-571-4976-98-560-24-216।
1: भर्ना खुल्यो।
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सह शैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-462-42-010।
3: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
3: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: सिटिभेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि

0: पोखरा युनाइटेड एकाडेमीमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
2: विस्तृत जानकारीका लागि
3: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504915288770 98560209।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटीजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
7: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्री सँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05, 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

0: ऑन पॉइंट संग सदै रिवॉर्डेड।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई। 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपालस नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक HM ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98-63-32-836, 98-560-22-099।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
8: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
9: पर्खेर बस है त।
10: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ। तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।

0: होइन हो सोल्टी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खै त छोरी, तिम्रो लाहुरी अझै आएन, अब त आशै मरिसक्यो।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन ना मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: मम्मी गर्मी भाई के सो
1: प्यूना लाई चीसो उठाओ हॉले
2: हॉले
3: गर्मी मनाया तुई
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
3: चीसो हॉले
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256537526
1: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोक सेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो सिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोक सेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वा सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 9840068091 वा 9850608460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 9834340329 9028 59321 061 581 871
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाजोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।
7: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले। गर्मीमा नयाँ ट्रिक,
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
8: चिसो हर्ले।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

को व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जान

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी

0: एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5-8-34।
3: 93.4

0: सुवर्ण अवसर
1: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
6: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
5: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
0: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मम्मी गर्मी भयो के, चिसो पिउ न,
12: पिउ न राई चिसो उठाउ हरले
11: हरले। गर्मीमा नयाँ ट्रिक,
12: रिफ्रेशमेन्ट पा, न्युट्रिसन मिक्स,
11: चिसो हरले।
3: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857997।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: 가야게 치소 뷰나
1: 뷰나 라이치소 우타우 허링
2: 허링 거미 많아야 돼
1: 리프레시멘트 바 뉴트리션 및
2: 치소 허링
3: माउंट अन्नपूर्ण मावी नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउंट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personals. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-22099
4: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा किन नि खनी तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किने झोको लाइनी छाब छाब छाब मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव चार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा दिलन चन्नै यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
11: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-34-834।
5: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स चिसो हर्ने।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने,
3: गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ने।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ।

0: कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
4: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
3: सदर मुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5736-98461-5744 98460-196-96
0: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार। रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
5: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
4: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
5: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
7: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
7: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
7: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
11: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
9: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरले
2: हरले गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिक्स
2: चिसो हरले
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218 9008557710। होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061575718 9863232836 9556022079।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 0165527696 र 5750013।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0164334340 4336640।
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
12: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
11: किन एएसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
11: वाह, मैले खोजेको जस्तो रहेछ।
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 0151935996 98012354446।

हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेफ योर फ्युचर। भर्न फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061-577-718, 98763-32836, 98562-229।

माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9857-027-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
5: हृदयघात,
2: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
7: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
8: हरे गर्मीमा नयाँ ट्विस्ट
7: रिफ्रेशमेंट पार्क न्यूट्रिशन मिक्स
8: चिसो हरे।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: होम केयर सेवा, होम केयर सेवा,
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू रोगहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2665 8 34।

0: इजाजत प्राप्त गाउँवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाख देखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौ तपाईको साथ, बनाउन तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सहरिसको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो। पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: महाशांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षे कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: ल, गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छैन कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
7: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड़कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34-34-34।
11: मम्मी, गर्मी भयो के? चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
12: हरे।
11: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
12: 93.4
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
14: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
14: विशेषताहरू
13: विषय विज्ञद्वारा अध्यापन गराइने
14: अत्याधुनिक प्रयोगशाला
13: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01591 35 96 98 012 35 444।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
3: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: टोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनु पर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061554915288778 97560209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हटे
2: गर्मीमा नयाँ ट्रिक
3: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हटे।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छाती को दुखाई तथा थकान।

0: मुटुको भल्फमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिज,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारी को लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2635-5384।
3: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9855979277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले
7: हर्ले। गर्मीमा नयाँ स्विच
8: रिफ्रेशमेन्ट पाउ, न्युट्रिसन मिक्स
7: चिसो हर्ले।
9: 93.4

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
4: ओहो घर तो एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिंग्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टप को पाइप एकदम बलियो टिकाऊ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: थाहा छ
6: सल्लाहकार के रे के बच्चे
7: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 581 8071।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
4: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्लिक्स।
5: हर्लिक्स
4: गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हर्लिक्स।
6: हेलो,
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
7: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू:
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नुपर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
10: होम केयर सेवा, होम केयर सेवा,
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
13: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
14: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
13: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
14: शिखर इन्सुरेन्सको सहकार्यमा
13: अस्पताल खर्च सहाराले गर्छ।
14: ई सेवा सबै सधैँ सँगै।
15: भर्ना खुल्यो।
10: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू, जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
10: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
15: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
10: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
15: निर्मला बराल संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
16: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
10: विस्तृत जानकारीको लागि
11: 061-573-6131-5144, 98-460-16796।
10: संस्थापक प्राचार्य, जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
10: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
17: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा तीन वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
17: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट संचालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यु रोड, पोखरा। फोन 061 588 364 580 725।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personals. Join Must Shape a Future. Bharna Farm, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-22099

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
2: अरु होइन एसी लाइट ब्रिक नै रोज्नुहोस्
1: किन एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: मम्मी गर्मी भयो के चिसो पिउन
0: पिउनलाई चिसो उठाउ हर्ले
4: हर्ले गर्मीमा नयाँ ट्विस्ट
0: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हर्ले
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन 061-578-9478-3632-98-560-2560
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
5: www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन

0: विराट कृष्ण तिमल सिन्हा द्वारा हरेक महीना को अंतिम शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा में मुटु रोग संबंधी उपचार सेवा दी रहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नु होला।
1: उपचार हुने समस्याहरू
0: हृदय घात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छाती को दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटी,
1: मुटुको धड़कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2663-8-34।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा न खिनानी खनी तोला
9: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे।
9: हजुर, किमे झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
9: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा दिलन चन्नै यामो
8: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान निभिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: होम केयर सेवा होम केयर सेवा
11: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
11: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
11: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-277
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
14: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
15: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
14: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
15: साँच्चै हो र
14: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
15: हो त
14: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।
1: रामु दाई, परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसिदियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218, 9028857710।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ। हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5 76 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
8: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले राख्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजरामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फिर्की खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू, सहयोग गर्नेप्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोलाघर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुगमवासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता। गण्डकीमा उद्योग मैत्री नीति र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता, निजी क्षेत्रसँग सुझाव माग। गण्डकीमा लगानी सम्मेलन गर्ने सरकारको तयारी, निजी क्षेत्रलाई नीतिगत सुधारमा सघाउन मन्त्री शेरचन्दको आग्रह। राष्ट्रसभा महाधिवेशनको तयारी, कार्यतालिका सार्वजनिक, महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बालबालिका सहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यासको आवट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा महानगर सत्रले खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश, फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने, तयारीमा तीव्रता। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण तथा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आइतबार बिहानदेखि खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन डोजर परिचालन गरेको छ। महानगरपालिकाले फिर्के खोलाको भाव क्षेत्रभित्र निर्माण गरिएका घर, टहरा, भवन तथा अन्य संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा शुरू गरेको हो। अभियानको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले सार्वजनिक सूचना जारी गरेर तथा पटक पटक सचेत गराएपछि मात्र यो कदम चालिएको बताउनुभयो। मेयर आचार्यका अनुसार फिर्के खोला संरक्षण, सौन्दर्यीकरण तथा दीर्घकालीन व्यवस्थापनको लागि अवैध संरचना हटाउनु अपरिहार्य बनेको हो। उहाँले खोलाघर क्षेत्रमा रहेका अधिकांश संरचनाहरू मापदण्ड विपरीत निर्माण गरिएको उल्लेख गर्दै सुगमवासी बस्ती अत्यन्त कम रहेको र उनीहरूको उचित व्यवस्थापन गरिने बताउनुभयो। महानगरपालिकाले 2080 साल साउन महिनामा फिर्के खोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नाप जाँच गरेको थियो। उक्त अध्ययनमा करिब 8 किलोमिटर लामो फिर्के खोलाको भाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढ़ी अवैध संरचना निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार तीमध्ये 97 वटा व्यक्तिगत अस्थायी घरहरू रहेका छन् भने बाँकी स्थायी प्रकृतिका संरचना हुन्। अतिक्रमणमा परेका संरचना मध्ये केही विद्यालय, विभिन्न टोल विकास संस्था तथा जातीय संगठनका समाजघर, लायन्स क्लब अफ स्टिल सिटीको भवन तथा वड़ा नम्बर 17 स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल एपीएफको तालिम केन्द्रको भवन समेत रहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले गत वैशाख 4 गते सार्वजनिक सूचना जारी गर्दै फिर्के खोलाको मापदण्डभित्र निर्माण गरिएका संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरेको थियो। त्यसपछि बल्ल महानगरले डोजर अभियान शुरू गरेको मेयर आचार्यले बताउनु भएको छ। आइतबार अभियानको शुरूआत वड़ा नम्बर 2 र 18 को सीमाना पर्ने अन्धेरीकुना, वड़ा नम्बर 4 र 5 को सीमा स्थित फिर्के पुल बुढा नीलकण्ठ मन्दिर क्षेत्र तथा वड़ा नम्बर 7 र 8 को सीमाना 0 किलोमिटर क्षेत्रमा रहेको लायन्स भवनबाट गरिएको हो। फिर्के खोलाको संरक्षण तथा सौन्दर्यीकरण अभियानमा जनप्रतिनिधि, महानगरका कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, राजनैतिक दल, सामाजिक संघ संस्था तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। नगर प्रमुख आचार्यले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्नुभएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर खाली गर्ने अभियान आइतबारदेखि शुरू गरेपछि जनप्रतिनिधिहरू उत्साहित भएका छन्। महानगरले अन्धेरीकुना, बुढा नीलकण्ठ मन्दिर र 0 किलोमिटर गरी 3 स्थानबाट एकैसाथ डोजर चलाएर मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन थालेपछि अभियानले गति लिएको हो। महानगरपालिकाले अभियानका लागि सम्बन्धित वड़ाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वड़ा सचिव, इन्जिनियर तथा कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो। अन्धेरीकुना केन्द्रमा वड़ा नम्बर 1, 2, 3, 16, 18, 19, 20, 24, 25 र 30 का जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। पोखरा महानगरपालिकामा नेपाली कंग्रेस दलका नेता समेत रहेका वड़ा नम्बर 2 का वड़ा अध्यक्ष दिवसमान प्रधानंगले फिर्के खोलाको खोलाघर खाली गर्ने कार्य शुरू भएको र यसका लागि पटक पटक सूचना जारी गरिएको बताउनुभयो। धेरै स्थानमा स्थानीयले आफै संरचना हटाउन थालेको उल्लेख गर्दै उहाँले आफ्नो वड़ामा 2 वटा समाज घरसहित केही संरचना खोलाघरभित्र परेको जानकारी दिनुभयो। 0 किलोमिटर केन्द्रमा वड़ा नम्बर 6, 7, 8, 14, 15, 17, 21, 22, 23, 27, 29 र 32 का
जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरिएको थियो। यस क्षेत्रको नेतृत्व सम्बन्धित वडाध्यक्षहरूले गर्नुभएको थियो। वडा नम्बर सातका वडाध्यक्ष राममोहन आचार्यले आफ्नो वडामा सुकुम्बासीका करिब 12 घर रहेको र उनीहरूको उचित व्यवस्थापनपछि मात्रै संरचना हटाइने बताउनुभयो। त्यस्तै वडा नम्बर आठका वडाध्यक्ष रूद्रनाथ बरालले आफ्नो वडामा 5 सामुदायिक भवन, निस्ता लिएका 10 परिवार तथा 2056 सालमा लालपूर्जा प्राप्त गरेका 14 परिवार प्रभावित रहेको जानकारी दिनुभयो। सबै परिवारको विवरण संकलन गरी व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको उहाँको भनाइ छ। उता बुढा नीलकण्ठ मन्दिर क्षेत्रमा वडा नम्बर 4, 5, 9, 10, 11, 12, 13, 26, 28, 31 र 33 जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। वडा नम्बर 4 वडाध्यक्ष देवकृष्ण पराजुलीले खोला घरभित्र परेका संरचना मात्र हटाइने स्पष्ट पार्नुभयो। उहाँले आफ्नो घर तथा संरचना सुरक्षित राख्न सम्बन्धित जग्गा धनी स्वयंले सतर्कता अप्नाउनु पर्ने बताउनुभयो। फिर्के खोला वडा नम्बर 18 शुरू भएर वडा नम्बर 2, 4, 5, 6, 7, 8 र 17 हुँदै बग्छ। महानगरपालिकाले 2080 सालमै खोला घर हटाउने प्रक्रिया अघि बढ़ाएको थियो। 35 दिने सूचना जारी भएपछि स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले शुरूमा अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको भए पनि पछि अदालतले महानगरपालिकाकै पक्षमा फैसला गरेको थियो। महानगरपालिकाले पछिल्लो सूचना जारी गरेपछि केही व्यवसायी तथा व्यक्तिहरूले आफ्ना संरचना खाली गरिसकेका छन् भने केहीले थप समय माग्दै संरचना हटाउने तयारी गरिरहेका छन्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने भएको छ। आर्थिक मामिला मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको बजेट निर्माण सम्बन्धी अन्तर्संवादमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले निजी क्षेत्रका लागि बाधक बनेका नीतिगत र कानूनी जटिलता फुकाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारले कतिपय अवस्थामा परम्परागत ढंगले काम गरिरहेको स्वीकार गर्दै अबको बजेटमा निजी क्षेत्रको सुझाव अनुसार करका दर र नीतिगत व्यवस्थामा परिमार्जन गरिने स्पष्ट पार्नुभयो। मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रका प्रतिनिधिलाई सम्बोधन गर्दै अहिलेसम्मका कुन नीतिले काम गर्न अप्ठ्यारो पर्यो र कुन नीतिमा सुधार गर्नुपर्ने हो भन्ने विषयमा स्पष्ट खाका दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, हाम्रो प्रदेशमा आएका उद्योगहरू कुनै पनि हालतमा उठेर जानु हुँदैन। उनीहरूलाई टिकाइराख्न र नयाँ लगानी आकर्षित गर्न सरकारले अभिभावकीय भूमिका खेल्छ। उहाँले निजी क्षेत्रले दिने वस्तुपरक सुझावलाई बजेटको मुख्य आधार बनाइने र त्यसमा सरकारले कुनै कन्जुसै नगर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योगी व्यवसायीले करको भार बढ़ी भएको र प्रशासनिक प्रक्रिया झन्झटिलो भएको गुनासो गरेपछि मुख्यमन्त्रीले त्यसलाई सरलीकृत गर्ने आश्वासन दिनुभएको छ। गण्डकी प्रदेशको विशिष्टतालाई ध्यानमा राख्दै सरकारले पहाड़ी भेगका लागि छुट्टै र फरक खालका कानून बनाउन लागेको जानकारी मुख्यमन्त्रीले दिनुभयो। उहाँले पहाड़ी क्षेत्रको बाँझो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। घरेलु मदिरा उत्पादनका लागि चाहिने कोदो, फाफर र जौ जस्ता कच्चा पदार्थ प्रदेशभित्रै हुनुपर्ने शर्त राखिएको उहाँले बताउनुभएको छ। पोखराको फिवा र बेगनास्थालमा क्रूज डिनर र स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्न निजी क्षेत्रलाई आह्वान गर्दै उहाँले त्यसका लागि आवश्यक कानूनी वातावरण सरकारले बनाइदिने प्रतिबद्धता जनाउनु भएको छ। पर्यटन र पूर्वाधारको क्षेत्रमा ठूला लगानी भित्र्याउन प्रदेश सरकारले आगामी बजेटपछि लगानी सम्मेलन गर्ने तयारी समेत गरेको छ। मुख्यमन्त्रीले प्रदेशमा लगानी सम्मेलन गर्नुअघि निजी क्षेत्र संघको सहकार्यमा लगानीका क्षेत्रहरूको पहिचान गरिने बताउनु भएको छ। उहाँले आईटी पार्क र डेटा सेन्टर स्थापनाको लागि पनि निजी क्षेत्रसँग सहकारी गर्न सरकार इच्छुक रहेको जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ। आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष 83-84 बजेट निर्माणको सन्दर्भमा आज पोखरामा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तर्संवादमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले यस्तो बताउनु भएको हो। मन्त्री शेरचनले प्राप्त सुझावहरूलाई बजेटको मुख्य आधार बनाइने बताउनु भएको छ। मन्त्री शेरचनले प्रदेशको समृद्धिको लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको भन्दै लगानी सम्मेलनको लागि आवश्यक वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्री शेरचनले पूर्वाधार विकासका सन्दर्भमा काठमाडौँ पोखरा भैरवा चितवन जोड्ने फास्ट रेल वा फास्ट ट्र्याकको अवधारणा अघि सार्नुपर्ने बताउनु भएको छ। यस्ता ठूला आयोजनाले पर्यटन र होटल व्यवसायमा ठूलो परिवर्तन ल्याउने उहाँको भनाइ छ। प्रदेश सरकारले आईटी पार्क र डेटा सेन्टर स्थापनाको लागि पनि गृह कार्य गरिरहेको मन्त्री शेरचनले जानकारी दिनुभयो। उहाँले प्रविधि मैत्री विकास नगरेसम्म विश्वसँग प्रतिस्पर्धा गर्न नसकिने बताउनुभयो। जलविद्युतका क्षेत्रमा प्रदेश सरकारलाई 25 मेगावाटसम्मको मात्र अधिकार भएको र यो पर्याप्त नभएको भन्दै उहाँले संघीय सरकारसँग अधिकार बाँडफाँडका विषयमा समन्वय भइरहेको जानकारी दिनुभयो। मन्त्री शेरचनले निजी क्षेत्रलाई नीतिगत सुधारको लागि ठोस सुझाव दिन आग्रह गर्नुभयो। उहाँले अघिल्लो पटक बजेटमा ल्याइएको स्टार्टअप कार्यक्रमलाई प्रभावकारी बनाउन
स्पष्ट योजनाको खाका चाहिने बताउनुभयो। बजेटमा कार्यक्रम आए पनि कार्यान्वयनमा समस्या देखिएको भन्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा त्यसलाई परिमार्जन गर्ने आश्वासन दिनुभयो। छलफलमा विभिन्न क्षेत्रका व्यवसायी र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको उक्त अन्तर्सम्वाद कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझावहरू राखेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162 590-163।
7: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विदेशी विश्वविद्यालय सम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मसौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृति तथा रायपछि मन्त्री परिषदमा पेश गरिने उहाँले जानकारी दिनुभएको छ। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उहाँको भनाइ छ। विदेशी विश्वविद्यालय सम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावली मार्फत स्पष्ट गर्ने उहाँले बताउनु भएको छ। नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उहाँले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीको लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीको लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो। रासोपाको पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। स्वीकृत कार्यतालिकामा 77 वटा जिल्ला र 7 वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन्। जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ 7 गतेदेखि शुरू भई जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। त्यसै गरी आधिकारिक परिपत्र तथा माइनेट प्रतिलिपि पठाउने कार्य जेठ 10 गतेसम्म र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ 20 गतेसम्मको लागि तोकिएको छ। जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ 30 गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ 25 गतेसम्म निर्धारण गरिएको छ। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईको नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रका बासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू पुग्ने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कम हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। अफगानिस्तानको उत्तरी प्रान्त बगलानमा आएको आकस्मिक बाढ़ीको कारण महिला र बालबालिकासहित कम्तीमा 10 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजका अनुसार बाढ़ीले बगलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हरमतका अनुसार बाढ़ीले 100 भन्दा बढ़ी आवासीय घरहरू ध्वस्त बनाएको छ भने 1,000 एकड़ कृषि भूमि जलमग्न भएको छ। यस प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको अधिकारीहरूले बताएका छन्। यसै गरी अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बुधबार राति आएको विनाशकारी हावाहुरीको कारण अन्य 3 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। अमेरिकाको दक्षिण क्यालिफोर्निया स्थित एक एयर स्पेस उत्पादन केन्द्रमा औद्योगिक रसायन चुहावट भएपछि करिब 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान इभाकुएसन आदेश दिइएको छ। ओरेन्ज काउन्टीको गार्डेन ग्रोव शहरमा रहेको जीकेएन एयर स्पेसको प्लान्टमा रहेको भण्डारण ट्याङ्कबाट ग्यास चुहावट भएपछि ठूलो विस्फोट वा विषाक्त फैलने डरले स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको छ। अधिकारीहरूका अनुसार बिहिबार दिउँसो उक्त उद्योगको शीतलीकरण प्रणाली कुलिङ सिस्टममा समस्या आएपछि मिथाइल मेथाकाइलेट नामको रसायन रहेको ट्याङ्क अत्याधिक तातिएर हानिकारक बाफ उत्सर्जन हुन थालेको थियो। मिथाइल मेथाकाइलेट एक अत्याधिक प्रज्वलनशील रसायन हो जसको प्रयोग एक्रिलिक प्लास्टिक र एयर स्पेसका पाठ पूर्जा निर्माणमा गर्ने गरिन्छ। यसबाट गार्डेन ग्रोभ सहित अनाहिम, बुएना पार्क, साइप्रस, स्ट्यान्टन र वेस्टमिन्स्टर लगायतका क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। अनुपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। पोखरा महानगरपालिका वडा नम्बर 17 ले खेलकुद सप्ताह आयोजना गर्ने भएको छ। 17 नम्बर वडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ खेलकुद सप्ताह आयोजना गर्ने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो। सप्ताहव्यापी खेलकुद कार्यक्रम जेठ 12 देखि 17 गतेसम्म सञ्चालन हुनेछ। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको पोखरा महानगरपालिका वडा नम्बर 17 का अध्यक्ष राधिका कुमारी साईले जानकारी दिनुभएको छ। कार्यक्रम अन्तर्गत 5औं वडा आदेशी कप फुटबल, 2रो सड़क दौड़, 2रो वडा आदेशी कप खुल्ला पुरूष डबल्स तथा छात्र छात्रा ब्याडमिण्टन, विद्यालय स्तरीय हाजिर जवाफ र 4थो वडा आदेशी कप बुद्धिजाल प्रतियोगिता हुनेछन्। प्रतियोगितालाई पोखरा 17 स्थित ड्याम साइड क्लब, पोखरा स्पोर्ट्स एण्ड ब्याडमिण्टन क्लब, सहारी टोल विकास संस्था, माइण्ड फ्रेश चेस क्लब, वडा बालमंच तथा आमा समूहहरूको सहकार्य रहने वडाले जनाएको छ। प्रतियोगितालाई विजेतालाई नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने वडा सदस्य तथा प्रतियोगिताका संचार संयोजक विक्रम गुरूङले जानकारी दिनुभएको छ। वडा नम्बर 17 लाई खेलमय बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागि उहाँले बताउनु भएको छ। सप्ताहव्यापी खेलकुद कार्यक्रममा विशेष गरी वडाभित्र रहेका 24 वटै विद्यालयहरूको सहभागिताले पनि युवा खेलाड़ी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने उहाँले बताउनु भएको छ। करिब 15 लाख खर्च लाग्ने अनुमान गरिएको र 10 लाख वडाले बजेट छुट्याएको वडा सचिव सुरेन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ। बाँकी रकम सहकारी गरेका संस्थाले खर्च गर्नेछन्। फेवा डुंगा व्यवसायी संगठन लेकसाइड पोखराले फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता आयोजना गर्ने भएको छ। संगठनले जेठ 18 गते प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। प्रतियोगिता मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचार प्रसार गर्ने, तालमा हुन सक्ने सम्भावित दुर्घटनाबारे सचेतना फैलाउने तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको संगठनका अध्यक्ष बलराम गिरीले बताउनु भएको छ। प्रतियोगितामा पुरूषतर्फ बाराईघाटदेखि पारी लेखाउसम्म करिब 3 किलोमिटर दूरी तथा महिलातर्फ बाराईघाटदेखि पारी लिभिङ गार्डनसम्म करिब 2 किलोमिटर दूरी तय गरिनेछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा पुरूष तथा महिला दुवैतर्फ उत्कृष्ट हुने टोलीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्। पुरूषतर्फ प्रथम पुरस्कार 30,000, द्वितीय पुरस्कार 20,000, तृतीय पुरस्कार 10,000 र सान्त्वना पुरस्कार 5,000 रहेको छ। प्रतियोगितामा पुरूषतर्फ 35 टोली र महिलातर्फ 15 टोलीको सहभागिता रहने आयोजकको भनाइ रहेको छ। प्रतियोगितामा पुरूषतर्फ बाराईघाटदेखि पारी लेखाउसम्म करिब 3 किलोमिटर दूरी तथा महिलातर्फ बाराईघाटदेखि पारी लिभिङ गार्डनसम्म करिब 2 किलोमिटर दूरी तय गरिनेछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा पुरूष तथा

फिर्की खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू सहयोग गर्ने प्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोलाघर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुकुम्बासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता। गण्डकीमा उद्योग मैत्री नीति र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता, निजी क्षेत्रसँग सुझाव माग। गण्डकीमा लगानी सम्मेलन गर्ने सरकारको तयारी, निजी क्षेत्रलाई नीतिगत सुधारमा सघाउन मन्त्री सिर्जनको आग्रह। राष्ट्रपा महाधिवेशनको तयारी, कार्यतालिका सार्वजनिक, महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बालबालिका सहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यास चुहावट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा 17ले खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश। फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने, तयारीमा तीव्रता। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-98-560-24-216।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0165774444

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घरेको भए हैन, गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमलचौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमलचौर, फोन 061-5527-96 र 57-50-13।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
12: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र?
12: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
11: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
11: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
13: फोन 061-572-648-572-849।
15: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशन को लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718-9463-32-836-98-560-22-09।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्छन् त डाक्टर?
17: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
18: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
18: साँच्चै हो र?
15: ए बाबा हो,
19: उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
22: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
23: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
24: हो र,
23: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
24: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
23: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
24: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
23: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
27: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
28: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट, अनि बैंक म्यानेजर।
27: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
28: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
29: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
30: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
29: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
30: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
29: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
1: झरना खुल्यो।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
29: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
29: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
29: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9460-42-010।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो एसई त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोक सेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो छिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोक सेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 98-410-68-091 वा 98-560-80-460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
4: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
4: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ
3: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा रोग पेट छाती तथा मुटु रोग
3: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
5: हाड जोड्नी मेरुदण्ड तथा बाथ रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सादा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
3: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ
5: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-969
6: ओहो नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि
7: के ल्याएर अफर
6: सुन न अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा
7: ए अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि होइन
6: हो त अझै कार्यालय पुगेर फोटो खिची फेसबुक में शेयर करे क्लिक शेयर एंड विन बाट आकर्षक उपहार जितने सकिने अनि 22 सरकारी विद्यालय में एआई साइबर सुरक्षा को विशेष क्लास नहीं चलते अरे
8: वाह प्रविधि शिक्षा उपहार
6: नेपाल टेलिकम को 22 वार्षिक उत्सव को विशेष अवसर हामी संगे जोड़ी डिजिटल नेपाल को यात्रा में अगि बढ़ुस
9: नेपाल टेलिकम राष्ट्र को संचार
10: It's New Galaxy Time.
11: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ
10: संस्थाका विशेषताहरू
11: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
10: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
11: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
10: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
11: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
10: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
11: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द गैलेक्सियंस फील द डिफरेंस डेडिकेटेड टू एकेडमिक एक्सीलेंस सिंस 1994
10: भर्ना खुल्यो
12: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
10: विस्तृत जानकारीको लागि
12: 061-5736-98-41-94-60-61-7-96
10: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
14: टाइम चेक
15: यति बेला साँझको 7 बजेको छ
16: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
17: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले दर्ता बिना चलिरहेका राइड शेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमेल सेनाले यस्तो बताएका हुन्। उनले राइड शेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनै संचालन भइरहेका एपहरूमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। सबै प्रकारका सवारी साधनलाई एप मार्फत व्यवस्थित रूपमा संचालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमेल सेनाले जानकारी दिएका छन्। उनले नेपालको डिजिटल ट्रान्सफर्मेशन लाई तीव्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर खारेज भएको छ। कास्की जिल्ला अदालतले रवि विरूद्धको उक्त कसुर खारेज गर्दै फिर्ता गर्ने आदेश दिएको हो। न्यायाधीश हिमलाल बेलवासेको इजलासले रवि विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता भए पनि उनी विरूद्धको सहकारी ठगी सम्बन्धी कसुर भने यथावत रहनेछ। रवि विरूद्ध शुरूमा सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा नलगाइएको र पीड़ितहरूले दिएको जाहेरीमा पनि दुई कसुरको आरोप नभएको सर्वोच्चको व्याख्या छ। अर्कोतर्फ यो दुई कसुर फिर्ता नभए पीड़क र पीड़ित बीच मिलापत्र हुने तथा बचत फिर्ता हुने प्रक्रिया जटिल हुन सक्ने र दुई कसुर फिर्ता भए पनि न्यायको मूल मर्म पराजित नहुने भन्दै अदालतले रवि विरूद्धको यी दुई कसुर फिर्ता गर्न आदेश दिएको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान खारेज गरेको बताएकी छिन्। महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। पहुँच र प्रभावका आधारमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री बादीको स्पष्टीकरण थियो। मन्त्री बादीले काम गर्ने दायरा व्यापक भए पनि आफ्नो मन्त्रालयमा स्रोत र साधनको सीमितता नै स्थायी चुनौतीको रूपमा खड़ा भएको पनि तथ्य स्मरण गराएकी छिन्। उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारेकी छिन्। गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही हुने भएको छ। मेडिकल काउन्सिल र सम्बन्धित परिषदमा कानूनी रूपमा दर्ता नभई नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही हुने भएको हो। अत्यन्त जरूरी सूचना जारी गर्दै मेडिकल काउन्सिलले जीरो टोलरेन्स नीति अपनाएर गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही गर्ने जनाएको छ। यसरी गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई नेपाल मेडिकल काउन्सिल ऐन 2020 को दफा 26 र 27 अनुसार 3 वर्ष जेल र 3,000 सम्मको जरिवाना वा दुवै सजाय गरे काउन्सिलले जनाएको छ। त्यो सँगै काउन्सिलले साइनबोर्ड, भिजिटिङ कार्ड, फेसबुक, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा गैर कानूनी रूपमा नामको अगाडि लेखिएको डाक्टर हटाउन पनि निर्देशन दिएको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका पूर्व सीईओ शंकरमान सिंहको निधन भएको छ। सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो। सिंहले विक्रम सम्बत 2064 सालदेखि 2068 सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओको जिम्मेवारी सम्हालेका थिए। नेप्सेमा सीईओको कार्यकाल सकिएपछि उनी 2070 असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। विवादास्पद व्यवसायी दीपक भट्ट सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको छ। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको हो। विभागले सो सिफारिश सहितको अनुसन्धान प्रतिवेदन वैशाख 2 साता नै सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। उक्त प्रतिवेदनमा इन्फिन्सी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, उनकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चा विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको छ। त्यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चलान लगायत विरूद्ध पनि मुद्दा चलाउन सिफारिश गरिएको छ। प्रतिवेदनमा उनीहरू विरूद्ध करिब 20 अर्ब रूपैयाँ बेगो कायम गरी मुद्दा चलाउन सिफारिश गरिएको सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले बताएका छन्। चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महीनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन्। आन्तरिकतर्फ 2,19,817 जना पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै बाह्यतर्फ 90,957 जना पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन्। 6 बीमा कम्पनी कार्यवाहीमा परेका छन्। नेपाल बीमा प्राधिकरणको जेठ 3 गते बसेको बैठकले 6 बीमा कम्पनीहरूलाई कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणको कार्यवाहीमा पर्नेमा युनाइटेड अजोर इन्सुरेन्स, प्रभु इन्सुरेन्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, सानीमा जीआईसी इन्सुरेन्स र निको इन्सुरेन्स रहेका छन्। कार्यवाहीमा परेका 6 इन्सुरेन्स कम्पनीलाई 2,200,000 रूपियाँ जरिमाना तिराइएको छ। फास्ट ट्र्याकको पीआईमा निर्धारण गरिएको मापदण्ड भन्दा कम दरमा बीमा लेख जारी गरेको र स्वेच्छाचारी रूपमा बीमा लेख रद्द गरेको भन्दै 6 इन्सुरेन्स कम्पनी ले कार्यवाही गरिएको प्राधिकरणले जनाएको छ। पूर्व मन्त्री राजकुमार गुप्तालाई 50,00,000 रूपियाँ धरोटीमा छोड्न अदालतले आदेश दिएको छ। पोखराको लिचीबारी प्रकरणमा पक्राउ परेका गुप्तालाई धरोटीमा छोड्न अदालतले आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गुप्तालाई 50,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। यसो त गुप्तालाई यसअघि विशेष अदालत काठमाडौँले 2082 गते पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर सर्वोच्चले विशेषको उक्त आदेश उल्ट्याउँदै गुप्तालाई धरोटीमा छोड्न आदेश दिएको उनीमाथि घर जग्गा व्यवसायीबाट 53,00,000 रूपियाँ घुस लिएको आरोप छ। उनले मालपोत कार्यालयका प्रमुख अधिकारीहरूको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै सो घुस लिएका थिए। घुस लिएको प्रमाण फेला परेपछि उनी विरूद्ध 2082 असोज 22 गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। वर्ल्ड कपका नाममा हुने र भइरहेका ठगीबाट बस्न नेपाल प्रहरीले सचेत गराएको छ। एक सूचना जारी गर्दै नेपाल प्रहरीले वर्ल्ड कप 2026 नाममा हुने अनलाइन ठगीबाट बस्न नागरिकहरूलाई सचेत गराएको हो। प्रहरीका अनुसार हाल वर्ल्ड कप 2026 लाइभ देखाउने भन्दै अनलाइनबाट ठगी गर्ने गिरोह सक्रिय रहेको छ। उनीहरूले वर्ल्ड कप 2026 लाइभ हेर्नुहोस् भन्ने बहानामा शंकास्पद एपीके एप्लिकेशन डाउनलोड गर्न लगाएर मोबाइल बैंकिङ ह्याक गर्ने तथा आर्थिक ठगी गर्ने प्रवृत्ति बढ़ेको भन्दै सचेत रहन आग्रह गरेको छ। वर्ल्ड कप 2026 नाममा हुने यस्ता ठगी तथा अनलाइन स्क्यामबाट जोगिन पनि आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्सचेन्ज काउन्टर प्रालीको लाइसेन्स खारेज गरेको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कम्पनीको मनी चेन्जर लाइसेन्स खारेज गरेको हो। कारोबार बन्द गर्ने निर्णयसँगै लाइसेन्स खारेजीका लागि कम्पनीले बुझाएको निवेदनका आधारमा लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजत पत्र तथा निरीक्षण नियमावली 2077 चौथो संशोधन सहितको बी नियम 22 भएको व्यवस्था अनुसार खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। चार्टर एकाउन्टेन्ट समेत रहेका शाहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी शाहले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन्। उनी यसअघि निगममा नायब कार्यकारी निर्देशक थिए। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले वैशाख 30 गते पदबाट राजीनामा दिएपछि निगममा कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो। सोही रिक्त रहेको कार्यकारी निर्देशक पदमा शाहलाई निमित्तको जिम्मेवारी दिएको छ। शाह निगममा विगत 19 वर्षदेखि काम गरिरहेका छन्। धितोपत्र दलाल कम्पनीहरूले वैशाखमा 42 करोड़ रूपियाँ बढ़ी नाफा कमाएका छन्। 2083 वैशाखको पहिलो प्रतिवेदन अनुसार 91 ब्रोकर कम्पनीहरूले कुल 42 करोड़ 10 लाख रूपियाँ खुद कमिशन कमाएका हुन्। नेपाल स्टक एक्सचेन्ज नेप्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैशाखमा सबैभन्दा धेरै खुद कमिशन नासा सेक्युरिटीज अर्थात ब्रोकर नम्बर 58 कमाएको छ। नासाले वैशाखमा मात्रै कुल 3,93,92,740 रूपियाँ खुद कमिशन कमाएको छ। त्यस्तै वैशाख महिनामा सबैभन्दा कम खुद कमिशन मनी वर्ल्ड शेयर एक्सचेन्ज अर्थात ब्रोकर नम्बर 73 कमाएको छ। ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेका छन्। उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङमा रहेको हुकमा प्लास्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन्। पोस्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरेको छ। छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्ष समेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर सब पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। खड्काले सामाजिक सञ्जालमा आत्महत्या अघि चारजना सिनियर कर्मचारीहरूको नाम र एआई फोटो राखेका छन्। बैंकका सीईओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सीईओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुंवर र बैंकका डेपुटी सीईओ सुमन पोखरेलको फोटो राखी उनीहरूलाई ट्याग समेत गरेर खड्काले आत्महत्या गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कार्यवाहीबाट रू 44,08,500 राजस्व संकलन गरेको छ। यस अवधिमा 5,263 सवारी साधनका चालक कार्यवाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिएका छन्। ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनका चालकलाई कार्यवाही गर्ने गरिएको उनको भनाइ छ। वैशाख महिनामा मात्रै 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परि 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका छन्। आधा दर्जन बढ़ी व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कार्यवाही गरेको छ। बैंकलाई एकीकृत निर्देशन 2081 गरिएका व्यवस्थाहरूको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले कार्यवाही गरेको हो। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा बैंकले सीमित ऋणीलाई निर्धारित प्रिमियम दरमा ब्याकडेटबाट लागू हुने गरी छूट प्रदान गरेको र सो छूट रकम बक्यौता ब्याज र सावा रकम भुक्तानी गर्न प्रयोग गरेको समेत फेला परेको छ। त्यति मात्र होइन, बैंकले तोकिएको समयसीमा पश्चात बुझाउनु पर्ने ब्याजको 10% रकम प्राप्त गरेर कर्जा पुनर्तालिकीकरण पुनर्संरचना गरेको पनि राष्ट्र बैंकले गरेको स्थलगत अध्ययनबाट खुलासा भएको छ। त्यस्तै बैंकले 90 दिनभन्दा बढ़ी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि पाइएको छ। यसरी एकीकृत निर्देशनमा गरिएका व्यवस्था उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई राष्ट्र बैंक ऐन 2058 दोस्रो संशोधन 2073 सहितको दफा 100 उपदफा क बमोजिम बैंकको संचालक समिति प्रमुख कार्यकारी अधिकृत सीईओलाई सचेत गराएको छ। त्यस्तै राष्ट्र बैंक ऐन 2058 दोस्रो संशोधन 2073 सहितको दफा 100 उपदफा 1 ख बमोजिम यस बैंकबाट जारी निर्देशनहरूको उल्लंघन गरे बापत हिमालयन बैंक लिमिटेडका संचालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियत नामा समेत गराएको छ। आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा करिब रू 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिइएकाले आर्थिक वर्ष 2081-82 को तुलनामा 34,21,24,000 बढ़ी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी कारागार चलान भएका छन्। ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गरेर घोटाला गरेको कसुरमा पक्राउ परेका बैंकको तौलिहवा शाखाका कर्मचारी ऋषभ कार्की कारागार चलान भएका हुन्। पक्राउ परेका कार्कीसँग उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीशहरू रमेश ढकाल र चन्द्रमणि गेवालीको इजलासले 50,00,000 धरोटी माग गरेको थियो। तर अदालतले माग गरेको अनुसारको धरोटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। उनीमाथि ग्राहकको मोबाइल बैंकिङ ट्रान्जेक्सन अलर्ट समेत नहुने गरी मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसबाट 1,65,00,000 रूपियाँ ट्रान्सफर गरेर चोरी गरेको आरोप छ। गत चैत महिनाको पहिलो सातामै पक्राउ परेका कार्कीमाथि प्रहरीले 1.5 महिना भन्दा लामो समय अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर उनलाई अदालतमा पेश गरिएको थियो। सोही क्रममा अदालतले माग गरे बराबर धरोटी तिर्न नसकेपछि हाल उनलाई कारागार चलान गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग एलन मस्कको रकेट तथा भू उपग्रह कम्पनी स्पेस एक्सले लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणाली बारे विस्तृत विवरण बाहिर ल्याएको छ। सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यस अघि गोप्य राखिएका संचालक समिति सदस्य बिक्री नाफा खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो। सार्वजनिक निष्कासनलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओका रूपमा हेरिए पनि कम्पनीले कति रकम संकलन गर्न खोजेको र यसको मूल्याङ्कन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन। जसको घोषणा शेयर निष्कासन हुनु ठिक अघि गरिनेछ। कम्पनीले आफ्नो व्यवसाय सञ्चालनका बारेमा 277 पृष्ठ लामो विस्तृत विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार एलन मस्क कम्पनीको अध्यक्ष र मुख्य संचालक अधिकृत सीओओ गिविन सर्ट विल निर्देशकका रूपमा रहेका छन्।
0: आजको अंकमा हामीले पैसाका गीत गाउने गायकसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पैसाका गीत गाउने गायक अर्थात दिनेश गौतमसँग हामीले पैसाको महत्व र पैसाकै विषयमा प्रश्नोत्तर गरेका छौं। प्रस्तुत छ उनी गौतमसँग सहकर्मी सुरज प्याकुरेलले गर्नु भएको खास कुराकानी।

भन्दैना आफ्नो अर्को भन्दैना आफ्नो अर्को कोही पनि पैसाले घुमाउँछ फनफनी उसकै हुन्छ नगे पछि दायाँ र बायाँ जसले गनी

0: कोई ना कोई
1: हामीले पैसाको विषयमा चाहिँ कोही श्रष्टालाई बोलाउने भन्दै गर्दाखेरि म आफैले पनि विगतमा धेरै अगाडिदेखि सुन्दै आएको गीत पैसा कसले बनायो होइन दुईटा भ्रमबाट म यो अग्रवार्ता सुरु गर्दैछु. एउटा चाहिँ त्यो गीतै दिनेश गौतम भन्दा पनि शिव परिवारले गाएको भन्ने भ्रम रहेछ होइन, अर्को चाहिँ दिनेश गौतमको त्यही एउटा गीत मात्रै छ भन्ने खालको पनि भ्रम रहेछ. यसका विषयमा तपाईँ के भन्नुहुन्छ? यहाँबाट सुरु गरौँ आजको यो संवाद.
2: अब यस्तो छ, अब मैले गाएका गीत त एउटा चाहिँ अब जुन पैसा कसले बनाएको कुरा गर्नुभयो त्यो एउटा हिट गीत भयो, त्यसले गर्दा चाहिँ दर्शक श्रोताहरूलाई त्यो गीत मात्रै छ अर्को आएन भन्ने हो. तर मैले 150 भन्दा बढी गीतहरू रेकर्डिङ गरिसकेँ, आइरहेको छ होइन. बाँसै काटेर फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, राजाको हात्ती चरी, कर्फ्यू लगाइदिए, अहिले जो तत्काल आएका छन् लगायत गरेर होइन. अब त्यो कतिजनालाई थाहा छ, अब कतिलाई थाहा छैन, त्यो एउटा अलग पाटो भयो. अब जुन कुरा रह्यो, अब मेरो गीतलाई चाहिँ शिव परियाजीको भनेर चाहिँ जुन सुनिन्छ बजाइन्छ, यो चाहिँ एकदम पुरानो घटना हो होइन. यो पनि मैले पनि बारम्बार सुनेको घटनाहरू भए होइन. अब चाहिँ धेरैजनाको मुखबाट, कलाकार साथीहरूकै पनि मुखबाट, र चाहिँ विदेशमा रहने चाहिँ साथीहरूको मुखबाट पनि तपाईँको गीत होइन रे यो, हामीले त चाहिँ शिव परियारको भनेर सुनिरहेका छौँ. इभन मलाई रेडियो यता इलामतिरको एउटा कुनै रेडियो प्रस्तुताले चाहिँ फोनै गरेर लगभग 6 महिना अगाडि, उहाँले 6 महिना अगाडि मात्रै थाहा पाउनु भयो कि त्यो मेरो गीत हो भनेर, उहाँले माफी पनि माग्नुभयो मलाई होइन. हामीले चाहिँ शिव परियारको गीत भनेर अहिलेसम्म पनि बजाइरहेका थियौँ होइन. त्यो अवस्था हो. अब त्यो कहाँ कसरी किन त्यो हुन गयो होइन, त्यो अर्को एउटा टेक्निकल पार्ट भयो.
1: तपाईँले हेर्दा चाहिँ कसरी भएको रहेछ त्यो, के कारणले भएको रहेछ?
2: अब मैले हेर्दा चाहिँ त्यो चाहिँ अब जस्तो चाहिँ त्यतिखेर सिडीको जमाना थियो, सिडीमा हेरेको भएदेखि त मेरो फोटो छ त्यहाँ, मेरो नाम छ, बकैदा को हो गायक लेखेको छ, सङ्गीतकार गीतकार सबै लेखेको छ. त्यो हुँदा हुँदै पनि मिडियाले शिव परियार भनेर बजाउनु चाहिँ त्यो अलिकति चाहिँ त्यो चाहिँ गहिरेर अध्ययन नगरिएको हो कि भन्ने हो. र अर्को चाहिँ अब सिमिलर रूपमा उहाँले गाउने मैले गाउने होइन, हाम्रो जुन एउटा गीतको एउटा चाहिँ जुन लाइन छ होइन, गीतको जुन एउटा चाहिँ पिच छ होइन, गीतको एउटा चाहिँ जुन लाइन छ त्यो चाहिँ सिमिलर भएको कारणले चाहिँ मान्छेलाई त्यो परेको होइन.
1: त्यो बेलामा त्यस्ता गीत गाउने तपाईँ र शिवजी हुनुभएको कारणले पनि यस्तो भयो.
2: हजुर, त्यो पनि हुन सक्छ.
1: जस्तो अब त्यो पैसा कसले बनायो भन्ने गीत तत्कालीन अवस्थामा त एकदम त्यो जसले गाएको भनेर चर्चित भए पनि त्यो भयङ्कर चर्चित भयो होइन, त्यसको भिडियो पनि चर्चित भयो, हरेक रेडियोहरूमा त्यो गीत एकदम मजाले सुनिन्थ्यो. यो गीतको पृष्ठभूमि र तपाईँको यो सङ्गीत करियरसँग जोडेर हेर्दाखेरि चाहिँ यो कसरी बन्यो यो गीत चाहिँ?
2: अब यो गीत बन्नुमा चाहिँ यस्तो छ, अब धेरै पहिला जति बेला म एकदम स्ट्रगल टाइममा थिएँ होइन, त्यतिखेर चाहिँ के थियो भनेदेखि पैसाको सबभन्दा बढी निड थियो एउटा कुरा, र अर्को कुरा चाहिँ के थियो भनेदेखि अब पैसाको लागि चाहिँ मैले जब काठमाडौँ आएँ हरेक ठाउँमा मान्छे देखेँ, कतै मान्छे भिख मागिरहेको छ होइन, कतै मान्छे चाहिँ सडकमा खान नपाएर पनि हिँडिरहेको छ, कतै मान्छे चाहिँ लग्जरी लाइफ पनि बाँचिरहेछ होइन, कतै चाहिँ लुटका समाचारहरू पनि आइरहेका छन्, कतै भ्रष्टाचारका समाचारहरू पनि आइरहेका छन् होइन. अब पैसाकै कारणले चाहिँ मान्छेहरूको सम्बन्ध बिचमा चाहिँ खराब भएका कुराहरू पनि आइरहेका छन्, प्रेममा पनि चाहिँ पैसाकै कारणले गर्दा चाहिँ उथलपुथल भएका घटनाहरू आइरहेका छन्. त्यसले चाहिँ प्रत्यक्ष रूपमा मान्छेलाई चाहिँ पैसाले चाहिँ कत्रो खलबलाएको छ त चारैतिर होइन, कसैलाई शान्त राखेको छ, कसैलाई अशान्त राखेको छ, कसैलाई क्रिमिनल बनाएको छ होइन, कसैलाई चाहिँ साधु सन्त बनाएको छ, सबै ठाउँमा चाहिँ त्यो पैसाको रोल देखियो क्या होइन, पैसा केन्द्रबिन्दुमा देखियो क्या, र मान्छेहरूले पनि पैसालाई केन्द्रबिन्दुमा राखेर बाँकी चिजलाई चाहिँ गौण बनाएर चाहिँ किडनी पनि बेचेका चाहिँ स्टोरी एकताका धेरै आउँथे, चेलीबेटी बेचिएका स्टोरीहरू एकताका धेरै आउँथे होइन. त्यो पैसाको लागि पैसाकै पैसालाई केन्द्रबिन्दुमा राखेर अपराध गरेको पनि पाइयो होइन, र पैसालाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ परिवारलाई चाहिँ गौणमा राखेको पनि देखियो. यो सबै देख्दाखेरि चाहिँ म भित्र एउटा चाहिँ क्वेसन्सहरू आयो क्या, किन त आखिर पैसा भयो थिएन भनेदेखि यी सब चिजहरू चाहिँ एउटा ब्यालेन्समा हुन्थ्यो कि होइन, संसार यति भयानक विभत्स एकदमै डरलाग्दो हुन्थेन कि होइन, किनकि अब आजभन्दा चाहिँ 5000 वर्ष अगाडि पनि मानव सभ्यता त थियो नि त होइन, हामीसँग जे थियो त्यो खान्थ्यौँ, योसँग नभएको उसँग नभएको साटेर खान्थ्यौँ, यसलाई उसलाई दिएर बाँडेर खान्थ्यौँ. त्यति बेला पनि मान्छेहरू संसारमा थिए पृथ्वीमा होइन, दुःख सुख जे थियो त्यतिखेर थियो तर थियो नि त. तर अहिले त के छ भने अहिले त भयावह स्थिति हो नि त, र यसमा चाहिँ के छ भने मान्छेले पैसालाई नै पहिलो केन्द्रमा राखेर बाँकी चिजलाई दोस्रोमा राखेर हेऱ्यो नि त. अनि त्यसले गर्दा चाहिँ मेरो एउटा खालि इमेजिनेसन होइन, सुनकै महलमा निदाए पनि सपना त साधा नै हो, खाली हात आयो खाली हात जान्छौ, पैसाले जल्छ र को भनेर लेखेको छु क्या.
1: त्यो यो गीत तपाईँले नै लेख्नु भएको?
2: हजुर, म आफै लेखेको. किनकि अन्तिममा त फेरि अन्तिम विकल्पमा त फेरि मान्छे भनेको त लास्टमा भनेको त खाली हात नै हो नि त, किनकि त्यो त यो त सत्य हो, फेरि दुर्ग सत्य हो. तर बाँचिन्झेल एउटा लाइफ पिरियड बाँच्नको लागि मान्छेले पैसालाई यति धेरै केन्द्रबिन्दुमा किन राखेको छ त होइन. मानवता भन्दा पनि माथि, प्रेम भन्दा पनि माथि, परिवार भन्दा पनि माथि, समाज भन्दा पनि माथि, देश भन्दा पनि माथि, संस्कार संस्कृति भन्दा पनि माथि राखेर पैसालाई मान्छेले किन आज चाहिँ अगाडि बढिरहेको छ त. यसले चाहिँ एक दिन दुर्घटना, वर्ल्ड वाइड रूपमै ठुलै दुर्घटनाको एउटा स्थिति ल्याउँछ है. जस्तो आज कोरोना पनि एउटा पोलिटिक्स नै हो पनि भनिन्छ, पैसाकै लागि गरिएको पोलिटिक्स भनिन्छ होइन. संसारमा जित्ने कुराहरू जहाँ आउँछ त्यहाँ पैसाकै कुराको लागि आउँछ, पैसालाई शक्तिको रूपमा हेरियो, पावरको रूपमा हेरियो. त्यसले गर्दा चाहिँ एक दिन मानव विनाशको पहिलो कारण पनि पैसा नै हुन्छ भन्ने मेरो एउटा खालि एउटा मेरो सोचलाई चाहिँ मैले एउटा गीत मार्फत चाहिँ व्यक्त गरेको.
1: भनेको त्यो गीत तपाईँ आफैले लेखेर त्यसमा सङ्गीत पनि तपाईँले आफैले दिनुभएको
2: हो?
1: त्यस्तो तपाईँको त्यो गीतमा पैसा कसले बनायो भन्ने गीतमा चाहिँ म स्वयं पनि एकदम त्यो शब्दमा डुबेको छु होइन. सुरुमा तपाईँकै मुखबाट यो गीतलाई सुनौ, त्यसपछि म ती शब्दहरूसँग सम्बन्धित केही मेरा जिज्ञासाहरू राख्छु तपाईँलाई.
2: ओके,

0: जस्तो यो गीतमा यो भाव तपाईँलाई भेटेको बेलामा सोध्छु भन्ने पनि थियो मलाई. यो सबै पैसाका कारण यसरी समस्या भइरहेको छ, पैसा कसले बनायो भनेर तपाईँले जुन गरिरहँदाखेरि अन्त्यमा दोष चाहिँ फेरि दैवलाई दिनुभएको छ, यो यो भाव चाहिँ कसरी आयो?
1: यो यस्तो, मैले चाहिँ दोष भन्दा पनि पैसा चाहिँ दैवले बनायो, ईश्वरले बनायो भने हामीलाई त के छ भने हाम्रो एउटा चाहिँ धार्मिक हिसाबले हेर्ने हो भने चाहिँ हाम्रो यो सारा सृष्टि जगत त परमात्माले ईश्वरले गरेका हुन् नि, त्यही भगवान्ले बनाएको हुन्. त्यो अर्थमा हामीभित्रको एउटा जुन बच्चादेखि बुढापासम्मको एउटा चाहिँ स्टेजभित्र एउटा वैंशको एउटा जुन स्टेज आउँछ त्यो पनि ईश्वरद्वारा नै निर्मित भयो. र यहाँ अहिले के आयो भने एउटा वैंशको टाइममा या वैंशको कारणले गर्दा चाहिँ खलबली छ, होइन? बच्चा आफ्नो बच्चा हुन्छ, इनोसेन्ट हुन्छ, होइन? उसको अर्कै संसार हुन्छ. बुढापा आफैमा चाहिँ एउटा चाहिँ अर्कै एउटा चाहिँ रिटायरमेन्ट टाइपको हुन्छ. मेन चाहिँ उत्तेजना र एनर्जी र त्यो टाइम भनेको चाहिँ एउटा चाहिँ वैंशको पिरियड हुन्छ नि, त्यो पिरियड हुन्छ र मेन खलबली त्यहाँ छ.
0: भनेको पैसा चाहिँ भगवान्ले बनाएन, कसले बनायो भन्ने?
1: पैसा चाहिँ कसले, पैसा त मानव निर्मित हो, होइन? र पैसा चाहिँ कसले बनायो होला? सबभन्दा पहिला यो संसारमै चाहिँ जुन चाहिँ मुद्रा अथवा पैसा अनि इकोनोमी जे भने पनि त्यो चाहिँ कसले बनायो भनेर त्यो एउटा मैले चाहिँ एउटा प्रश्नवाचक छोडिदिएको. अब वैंश त डेफिनेटली ईश्वरले बनाएको हो नि त, होइन? अनि यो दुईटा चाहिँ कारण भयो कि पैसा र वैंशमा चाहिँ के हुन्छ भने वैंशमै मान्छे चाहिँ बढी एग्रेसिभ हुन्छ, वैंशमै मान्छेले बढी प्रगति पनि गर्छ, वैंशमै मान्छेलाई धेरै चिजको निड्सहरू पनि हुन्छ र चाहिँ वैंशमै मान्छे चाहिँ सबै चिज हुन्छ क्या. एउटा मान्छे चाहिँ बुढेसकालमा गएर खुङ्खार खतरनाक डन बन्न सक्दैन क्या, उसको डन बन्ने सिलसिला भनेको वैंशबाटै सुरु हुन्छ क्या, है? एउटा बच्चा पनि अपराधी बन्न सक्दैन क्या, जानी जानिकन. त्यो बच्चा जब वैंशको उमेरमा जान्छ त्यस पछाडि मात्रै ऊभित्र त्यस्ता भावहरू आउँछन्, होइन? अनि प्रेमको सुरुवात पनि त्यहीँबाट हुन्छ, होइन? जुन चाहिँ आकर्षणको कुरा गरेँ मैले, आकर्षणवाला प्रेमको, होइन? हुन त जन्मिँदै प्रेमको सुरुवात त मान्छे जन्मिँदै भइहाल्यो, होइन? अनि त्यसले गर्दा एउटा कारक चाहिँ ईश्वर भयो, जसले चाहिँ यो चाहिँ एउटा चाहिँ मानव लाइफको टाइमभित्र एउटा चाहिँ वैंशवाला टाइम राखिदियो, होइन? एउटा चाहिँ पैसा भयो जो मान्छेहरूले बनाए, वैंश चाहिँ ईश्वरले बनायो, पैसा कसले बनायो भनेर एउटा चाहिँ मैले प्रश्नवाचक छोडिदिएँ.
0: जस्तो यो कहिलेकाहीँ गीत लेख्दै गर्दाखेरि वा सर्जकहरू कहिलेकाहीँ के भन्छन् भने जसले बढी प्रेममा पीडा पाएको हुन्छ, धोका पाएको छ, उसले प्रेम सम्बन्धी अझ बढी मिठा गीतहरू बनाउन सक्छ वा लेख्न सक्छ. तपाईँले त पैसाको गीत बनाउनु भएको छ, होइन? तपाईँको जीवनमा चाहिँ पैसा सम्बन्धी त्यस्तो स्ट्रगल के पर्यो कि यति मिठो शब्द निस्क्यो त्यहाँबाट?
1: यस्तो छ, पैसा सम्बन्धी स्ट्रगल त अब यो जीवनयापनको क्रममा अगाडि आउँदाखेरि त हर ठाउँमा त पैसा चाहिने रहेछ, होइन? अब एउटा गायक भएर म अगाडि आउँदै गर्दा रेकर्डिङ गर्नु पऱ्यो, पैसा चाहिन्छ. काठमाडौँमा बस्नु पऱ्यो, भाडा तिर्नु पऱ्यो, पैसा चाहियो. खानु पऱ्यो, पैसा चाहियो. गाडी चढ्नु पऱ्यो, पैसा चाहियो, होइन? साथी सर्कलमा, राम्रो साथी सर्कलमा बस्नको लागि पनि पैसा चाहियो, होइन? अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पऱ्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ, होइन? किनकि प्रेमिकालाई घुमाउनु पर्यो, केही किन्नु पर्यो, खुवाउनु पर्यो, पैसा बिना त केही पोसिबलै भएन, होइन? र अब आफूलाई छोडेर फेरि बाहिर हेर्दा पनि पैसै मात्र छ संसारमा, होइन? जताततै पैसै मात्र छ, जसको दौड पनि पैसासँग मात्र देखियो नि त. अनि त्यसले गर्दा केही आफ्ना केही दुनियाँका स्टोरी राखेर चाहिँ पैसा कसले बनायो बनाइयो.
0: जस्तो त्यहाँ तपाईँले एउटा शब्द प्रयोग गर्नुभएको छ नि, सुनकै महलमा निदाए पनि सपना त सादा नै हो,
1: होइन? अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पर्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ, होइन? किनकि प्रेमिकालाई घुमाउनु पर्यो, केही किन्नु पर्यो, खुवाउनु पर्यो, पैसा बिना त केही पोसिबलै भएन, होइन? र अब आफू

अवस्था आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैं 98510066448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू:
2: विषय विज्ञद्वारा

0: स्थापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061 577 444 543 333

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विशेष फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर फोन 061-75-718 98463-32836 98562-22099।
5: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 0165504198877 98560209.
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ. हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा. फोन 0164504424, 98084646525.
6: सुवर्ण अवसर.
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
6: उपचार हुने रोगहरू
7: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
1: फोन 0161-592-162-592-163.
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
9: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्. आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 0165-76-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
11: सर्वाधिक बिक्री हुने युन्दै गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 0165274256375256.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTET-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
7: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
7: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
3: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
7: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
7: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन। फोन 061-571-809-574-997।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखी सावधान, जिन्दल को लोकप्रियता ने गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई बाइक मा पनि जिन्दल लेखेको पार्ट मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98460-42010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 98461-57144.
7: Contact school administration, GEF Secondary School. Education for enlightenment.
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरेक
9: गर्मीमा नयाँ ट्रेन्ड
8: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
9: चिसो हरेक
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
11: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
3: टाइम चेक।
13: यति बेला रातिको 8 बजेको छ।
14: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाशप्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोबिन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी शिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गति निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदमबहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयर बेसले तालिमको क्रममा बेहोस भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले अखलडुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ़ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 पुरूषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बल अधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरूष र 11 जना महिला गरी 223 जना खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम पृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट पृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पृतनापति उपरति श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्दो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले पाँचथर जिल्ला कुम्बायक गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 98 41 77 14 78 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: दरखास्त आह्वान। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगण लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगण उदिन पाँचथर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरूडदलगण सरीकुट दोलखा,
4: श्रीजङ्ग वीरगंज पर्सा,
5: बरकगण राजविराज सप्तरी,
4: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरूसिङ्गे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलमा धागीथुम गुल्मी,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
5: हनुमान दोज कुलमा हुटु मुगु,
4: सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
5: र श्रीदल कुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिङ्गे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई पुलिसकर्मी र केशकर्तक
5: देवी दत्तगढ़ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
4: कालीबहादुरगढ़ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार
5: र श्रीदलगुल्म खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोवर्सका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
2: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
6: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु भएको हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
8: पब्लिकलाई फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिकलाई समेत ग्रुमिङ गराउँदै लैजानु पर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेसनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
6: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
2: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
9: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौँ, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
6: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्य खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
10: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील संचारमाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
11: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासूसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
12: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला केन्द्रित ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
6: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, ऋणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अपनाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
12: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो होइन। यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। र त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखेको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि त्यसमा रणनीतिहरू चाहिँ त्यो नीतिमा थियो।
11: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढ़ेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढ़ी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले
13: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ। खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटिपी पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरुपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटिपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ। सर्भरहरू, क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर त्यसरी बनाएर त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
6: हाल थपिएका सुरक्षा चुनौती बारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीतिबारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहु,
14: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा छैटौं राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
11: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
15: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रुल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
6: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की,
16: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन्, त्यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव छैन र डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एकदम त्यो देखिन्छ, र समाज चाहिँ डिभाइड भएको देख्छु, अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए त्यही कमेन्ट आउने, जे पाए त्यही सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब चरित्र हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्तो ल्याइदिने, पब्लिक फेसबुकमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरा मात्रै हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो चाहिँ सर डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना साइबरको युद्ध मिस वारफेयर र मिसलिडिङ कुराहरू चाहिँ एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई नै ठुलो चुनौती दिन्छ।
11: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरूबीच तनाव सृजना गर्ने, राज्य संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षा बारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का:
17: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एक पटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
6: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अप्नाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी:
18: साइबर अपराधबाट बच्नको लागि चाहिँ शंकास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ। ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहानामा कसैसँग सेयर गर्नु हुँदैन। अपरिचित व्यक्ति बाट आएका वाट्सएप कलहरूलाई कुनै पनि हालमा इन्टरटेन गर्नु हुँदैन। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। अर्को कुरा, सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो र कुनै पनि हालमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
11: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, बैंकिङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बच्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट:
19: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको, यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरह हुन्छन् जसले गर्दा ठगीहरू बढिरह हुन्छ भनौ न, अनि साइबर सुरक्षाकै निम्ति भनौ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो कि गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मिडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न, यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यौँ भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरह हुन्छन् जसले गर्दा ठगीहरू बढिरह हुन्छ भनौ न, अनि साइबर सुरक्षाकै निम्ति भनौ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो।

0: राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सीमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासूसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
1: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
2: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
5: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
5: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554915288877, 98560209।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
8: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
8: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
3: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
8: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
9: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
7: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
8: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364, 580-725।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-94-61-144, 98-460-1796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास
11: गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
14: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
13: मृगौला तथा मूत्र रोग युरो सर्जरी
14: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
13: न्युरो सर्जरी सेवा
14: बाल रोग
13: नाक कान तथा घाँटी रोग
14: मानसिक तथा स्नायु रोग
13: प्रसूति तथा स्त्री रोग
14: छाला यौन तथा कुष्ठ रोग
13: नेत्र रोग
14: दाँत तथा मुख रोग
13: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
14: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
13: सुविधा सम्पन्न आईसीयू सेवा
14: डिजिटल एक्सरे
13: सिटी स्क्यान सेवा
14: भिडियो एक्सरे इको कार्डियोग्राफी
13: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
14: फिजियोथेरापी युरोफ्लोमेट्री
13: केमोथेरापी
14: सुरक्षित गर्भपतन सेवा
13: होल बडी चेकअप हेल्थ प्याकेज
14: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
13: फोन 061-572-648 572-849
15: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
16: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
15: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
18: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
19: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
18: नेपाल आदिवासी जनजाति महासंघ
20: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
21: के भयो के को हल्ला खल्ला हो यो
0: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
21: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
22: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
21: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
0: हो त है हामीले त ध्यानै नदिएको
21: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
23: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
24: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
25: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
24: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
25: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नमस्कार, राति 9 बजेको अनुपर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यन सँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रो एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फिर्की खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू, सहयोग गर्ने प्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोलाघर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुकुम्बासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता। गण्डकीमा उद्योग मैत्री नीति र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता, निजी क्षेत्रसँग सुझाव माग। लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय एकबद्धता, पहिचान पहुँच र समृद्धिको लागि लेखनाथ पुनर्स्थापनाको विकल्प नभएको उल्लेख। राष्ट्रपा महाधिवेशनको तयारी, कार्यतालिका सार्वजनिक, महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बालबालिकासहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यास टू आउट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा महानगर वडा नम्बर 17 खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश। फिवातलमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने, तयारीमा तीव्रता। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्की खोलाको संरक्षण तथा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आइतबार बिहानदेखि खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन डोजर परिचालन गरेको छ। महानगरपालिकाले फिर्की खोलाको बहाव क्षेत्रभित्र निर्माण गरिएका घरटहरा भवन तथा अन्य संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा शुरू गरेको हो। अभियानको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले सार्वजनिक सूचना जारी गरेर तथा पटक पटक सचेत गराएपछि मात्र यो कदम चालिएको बताउनुभयो। मेयर आचार्यका अनुसार फिर्की खोला संरक्षण, सौन्दर्यीकरण तथा दीर्घकालीन व्यवस्थापनको लागि अवैध संरचना हटाउनु अपरिहार्य बनेको हो। उहाँले खोलाघर क्षेत्रमा रहेका अधिकांश संरचनाहरू मापदण्ड विपरीत निर्माण गरिएको उल्लेख गर्दै सुकुम्बासी बस्ती अत्यन्तै कम रहेको र उनीहरूको उचित व्यवस्थापन गरिने बताउनुभयो। महानगरपालिकाले 2080 साल साउन महिनामा फिर्की खोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नाप जाँच गरेको थियो। उक्त अध्ययनमा करिब 8 किलोमिटर लामो फिर्की खोलाको बहाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढ़ी अवैध संरचना निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार तीमध्ये 97 वटा व्यक्तिगत अस्थायी घरहरू रहेका छन् भने बाँकी स्थायी प्रकृतिका संरचना हुन्। अतिक्रमणमा परेका संरचना मध्ये केही विद्यालय, विभिन्न टोल विकास संस्था तथा जातीय संगठनका समाजघर, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन तथा वडा नम्बर 17 स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल एफएफको तालिम केन्द्रको भवन समेत रहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले गत वैशाख 4 गते सार्वजनिक सूचना जारी गर्दै फिर्की खोलाको मापदण्डभित्र निर्माण गरिएका संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरेको थियो। त्यसपछि बल्ल महानगरले डोजर अभियान शुरू गरेको मेयर आचार्यले बताउनु भएको छ। आइतबार अभियानको शुरूआत वडा नम्बर 2 र 18 को सीमानामा पर्ने अँधेरीकुना, वडा नम्बर 4 र 5 को सीमा स्थित फिर्की पुल, बुढानी लकण्ठ मन्दिर क्षेत्र तथा वडा नम्बर 7 र 8 को सीमाना 0 किलोमिटर क्षेत्रमा रहेको लायन्स भवनबाट गरिएको हो। फिर्की खोलाको संरक्षण तथा सौन्दर्यीकरण अभियानमा जनप्रतिनिधि, महानगर कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, राजनैतिक दल, सामाजिक संघ संस्था तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। नगर प्रमुख आचार्यले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्नुभएको छ। पोखरा महानगरपालिकाले फिर्की खोलाको खोलाघर खाली गर्ने अभियान आइतबारदेखि शुरू गरेपछि जनप्रतिनिधिहरू उत्साहित भएका छन्। महानगरले अँधेरीकुना, बुढाली कण्ठ मन्दिर र 0 किलोमिटर गरी 3 स्थानबाट एकैसाथ डोजर चलाएर मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन थालेपछि अभियानले गति लिएको हो। महानगरपालिकाले अभियानका लागि सम्बन्धित वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वडा सचिव, इन्जिनियर तथा कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो। अँधेरीकुरा केन्द्रमा वडा नम्बर 1, 2, 3, 16, 18, 19, 20, 24, 25 र 30 का जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। पोखरा महानगरपालिकामा नेपाली कंग्रेस दलका नेता समेत रहनुभएका वडा नम्बर 2 का वडा अध्यक्ष दिवसमान प्रधानले फिर्की खोलाको खोलाघर खाली गर्ने कार्य शुरू भएको र यसका लागि पटक पटक सूचना जारी गरिएको बताउनुभयो। धेरै स्थानमा स्थानीयले आफ्नै संरचना हटाउन थालेको उल्लेख गर्दै उहाँले आफ्नो वडामा 2 वटा समाजघर सहित केही संरचना खोला घरभित्र परेको जानकारी दिनुभयो। 0 किलोमिटर केन्द्रमा वडा नम्बर 6, 7, 8, 14, 15, 17, 21, 22, 23, 27, 29 र 32 का जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरिएको थियो। यस क्षेत्रको नेतृत्व सम्बन्धित वडा अध्यक्षले गर्नुभएको थियो। वडा नम्बर 7 का वडा अध्यक्ष राममोहन आचार्यले आफ्नो वडामा सुकुम्बासीका करिब 12 घर रहेको र उनीहरूको उचित व्यवस्थापनपछि मात्रै संरचना हटाइने बताउनुभयो। त्यस्तै वडा नम्बर 8 का वडा अध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा 5 वटा सामुदायिक भवन निसालिएका 10 परिवार तथा 2056 सालमा लाल पूर्जा प्राप्त गरेका 14 परिवार प्रभावित भएको जानकारी दिनुभयो। सबै परिवारको विवरण संकलन गरी व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको उहाँको भनाइ छ। उता बुढा नीलकण्ठ मन्दिर क्षेत्रमा वडा नम्बर 4, 5, 9, 10, 11, 12, 13, 26, 28, 31 र 33 का जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। वडा नम्बर 4 का वडा अध्यक्ष देवकृष्ण पराजुलीले खोला घरभित्र परेका संरचना मात्र हटाइने स्पष्ट पार्नुभयो। उहाँले आफ्नो घर तथा संरचना सुरक्षित राख्न सम्बन्धित जग्गा धनी स्वयंले सतर्कता अपनाउनुपर्ने बताउनुभयो। फिर्के खोला वडा नम्बर 18 शुरू भएर वडा नम्बर 2, 4, 5, 6, 7, 8 र 17 हुँदै बक्स महानगरपालिकाले 2080 सालमै खोला घर हटाउने प्रक्रिया अघि बढ़ाएको थियो। 35 दिनले सूचना जारी भएपछि स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले शुरूमा अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको भए पनि पछि अदालतले महानगरपालिकाकै पक्षमा फैसला गरेको थियो। महानगरपालिकाले पछिल्लो सूचना जारी गरेपछि केही व्यवसायी तथा व्यक्तिहरूले आफ्ना संरचना खाली गरिसकेका छन् भने केहीले थप समय माग्दै संरचना हटाउने तयारी गरेका छन्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने भएको छ। आर्थिक मामिला मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको बजेट निर्माण सम्बन्धी अन्तर्सम्वादमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले निजी क्षेत्रका लागि बाधक बनेका नीतिगत र कानूनी जटिलता फुकाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारले कतिपय अवस्थामा परम्परागत ढंगले काम गरिरहेको स्वीकार गर्दै अबको बजेटमा निजी क्षेत्रको सुझाव अनुसार करका दर र नीतिगत व्यवस्थामा परिमार्जन गरिने स्पष्ट पार्नुभयो। मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अहिलेसम्मका कुनै पनि नीतिले काम गर्न अप्ठ्यारो पार्यो र कुन नीतिमा सुधार गर्नुपर्ने हो भन्ने विषयमा स्पष्ट खाका दिन आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रले दिने वस्तुपरक सुझावलाई बजेटको मुख्य आधार बनाइने र त्यसमा सरकारले कुनै कन्जुसै नगर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योगी व्यवसायले करको भार बढ़ी भएको र प्रशासनिक प्रक्रिया झन्झटिलो भएको गुनासो गरेपछि मुख्यमन्त्रीले त्यसलाई सरलीकृत गर्ने आश्वासन दिनुभयो। गण्डकी प्रदेशको विशिष्टतालाई ध्यानमा राख्दै सरकारले पहाड़ी भेगका लागि छुट्टै र फरक खालका कानून बनाउन लागेको जानकारी मुख्यमन्त्रीले दिनुभयो। उहाँले पहाड़ी क्षेत्रको बाँझो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। घरेलु मदिरा उत्पादनको लागि चाहिने कोदो फाफर र जौ जस्ता कच्चा पदार्थ प्रदेशभित्रकै हुनुपर्ने शर्त राखिएको उहाँले बताउनुभएको छ। गाँजा खेतीलाई भने औद्योगिक र औषधीय प्रयोजनको लागि मात्र कड़ाईका साथ लागू गरिने र यसको दुरूपयोग हुन नदिन सरकारले विशेष संयन्त्र बनाउने उहाँले जानकारी दिनुभयो। पोखराको फेवा र बेगनासतालमा क्रूज डिनर र स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्न निजी क्षेत्रलाई आह्वान गर्दै उहाँले त्यसका लागि आवश्यक कानूनी वातावरण सरकारले बनाइदिने प्रतिबद्धता जनाउनुभयो। पर्यटन र पूर्वाधारको क्षेत्रमा ठूलो लगानी भित्र्याउन प्रदेश सरकारले आगामी बजेटपछि लगानी सम्मेलन गर्ने तयारी गरेको छ। मुख्यमन्त्रीले प्रदेशमा लगानी सम्मेलन गर्नुअघि निजी क्षेत्रसँगको सहकार्यमा लगानीका क्षेत्रहरूको पहिचान गरिने बताउनुभयो। उहाँले आईटी पार्क र डेटा सेन्टर स्थापनाको लागि पनि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार इच्छुक रहेको जानकारी दिनुभयो। अघिल्लो वर्षको बजेटमा ल्याइएको स्टार्टअप कार्यक्रम कार्यान्वयनमा केही जटिलता देखिएको भन्दै उहाँले यसपटक स्पष्ट कार्यविधि र ठोस योजनाका साथ यसलाई निरन्तरता दिइने बताउनुभयो। शान्ति सुरक्षाको सुनिश्चितता नभई लगानीको वातावरण नबन्ने भन्दै मुख्यमन्त्री पाण्डेले उद्योगीको सुरक्षामा सरकार गम्भीर रहेको दावी गर्नुभयो। उहाँले कर तिर्नु नागरिकको कर्तव्य मात्र नभई विकासको आधार पनि भएको भन्दै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाइने बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीले बैंकको ब्याजदर जग्गा प्राप्तिमा रहेको कठिनाई र प्रक्रियागत ढिलासुस्तीको बारेमा ध्यान आकर्षण गराएका थिए। मुख्यमन्त्रीले यी सबै विषयलाई साउनदेखि लागू हुने नयाँ बजेटले सम्बोधन गर्ने विश्वास दिलाउनुभयो। कार्यक्रममा आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन, उद्योग मन्त्री यशोधर रिमाल, विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो। निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले पहिलोपटक बजेट निर्माणमा यसरी गम्भीरताका साथ सुझाव लिएकोमा खुशी व्यक्त गरेका थिए। साबिक लेखनाथ नगरपालिकालाई पुनर्स्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा राजनैतिक दल, बुद्धिजीवी, उद्योगी, व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनर्स्थापना पहल समितिको आयोजनामा आज तालचोक स्थित लेखनाथ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाको लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनर्संरचनाको क्रममा साबिक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाको कारण स्थानीय जनताले सेवा प्रवाहमा कठिनाई भोग्नु परेको, विकास निर्माणमा अपेक्षित प्राथमिकता नपाएको तथा लेखनाथको छुट्टै पहिचान र अस्तित्व कमजोर बनेको गुनासो गरेका थिए। वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनर्संरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक व्यवस्थापनबीच ठूलो अन्तर देखिएको बताएका छन्। उनीहरूका अनुसार महानगरपालिकाको केन्द्रीकृत संरचनाले लेखनाथ क्षेत्रका नागरिकलाई प्रशासनिक पहुँचमा शास्ति दिएको छ भने स्थानीय आवश्यकता अनुसार बजेट तथा योजनाको वितरण हुन सकेको छैन। कार्यक्रममा बोल्दै साबिक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म स्थानीय सरकारलाई सबल र जनतासँग नजिक बनाउनु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था सृजना भएको बताउनुभयो। उहाँले स्थानीय तह पुनर्संरचनाको क्रममा लेखनाथलाई पोखरा महानगरपालिकामा विलय गर्नु दूरदृष्टिविहीन निर्णय भएको उल्लेख गर्दै अहिले त्यसको असर विकास, प्रशासन र पहिचानमा स्पष्ट देखिएको बताउनुभयो। उहाँले लेखनाथ क्षेत्र प्राकृतिक स्रोत, आर्थिक सम्भावना र पर्यटनको दृष्टिले आत्मनिर्भर बन्न सक्ने सामर्थ्य बोकिएको भूगोल भएको बताउनुभयो। मेघनाथ रूपा लगायतका ताल, कृषि उत्पादन, पर्यटन तथा व्यापारिक सम्भावनाले सम्पन्न क्षेत्रलाई विशाल महानगरपालिकाको सीमित वडामा खुम्च्याउनु अन्यायपूर्ण भएको उहाँको भनाइ थियो। उहाँले लेखनाथको भूमिको अस्तित्व बचाउन, समन्वयिक विकास सुनिश्चित गर्न तथा स्थानीय जनताको भावना सम्बोधन गर्न पुनः नगरपालिका स्थापना अपरिहार्य भएको धारणा राख्नुभयो। राष्ट्रपाका अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुटेलले स्थानीय तहको मुख्य उद्देश्य नागरिकलाई सहज सेवा प्रवाह गर्नु भए पनि अहिले नागरिकले झन बढ़ी शास्ति खेप्नु परेको बताउनुभयो। उहाँले संघीयताको मर्म जनताको नजिक सरकार पुर्याउनु भएको उल्लेख गर्दै भौगोलिक रूपमा अत्याधिक ठूलो महानगर संरचनाले त्यो उद्देश्य पूरा गर्न नसकेको धारणा व्यक्त गर्नुभयो। उहाँले लेखनाथ पुनर्स्थापनाको अभियानलाई जनताको अधिकारसँग जोड़िएको विषयका रूपमा लिनुपर्ने बताउनुभयो। नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालले लेखनाथको समृद्धि, पहिचान र विकासको लागि सबै राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता हुने हुनुभयो। उहाँले जनताको भावना भन्दा ठूलो कुनै निर्णय हुन नसक्ने भन्दै लेखनाथवासीको चाहनालाई सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले कानूनी तथा संवैधानिक व्यवस्था अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गरेर पुनर्स्थापनाको अभियानलाई अगाडि बढ़ाउनुपर्ने धारणा राख्नुभयो। त्यसै गरी नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर छेत्रीले विगतमा स्थानीय तह पुनर्संरचनाका क्रममा भएका केही निर्णयहरू व्यवहारमा प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो। उहाँले संघीयताको भावना अनुसार स्थानीय तह जनउत्तरदायी, पहुँचयुक्त र सन्तुलित हुनुपर्ने बताउनुभयो। लेखनाथको पहिचान, इतिहास र समृद्धिलाई संरक्षण गर्न सबैपछि गम्भीर बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। एकीकृत समाजवादी तथा माओवादी पक्षका नेता विश्वप्रकाश लामिछानेले लेखनाथ पुनर्स्थापनाको अभियान कुनै एक दल वा समूहको मात्र विषय नभई समग्र लेखनाथवासीको साझा आन्दोलन भएको बताउनुभयो। उहाँले घर घरमा सिंहदरबारको अवधारणा व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारलाई नागरिकको नजिक ल्याउनुपर्ने धारणा राख्दै अभियानलाई अझ सशक्त बनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणले पनि लेखनाथको ऐतिहासिक पहिचान, सांस्कृतिक महत्व तथा विकासको सम्भावनालाई जोगाउन पुनः नगरपालिका स्थापना आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागि जानकारी दिनुभएको छ। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विदेशी विश्वविद्यालय सम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागि जानकारी दिनुभएको छ। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मसौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृति तथा रायपछि मन्त्री परिषदमा पेश गरिने उहाँले जानकारी दिनुभएको छ। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उहाँको भनाइ छ। विदेशी विश्वविद्यालयसँग सम्बन्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावली मार्फत स्पष्ट गर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीको लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो। राष्ट्रपाको पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। स्वीकृत कार्यतालिकामा 77 वटा जिल्ला र 7 वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन्। जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ 7 गतेदेखि शुरू भई जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। त्यसै गरी आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ 10 सम्म र स्थानीय तह तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ 20 गतेसम्मका लागि तोकिएको छ। जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ 30 गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ 25 गतेसम्म निर्धारण गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 मा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
2: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98-560-24-216। फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: ಟೆಲಿಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834.
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526.
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर वन ब्रान्ड. नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको जैमिनी नगरपालिका 10 राङखानीमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट 550 भन्दा बढ़ी स्थानीय लाभान्वित भएका छन्। राङखानी स्वास्थ्य चौकी देउरालीमा आयोजित शिविरमा ईसीजी, भिडियो एक्सरे, सुगर परीक्षण सहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा 249 जनाको ईसीजी, 215 जनाको भिडियो एक्सरे तथा 123 जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएका छन्। शिविर जैमिनी नगरपालिका वडा नम्बर 10 को समन्वय तथा मेडी प्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपोवा पोखरा र नरहरी पोलिक्लिनिक रामबजार पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। शिविर उद्घाटन गर्दै जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले दुर्गम गाउँमा पुगेर गाउँवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा युनाइटेड क्लबप्रति आभार व्यक्त गर्नुभयो। वडा अध्यक्ष श्री प्रसाद थापाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। मेडी प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका संचालक डाक्टर सरोज पोखरेलले युनाइटेड क्लबले हरेक वर्ष दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उल्लेख गर्दै सहभागीलाई अस्पताल सेवामा 30% छूट प्रदान गर्ने जानकारी दिनुभयो। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आज संस्थाको सभाहालमा मूल्य पारदर्शिता र व्यावसायिक भूमिका विषयक व्यवसायी तथा सरकारवालासँग अन्तर्क्रिया एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बजारमा मूल्य पारदर्शिता कायम गर्ने, उपभोक्ताको अधिकार सुनिश्चित गर्ने तथा स्वच्छ बजार व्यवस्थापनमा व्यवसायीको भूमिका र जिम्मेवारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय काशीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताको अधिकार संरक्षण र स्वच्छ बजार व्यवस्थापनमा पारदर्शिता अनिवार्य रहेको बताउनुभयो। उहाँले बजारमा पोके ढोके तथा घुमन्ते व्यापारीको कारण विभिन्न समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन कानूनी मापदण्ड अनुसार हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत शिवजी बरालले खाद्य पदार्थको स्वच्छता र गुणस्तरीयता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले दूषित खाद्य पदार्थको बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकोले खाद्य व्यवसायी थप जिम्मेवार हुनुपर्ने बताउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै जानुका पराजुली अधिकारीले वर्तमान आर्थिक मन्दी, करको चाप तथा बारम्बारको बजार अनुगमनका कारण व्यवसायहरू समस्यामा परेको बताउनुभयो। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष पराजुलीले राज्यका 3 वटै तहबाट विभिन्न प्रकारको कर लगाइँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको उल्लेख गर्नुभयो। पोखरा 30 सिसुवा चोक स्थित सिसुवा नागरिक समाजको आयोजनामा संगीतमय पुरूषोत्तम महात्मा कथा वाचन कार्यक्रम शुरू भएको छ। जेठ 8 गतेदेखि 17 गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको प्राप्त खबरमा जनाइएको छ। नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवर्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमको दौरान उहाँले गण्डकीको राजधानी पोखरामा रहेको पोखरा उद्योग वाणिज्य संघको सक्रियता निजी क्षेत्रको हितका निम्ति हुनुपर्नेमा पनि जोड़ दिनुभयो। पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष गोकर्ण कार्कीले महासंघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको प्रसंग समेत निकाल्दै उहाँले महासंघमा भएको उपस्थितिले पनि पोखराको भूमिका बढ़ेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले निकट भविष्यमा लगानी सम्मेलन गर्न लागेको र सो सम्मेलन मार्फत गैरावासी नेपालीबाट विदेशी उद्योगी व्यवसायबाट र स्वदेशी उद्योगीलाई पनि पोखरा र गण्डकी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उहाँको भनाइ थियो। कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता जनाउनुभयो। पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेश चन्द्र बास्तोलाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको सञ्चालन संघको महासचिव शोभा गौतमले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला नगरतर्फका उपाध्यक्ष मृगेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो। अफगानिस्तानको उत्तरी प्रान्त बगलानमा आएको आकस्मिक बाढ़ीको कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजका अनुसार बाढ़ीले बगलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हर्मदर्दका अनुसार बाढ़ीले 100 भन्दा बढ़ी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौं एकड़ कृषि भूमि जलमग्न भएको छ। अमेरिकाको दक्षिण क्यालिफोर्निया स्थित एक एयरस्पेस उत्पादन केन्द्रमा औद्योगिक रसायन चुहावट भएपछि करिब 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान इभाकुएसन आदेश दिइएको छ। ओरेन्ज काउन्टीको गार्डन ग्रोभ शहरमा रहेको
जीकेएन एयरस्पेस को प्लांट में रहकर भंडारण टैंक गैस चुहावट भएपछि ठूलो विस्फोट वा विषाक्त फैलने डरले स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो। अधिकारीहरूका अनुसार बिहीबार दिउँसो उक्त उद्योगको शीतलीकरण प्रणाली कुलिङ सिस्टममा समस्या आएपछि मिथाइल मेथाक्राइलेट नामको रसायन रहेको ट्याङ्क अत्याधिक तातिएर हानिकारक वाफ उत्सर्जन हुन थालेको थियो। पोखरा महानगरपालिका वडा नम्बर 17 ले खेलकुद सप्ताह आयोजना गर्ने भएको छ। 17 नम्बर वडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ खेलकुद सप्ताह आयोजना गर्ने आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। सप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत जेठ 12 देखि 17 गतेसम्म सञ्चालन हुनेछ। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको पोखरा महानगरपालिका वडा नम्बर 17 का वडा अध्यक्ष राधिका कुमारी साई योगीले जानकारी दिनुभएको छ। कार्यक्रम अन्तर्गत 5 औं वडा अध्यक्षीय कप फुटबल, 2 सड़क दौड़, 2 वडा अध्यक्षीय कप खुला पुरूष डबल्स तथा छात्र छात्रा ब्याडमिण्टन, विद्यालय स्तरीय हाजिर जवाफ र 4 वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुनेछन्। प्रतियोगितालाई पोखरा 17 स्थित ड्यामसाइड क्लब, पोखरा स्पोर्ट्स एण्ड ब्याडमिण्टन क्लब, सहारी टोल विकास संस्था, माइल फ्रेस चेस क्लब, वडा बालमंच तथा आमा समूहहरूको सहकार्य रहने वडाले जनाएको छ। प्रतियोगिताका विजेतालाई नगदसहित प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिने सदस्य तथा प्रतियोगिताका संचार संयोजक विक्रम गुरूङले जानकारी दिनुभएको छ। वडा नम्बर 17 खेलमय बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागि उहाँले बताउनु भएको छ। सप्ताहव्यापी खेलकुद कार्यक्रममा विशेष गरी वडाभित्र रहेका 24 विद्यालयहरूको सहभागिताले पनि युवा खेलाड़ी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने उहाँले बताउनु भएको छ। करिब 15 लाख खर्च लाग्ने अनुमान गरिएको र 10 लाख वडाले बजेट छुट्याएको वडा सचिव सूर्येन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ। बाँकी रकम सहकार्य गरेका संस्थाहरूले खर्च गर्नेछन्। फेवा डुंगा व्यवसाय संगठन लेकसाइड पोखराले फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता आयोजना गर्ने भएको छ। संगठनले जेठ 18 गते प्रतियोगिता आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। प्रतियोगिता मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचार प्रसार गर्ने, तालमा हुन सक्ने सम्भावित दुर्घटनाबारे सचेतना फैलाउने तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्। स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको संगठनका अध्यक्ष बलराम गिरीले बताउनुभएको छ। प्रतियोगितामा पुरूषतर्फ बाराईघाटदेखि पारी लेक हाउससम्म करिब 3 किलोमिटर दूरी तथा महिलातर्फ बाराईघाटदेखि पारी लिभिङ गार्डनसम्म करिब 2 किलोमिटर दूरी तय गरिनेछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा पुरूष तथा महिला दुवैतर्फ उत्कृष्ट हुने टोलीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरूषतर्फ प्रथम पुरस्कार 30,000, द्वितीय पुरस्कार 20,000, तृतीय पुरस्कार 10,000 र सान्त्वना पुरस्कार 5,000 रूपियाँ रहेको छ। प्रतियोगितामा पुरूषतर्फ 35 टोली र महिलातर्फ 15 टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रत्येक टोलीमा 3 जना डुंगा चालक रहनेछन्। संगठनका अध्यक्ष गिरीले फेवातालमा डुंगा चढ़ने यात्रुलाई ध्यान दिएर यात्रु बीमा गर्न लागि समेत जानकारी दिनुभयो। प्रतियोगिता सफल पार्न संगठनका अध्यक्ष बलराम गिरीको समन्वयकत्वमा 15 सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। फिर्की खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू, सहयोग गर्नेप्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोलाघर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुकुम्बासीको उचितलाई ध्यान दिएर यात्रु बीमा गर्न लागि समेत जानकारी दिनुभयो। प्रतियोगिता सफल पार्न संगठनका अध्यक्ष बलराम गिरीको समन्वयकत्वमा 15 सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता, निजी क्षेत्रसँग सुझाव माग। लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता, पहिचान, पहुँच र समृद्धिको लागि लेखनाथ पुनर्स्थापनाको विकल्प नभएको उल्लेख। राष्ट्रसभा महाधिवेशनको तयारी, कार्यतालिका सार्वजनिक, महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बालबालिकासहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यास चुहावट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा सत्रले खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश, फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने, तयारीमा तीव्रता। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-571।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।
4: बारी लाग्छ, बारी लाग्छ, बारी लाग्छ, बेटरको बारी लाग्छ। जब बेटर

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 5 26 483।
4: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 5 26 483।
4: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: Admission are open.
11: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
12: phone 061-576-361, mobile 98461-57144.
11: Contact school administration. GAVE Secondary School, education for enlightenment.
10: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाको ज्योति सुन चाँदी दोकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
10: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
10: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
12: फोन
10: 5308 15 5308 15
12: मोबाइल नम्बर 9852 8071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
15: नेपाल आदिवासी जनजाति महासंघ
17: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
18: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
19: हेलो
20: हजुर नमस्कार
19: हेलो
20: नमस्कार काका सुन्नु भएन
19: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
20: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
19: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
20: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
20: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
19: अनि कति बेला बस्नुहुन्छ डाक्टर
20: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आईएनएफ नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
17: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।